0: ले देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
0: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
0: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सुप्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 23 गते मंगलबार, जुलाई 7 तारीक सन् 2026, नेपाल सम्मत 1146, असार कृष्ण पक्षको सप्तमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै। समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
3: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै। कांग्रेसभित्र आन्तरिक किचलो, रासुपाभित्र भागवण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा। निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
2: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै। तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक। वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
3: कंगोमा इबोला महामारी तीव्र बन्दै। तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीष्मा डरेलुसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्रै बस्न चेतावनी।
2: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
3: नागरिकता, लालपूजा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढ़ाउने र सुस्ता सुरक्षालाई थप मजबूत र सीमा सुरक्षालाई थप मजबूत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढ़ाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने किङ विवरण संकलन गर्न

0: नगरपालिकालाई पत्राचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र शुरू हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढ़ाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लाल पूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढ़ी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
1: चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार यस अवधिमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र बैंक अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढ़ेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढ़ेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैंक कर्जा पनि 5.55% बढ़ेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढ़ेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
0: काभ्रे प्लान्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका 5 रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका 4 स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अंक प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन विन्सको नमूना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
1: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित विधान तह खड़ा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटिसहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढ़ाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
0: आन्तरिक एकताको सम्भावना छीन बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्षले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छनृ हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी पूर्व पदाधिकारी केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जिन्जी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यभाग सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक शुरू भएको हो। यसले गर्दाखेरि कांग्रेसभित्र आन्तरिक तिक्तता बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ़ने देखिएको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
2: उहाँहरू चाहिँ पहिला बसेर तपाईँ हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
0: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री फर्मुला मंसूरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ।

0: हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु सत्ताहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा, सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त।
2: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 जना कार्यरत छन् म लगायत। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौं।
3: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन, सुसंस्कृति समाज निर्माण, सदाचार सम्बन्धी अध्ययन, अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन, अनुगमन र सो नियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ। त्यस्तै चुनदेवीमा अंकुर आउँदै देउबा कांग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरूद्ध आन्दोलित पत्रकार महासंघको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्नै प्रश्न शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसूल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले ग्राहकका लागि पनि मौसमी महसूल दर लगाउने तयारी गरेको छ। 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा चर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसूल दर लगाउन लागेको खबर उल्लेख छ। त्यस्तै सरकारले एडीबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ। बजेट सभा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ। असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। त्यस्तै विपद व्यवस्थापनको

0: तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ। मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि तीन चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदूरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डार नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाह पक्षले कतिजना पाउने टुंगो नलाग्दा शाह पक्षले दिन सकेन। नाम कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाह पक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकि धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26.70 अर्ब रूपियाँ अनुदान प्राप्त भएको छ। गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढ़ी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% मात्र थियो। 45% पुगेको थियो। चालू आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति, लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाण्डु तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाण्डुलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा शुरू गरेको हो, तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। वर्षासँगै बढ़दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर. कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ. अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ. संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए ता कंगोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ. अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढ़ाउन कड़ा चेतावनी दिएको छ. टर्कीको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व संध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्. सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढ़ाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्. ट्रम्प प्रशासनले ईरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने सन् 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्. अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलोको कहर समेत सामना गर्नु परिरहेको छ. दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ. डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको भन्दै सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ. तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको छ. तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो.
1: साझा खबरमा अब खेल खबर. अमेरिकाको डालास स्थित स्टेडियममा भएको फिफा विश्वकप 2026 को अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ. अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ. सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो. स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो. अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ. यसैबीच विश्वकपमा आज भने दुई महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 6:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ. यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ. त्यसै गरी आज राति 10:00 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ. र नेपाल प्रिमियर लीग एनपीएल 2026 को मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नु भएको छ. साविक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20,00,000 रूपियाँमा अनुबन्ध गरेको हो.
0: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आमदानीको कुरा. नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ. मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सीईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौ.
4: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनभने 55 कार्यरत छन्, म लगायत
0: काठमाडौँभित्रमा या बाहिर?
4: हजुर, काठमाडौँभित्रमा मात्रै. अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन. अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ. अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन. नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन. हप्तामा एकचोटि गार्बेज लिन आउँछ, हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन. यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या. यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन. अब भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन. त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन, त्यो गण्ड कसरी मेटाउने त हामीले त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या. तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ. हामी जस्ता कति कम्पनीहरू कोल्याप्स गरेर गइसके तर हामीले चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू जुन बोर्ड अफ डिरेक्टर्सहरूले हामी जुन ट्रस्ट गर्नुभएको छ होइन त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला कम्पनीको रेभेन्यूपट्टि होला ब्रान्ड भ्यालुतिर होला होइन यी सबै कुराहरू चाहिँ हामी मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ.
0: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना उहाँहरूसँगको चुनौतीहरू कस्ता जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला होइन विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि
4: होइन त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ नभएको होइन. नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रकारमा हेर्ने हो भने यदि एट हाउस नाइन हाउस जब फ्याक्टर बाहेक नेपालमा रेसिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या. हामीले हजुरलाई डिफन्ड पनि गर्छौँ र हामी गरिरहेको पनि छौँ. सधैँभरि तपाईँको उच्च खाने कुरा जान्छ भने हुँदैन त्यो साँच्चै हजुर कस्तो चाहिँ हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
0: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि
4: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
0: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चले हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ. कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दा चाहिँ झन्डा चाहिँ तपाईँको काठमाडौँको एभरेज नोक्सान कर्नर भ्याउँछौँ होइन. त्यसमा चाहिँ तपाईँको हामीले 5 to 6 किलोमिटर चाहिँ विदिन हाफ एन आवरमा जान्छ होइन. त्योभन्दा माथिको चाहिँ हजुरको 8 भयो भने चाहिँ 40-45 मिनट्सको भयो र त्योभन्दा माथि भयो भने चाहिँ हाम्रो 1 घन्टासम्मको समय डेलिभरी मागेकै हुन्छौँ हामीले होइन. त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउने हुन्छ है. तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ जानुहोस् तपाईँले हार्डली सिंहदरबार त्रिपुरेश्वर बानेश्वर बाहेक ट्राफिक लाइटहरू कहीँ पनि चलेको पाउनु हुँदैन क्या. यो चाहिँ एउटा स्याड पार्टै हो नेपालको लागि होइन. हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेस नहुने कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू
0: युवा व्यवसायी मनी श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट. गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति.
0: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै कांग्रेसभित्र आन्तरिक किचलो. रासुपाभित्र भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा. सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने.
1: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार. 7 क्षेत्र भने ऋणात्मक. वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै.
0: कंगोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढ़ाउन नेटो. मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन. ग्रीसमा डढेलुसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्र बस्न चेतावनी.
1: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित. विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने. एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित.
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं. यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा प्रति व्यङ्ग्य गर्न खोजेको जस्तो देखिन्छ. रासुपाको पहिलो महाधिवेशनमा रासुपाका सभापति रवि लामी छानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासुपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो. तर रासुपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन्. तल यस्तो लेखिएको छ, एकजना प्रम लेखेको टेबल छ, माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै भनिरहेको जस्तो देखिन्छ. तल यस्तो लेखिएको छ, भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जस्तो पो छ त.
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ. भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त.
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ. दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन.
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा

0: आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहारदिङ प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा भोले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 रे फोन सिङ्जिम सेगो है रोमा।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
3: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
3: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
3: 9860-2458-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
4: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
9: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
9: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
9: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोपाइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 9741-0130-429
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: 97.6 मेगाहर्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
5: शरीर फुलेर ढ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाको नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
7: अब त म त बचेँ भनेको छ नि। म
8: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

सर्वकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223

फेरि हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 23 गते, तदनुसार इसवी सन 2026 जुलाई 7 तारीक, शक सम्वत्सर 1948, नेपाल सम्वत 1146 तसलागा, रोद नामक सम्वत्सर, उत्तरायण गृहमा ऋतु, आज मंगलबार आषाढ कृष्ण पक्ष, तिथि रहेको छ सप्तमी। आज सप्तमी तिथि रहेको छ, विशेष गरी 8:50 बेला यानि कि बिहानको 8:47 सप्तमी, तत्प्रान्त अष्टमी। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर भाद्रपदा नक्षत्र रहेको छ, यस्तै गरेर योगमा रहेको छ शोभन योग रहेको छ, यस्तै गरेर करणमा रहेको छ बबह करण रहेको छ, यस्तै गरेर चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज सिद्धि योग रहेको छ, र आज बिहान सूर्योदय बिहानको ठिक 5:15 भयो भने सन्त सूर्यास्त 7:01 हुनेछ। आजको दिनमानी घडी 13:46 बेला रहनेछ। दिन विशेष आज पञ्चक, आज अष्टमी व्रत, गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा पनि गर्नेछौ। आजको काल समय यानि कि आजको काल बेला रहेको छ, विशेष गरी दिउँसोको 1:52 विशेष गरी दिउँसोको 3:36 आज चाहिँ नि काल बेला रहेको छ भने, आजको शुभ बेला रहेको छ दिउँसोको 3:37 साँझको 5:19:39 शुभ बेला रहनेछ। लाभ बेलाको समय रहेको छ बिहानको 10:25:03 दिउँसोको 12:08:42 लाभ बेला रहेको छ भने, अहिले यतिखेर चाहिँ उद्योग बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। उत्तर भाद्रको 4 चरण नाम आउँछ, यहाँबाट नाम आउँछ, मध्य नदी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिस आदि 12 राशिफल।

मेष राशि उनीहरुको लागि आजको दिन आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। विशेष गरी आशा देखाउनेहरुको भर पर्दा धोका पाइला, परिश्रमगत तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्दा राम्रो हुनेछ। पाउमा चोटपटक योग देखिएकाले अलि सजग रहनु पर्ला। नामदाम इनामका लागि गरेको प्रयास अपूर्ण देखे पनि यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ, पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ, प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय रहेको छ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिका कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा मनको फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले नामदाम इनाम समेत दिलाउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका

0: आफ्नो बुद्धि र श्रम खर्च गर्नुपर्दा जीवनशैली व्यस्त रहनेछ, उपलब्धि विहीन काममा समय बित्न सक्छ। तैपनि गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ, मेहनत गर्दा उपलब्धिको सत पहिचान गर्न सकिन्छ। काम रोकिए पनि दिगो योजना बन्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्य प्रतिकूल रहला, आमदामी रोकिनाले केही योजना स्थगित हुन सक्छ। काम बिग्रने भएले पनि सताउनेछ, पहिलेका समस्या दोहोरिनाले अवसर भने प्राप्त हुनेछ। केही काम दोहोरो गर्नुपर्ने खालको योग देखिन सक्छ, विशेष गरी प्रयत्न गर्दा सहयोगहरूको साथ पाइन्छ। काम पूर्ण नभए पनि अवसर परिस्थितिलाई सहज बनाउन सकिन्छ, मेहनत गर्दै अगाडि बढ्नुहोस्। राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन पहिरन र योग्यताले व्यक्तित्वमा निरखता आउनेछ, विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ, साथीभाइको सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। मित्रता प्रेमको बन्धन पनि कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धामा विजयी भनिनेछ। स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ, पुरूषार्थ देखाएर समाजमा स्थापित बन्न सकिन्छ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ, द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। चुनौती पन्साएर पनि काम बढाउन सकिन्छ, व्यापार लगायत दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्ने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समय तालिका नमिल्दा योजना अधुरा रहनेछ, आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोर भएको अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला, परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरू दुःख दिनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुपर्ने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ, अनावश्यक साइनो गाँठ्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला, विश्वमा वचन दिने बानीले अपलोड पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ, हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भंग हुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन छिटो समयमा र छोटो समयमा विशेष उपलब्धि हात लागि हुनेछ, विभिन्न स्रोत साधन प्राप्त हुँदै जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्टाले दैनिकीमा परिवर्तन आउला, रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, सजिलो प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका मिल्ने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी छोटो समयमा उपलब्धि हात लागि हुनेछ, विभिन्न स्रोत साधन प्राप्त हुँदै जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीय परिवर्तन आउला। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका समेत मिल्ने खालको योग भने राशि मकरलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको विशेष गरी मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको कमीले पछि परिन सक्छ। समय फुर्सद रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। काममा सात दिनहरू बढ्दै जाँदैछन्। सकारात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। इच्छा शक्ति बढ्नुको साथै कीर्तिमानी कामको यस हुने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पारिवारिक जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोता मित्रहरूलाई पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्नुहोला। फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो।
1: हेलो।
0: हजुर हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सल्यानदेखि निर्मल बुढा थोकी।
0: निर्मल बुढा थोकी सल्यान जिल्ला कुन ठाउँबाट?
1: सल्यान शारदा नगरपालिका।
0: शारदा नगर गाउँपालिकाबाट।
1: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो छोरीको?
1: 2072 साल।
0: 2072 साल
1: असार 27 गते।
0: असारको 27
1: अनि बिहान 2 बजीतिर।
0: बिहानको 2 बजे हो। उज्यालो भएको 27 गते हो?
1: हजुर।
0: ल, 26 गते राति उज्यालो भएको 27 गते है?
1: हजुर।
0: ल, सुन्नुहोस् है, ध्यान दिएर। श्रीगणेश आयनमा श्रीमती रामानुजाय नमः 2072 साल असार कृष्ण पक्षको विशेष गरी एकादशी तिथिमा जन्म भएको रहेछ। राशि चाहिँ वृष राशि। कृतिकाको दोस्रो चरण, नाम आउँछ इन्दिरा, नाम आउँछ नानीको वृष राशि पर्छ, इन्दिरा भन्ने नाम आउँछ। अन्त्यनाडी राक्षस गुण परेको छ नानीको, अन्त्यनाडी राक्षस गुण परेको छ। घातकमा पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा नानीलाई सिंह राशि घातक छ। अलिकति नसामा अलिकति पेटमा समस्या स्वास्थ्यको लागि। पढाइ एकदमै राम्रो हुनुपर्ने कुण्डली हो नानीको, रुचि कम छ पढाइमा, अलि पढ्नलाई अलि सिकाउनु पर्यो तपाईँहरूले। अहिलेलाई रुचि कम छ पढाइको लागि चाहिँ नानीको। अहिले ग्रह चलिरहेको छ सिद्धार अर्को चन्द्रमा, ग्रह राम्रो चलेको छ, नराम्रो छैन। अब यो 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि चाहिँ दशाको शान्ति, ग्रहको शान्ति गराउनु होला नानीको लागि, राम्रो हुन्छ। सरकारी जागिर राम्रो छ, विदेश यात्रा एकदमै राम्रो छ। राक्षस गणमा जन्म भएको छ, अलिक छिट्टो रिसाउने, अलि एकरो स्वभावकै हुने छन् पछि भविष्यमा गएर। अरू त्यस्तो नराम्रो छैन, ठिकै। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: पढाइ लेखाइ कस्तो छ, बाबु आमाको सम्बन्ध के छ, अनि भविष्य कस्तो छ?
0: त्यो त मैले भनिसकेँ तपाईँलाई, हो कि होइन?
1: हजुर।
0: अरू केही छ?
1: सम्बन्ध बाबु आमासँगको सम्बन्ध,
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन है। अलिक छिटो रिसाउँछिन्, रिसलाई कम गर्नुपर्छ अहिलेदेखि, सानैदेखिको है।
1: हजुर
0: हजुर, सानैदेखिको पढाइमा अलि रुचि गराएर पढाउनुहोस्। आफूले बिहान बेलुका पनि समय दिनुहोस् छोराछोरीलाई, पढ्नलाई सिकाउनुहोस्, अराउनुहोस् होइन। यसले राम्रो सपोर्ट गर्छ नानीको लागि है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। हस् त, उहाँले फोन गर्नुभएको थियो छोरीको बारेमा हेर्नको लागि। अहिले उहाँको ग्रह नर्मल छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। अब 2 वर्षपछि बल्ल ग्रह लाग्ने हो, अहिले ठिक छ है। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9841575223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। विशेष गरी हामी गोर्खा बजारमा हामी तपाईँको चिना हेर्नको लागि, हेराउनको लागि हामी आउँदैछौँ। तपाईँले चाहिँ 4 गतेदेखि हेर्न पाउनुहुन्छ है, साउनको 4 गते। तपाईँहरू चाहिँ कार्यक्रम सकिएपछि चिनाहरू हेराउन गोर्खा बजारमा फोन गरेर आउनुहोला, अनि म कहाँ आएर बस्छु भन्ने कुराहरू पनि म तपाईँलाई भनिहाल्छु है। त्यो भएर गोर्खा बजारमा हुन्छौँ हामीहरू चाहिँ, अनि तपाईँहरू पनि नजिक हुनुहुन्छ भने आउनुहोला गोर्खा बजारतिर हेराउनको लागि। ग्रह दशा भाग्यको विषयमा विशेष छलफल पनि गरौँला। नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम टिपाउन छुट्नु भएको छ भने नाम टिपाउनु होला दिउँसो फोन गरेर है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, उहाँलाई स्वागत गर्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्ते।
0: नमस्ते, कता हराउनु भयो? मैले 3-4 चोटि बोलाएँ तपाईँलाई, बोल्नु भएन।
2: हजुर, के आवाज आएको थिएन?
0: आवाज आएको छैन, तपाईँको आवाज एकदम सानो आएको छ, अलिक टर्को सरले बोल्नु पर्छ है।
2: ए हो र
0: हजुर, अलिक टर्को सरले बोल्नुहोस्, भोल्युम अलिक ठुलो बनाउनुहोस् मोबाइलको। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म चाहिँ सल्यान रङ्सीबाट, सतेश्वरी सल्यान रङ्सीबाट।
0: हजुर, शुभ नाम भन्नुहोस् त।
2: मेरो चाहिँ सुनिता रावल।
0: सुनिता रावल हो?
2: हजुर।
0: कसको बारेमा हेर्नुहुन्छ?
2: म चाहिँ मेरो छोरीको लागि।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2082 साल।
0: कति?
2: 2082 साल।
0: 82 साल।
2: 3 महिना 3 गते मंगलबार 6:30 बजे 8 मिनटको।
0: 6 बजे 8 मिनटमा हस्पिटलमा हो कि घरमै हो?
2: हस्पिटलमा।
0: कुन हस्पिटलमा? कहाँ कुन जिल्लाको?
2: सल्यान जिल्लाको हस्पिटलमा।
0: सल्यान जिल्ला ल, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2082 सालमा जन्म मंगलबारको दिन है, सप्तमी तिथिमा जन्म भएको रहेछ, कुम्भ राशि पर्दो रहेछ नानीको। नाम आउँछ सुबाट, सुभद्रा भन्ने नाम आउँछ नानीको लागि। आज दिन अलिक राक्षसी गर्नु परेको छ। घातकमा तिथिहरू छ, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ, नम्बरमा 3 नम्बर घातक हुन्छ, नानीलाई कुम्भ राशि घातक हुन्छ। नानीको पनि राशि कुम्भ हो, कुम्भ राशि घातक देखाउँछ। कुण्डलीबाट हेर्दाखेरि नानीलाई कालो स्वरूप एक परेको छ, 7.5 छ अन्त्य, 7.5 छ कुम्भ राशिलाई। अलि स्वास्थ्यमा बिग्रिने, राति झस्किने गर्ने पनि गर्छिन् है, अलि रुने कराउने पनि गर्छिन्, अलिकति स्वास्थ्यमा समस्या आउने ग्रहहरू छ। अहिले राहु भन्ने ग्रह चलेको छ, नानीको त ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ। अनि नाग दोषको कालो सर्पयोगको पूजा पनि लाउनुपर्छ है, नाग पञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्ने, घरमा लाउने अथवा खोलातिर गएर गर्ने अथवा शिवको मन्दिरतिर गएर गर्नु गराउनुहोस्। नाग दोषको लागि चाहिँ नै अब नाग दोषको रत्न कवच लाउनुपर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ, अहिले तत्काल हातिनु पर्दैन। नाग पञ्चमी बेलामा यसो नागको पूजाहरू गराउने, चोखो खाने, शुद्ध भोजन गर्ने पञ्चमी तिथिको दिन राम्रो हुन्छ नानीको लागि। चन्द्र ग्रहणको योग परेको छ, चाँदीको सिक्री ब्रासलेट चुराहरू केही लगाइदिनुहोस्, नानीको लागि राम्रो पनि हुन्छ। पढाइ लेखाइमा नानीको त्यति नराम्रो त होइन, तर पढाइमा पछि रुचि हुँदैन नानीको लागि, चाहिँ ग्रहहरू अलिकति कमजोर कमजोर ग्रहहरू पनि पर्न सक्छ, अलिक विशेष ख्याल गर्नुहोला नानीको लागि। अरू जस्तो नराम्रो छैन, ठिक छ, सानै छैन। अब अरू के हेर्ने हो र स्वास्थ्य र पढाइ हेर्ने हो, यी दुईटै कुरामा कमी कमजोरी छ नानीको। समस्या जिज्ञासा केही कुरा सोध्न मन लागेको छ छोरीको बारेमा? हेलो, उहाँको फोन डिस्टर्ब भएको छ, अहिले पनि बोल्नु भएको थिएन, अहिले पनि बोल्नु भएको छैन। उहाँ चाहिँ जो समग्रमा सानो छोरीको विषयमा मैले समग्रमा स्वास्थ्य र शिक्षा हेर्ने हो अहिले, ती दुईटै कुरा हेरिसकेको छु मैले है। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। अनि कोही कोही श्रोताले के भन्नुहुन्छ भने सानो बच्चाको हेर्नुहुन्छ, यसको भविष्य कस्तो होला भन्नुहुन्छ कि, भविष्य कस्तो होला भन्दा पनि कस्तो बनाउने भन्नेतर्फ लाग्नुपर्छ हामीहरू। कुरा बुझ्नुहोस् है तपाईँहरूले, फेरि भविष्य कस्तो होला होइन, कस्तो बनाउने हो मेरो छोराछोरीको भविष्य भन्ने बाबुआमाको हातमा हुन्छ, मातापिताको हातमा हुन्छ यी कुराहरू चाहिँ। संस्कार कस्तो दिनुहुन्छ तपाईँहरूले, पढाइमा कतिको मेहनत गराउनुहुन्छ, कतिको पुलपुल ल्याएर टाउकोमा टेकाएर राख्नुहुन्छ, त्यसमा भर पर्छ है। शास्त्रले पनि भन्छ त 5 वर्षसम्म एकदम माया गरेर राख्नु, 5 वर्षपछि चाहिँ अलिकति कडाई गर्नुपर्छ है, 5 वर्षपछि अलिक कडाई गर्ने, 15 वर्षसम्म, 15 वर्षपछि फेरि साथीको जस्तो व्यवहार गर्नुपर्छ छोराहरू छोराछोरीसँग। भनेको 5 वर्ष कटेका छन् तपाईँको बाबु नानीहरू भने अवधि उनीहरूलाई अनुशासन सिकाउनुहोस्, कडाईका रूप, कडाईका साथ, ए मेरो छोरो मेरो छोरी कहिले नभन्नु, जिन्दगीमा नपाउने दुःख पाउँछन् पछि, फेरि तपाईँले पनि दुःख पाउनुहुन्छ। फेरि छोरोलाई राम्रो संस्कार दिनुभयो भने पछि बुढेसकालमा सेवा गर्छ, राम्रो संस्कार दिनुभयो भने बुढेसकालमा हेर्दैन तपाईँलाई, दुःख पाउने हो। फेरि छोरो पाएँ भने गर्व गर्नु पर्दैन हो कि होइन, त्यो भएर एकदम ख्याल गर्नु होला तपाईँले यो कुरामा चाहिँ, त्यो भएर एकदम ख्याल गर्नुहोस्। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो,
3: नमस्कार हजुर.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म नुवाकोटबाट बोल्दैछु.
0: नुवाकोटबाट शुभ नाम भन्नुहोस् तपाईँको.
3: सुजन नेपाली.
0: सुजन नेपाली नुवाकोटबाट. नुवाकोट कुन ठाउँबाट बोल्नु भएको
3: हो?
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म मेरो आफ्नै विषयमा.
0: आफ्नो विषयमा. जन्ममिति भन्नुहुन्छ तपाईँ कति हो?
3: 2059 साल चारको महिना 12 गते.
0: 2059 साल साउनको महिना 12 गते. जन्म समय भन्नु?
3: बिहान 6:45
0: जन्म बार भन्नुहोस् त. के बार पर्छ?
3: आइतबार.
0: आइतबार पर्छ. जन्म तपाईँको नुवाकोटमा भएको हो?
3: हजुर.
0: ल सुन्नुहोस् है, ध्यान दिएर. श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2059 साल श्रावण कृष्ण पक्षको आइतबार चौथी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्त भन्ने नाम आउँछ है. आद्य नारी नरगण परेको छ. आद्य नारी नरगण परेको छ. तपाईँको घातकमा तिथिहरू छ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक आद्रा नक्षत्र घातक नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ होइन. तपाईँको पनि कुम्भ राशि हो. कुम्भ राशि नै घातक हुन्छ. कुण्डली ग्रह दशा भाग्य असाध्य राम्रो हो. तपाईँलाई नाग दोष परेको छ. माङ्गलिक हुनुहुन्छ. छिट्टो रिसाउने मन लाग्ने, रिसाइहाल्नु पर्ने हो कि होइन? रिसाउनु भएन. रिस मान्छेको शत्रु हो. शत्रु लाग्न दिनु भएन होइन. अहिले बाबुलाई चाहिने ग्रह चलिराखेको छ सङ्कटा है. अनि त्यसपछि शनि भन्ने ग्रह चलेको छ. सङ्कटा र शनि छ राशिमा. फेरि 7.5 छ. अहिले त राम्रो ग्रह छैन. यसो लभ सभ गर्न मन लाग्ने, लभ परे पनि बिछोड हुने, विवाह भयो भने श्रीमतीसँग मनमुटाव हुने, यस्तो पो ग्रह छ त बाबु. छ कि छैन? त्यस्तो भाषा छैन.
3: बिछोड भइसक्यो.
0: भइसक्यो त नि. अब के रिसाउनुहुन्छ तपाईँ है? रिसाएपछि त अनि कसले पत्याउँछ त नि? फेरि पत्याउँदैन नि. रिसाउनु हुँदैन. माया गर्नु पर्यो. मुसुक्क हाँस्नु पर्यो हो कि होइन?
3: हजुर हजुर. 2-3 दिन हो
0: बिछोड हुन्छ. अब फेरि पनि मिलन हुन्छ. फेरि पनि बिछोड हुन्छ. यस्तै छ तपाईँको प्रक्रिया. अब म रिसाउँदिन सरी भनेर माफ माग्नुहोस्. मन कमलो मन भएको साथी पाउनु भएको छ. माङ्गलिक नै हुनुहुन्छ भने विवाह गर्नु पर्यो. नभए विवाह गर्नु हुँदैन. प्रेम गर्नु पनि हुँदैन. तपाईँले माङ्गलिक केटी खोजेर बिहा गर्नुपर्छ. अरूसँग बिहा गर्नुभयो भने यस्तै बिछोड हुन्छ. बुझ्नुभयो? हजुर. रिसाउनु भएन. विदेश यात्रा एकदम राम्रो छ. सरकारी जागिर, सरकारी जागिरमा एकदम राम्रो छ. सरकारी जागिरतिर कोसिस गर्नुहोस्. आर्मी पुलिसमा भर्ती हुन जानु भएन?
3: भर्ती हुन गएको थियो. खुट्टा भाँच्यो.
0: खुट्टा भाँच्यो?
3: हजुर.
0: के भएर खुट्टा भाँच्यो? भर्ती हुँदा भाँच्यो कि घरमा भाँच्यो?
3: घरमा लडेर
0: रुखबाट लडेर खुट्टा भाँच्यो है. कति वर्षमा भाँच्यो खुट्टा? 14-15 वर्षमा हो.
3: हजुर.
0: अनि त्यो बेलामा उल्का थियो. ग्रह शान्ति गर्नु पर्दैन थियो त. अब एकचोटि ग्रह शान्ति गर्नु. माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग. यो माङ्गलिकको रत्न कवच लाउनु भयो भने तपाईँलाई सपोर्ट गर्छ. राम्रो हुन्छ. समस्याहरू बाधाहरू आउँदैन है. मङ्गलबारको दिन चोखो खानु. आज मङ्गलबार हो. चोखो खानु, शुद्ध भोजन, शाकाहारी भोजन, लसुन प्याज माछा मासु अन्डाहरू खान नखानु है. अनि त्यसपछि बल्ल तपाईँलाई राम्रो हुन्छ, फाइदा हुन्छ, उन्नति राम्रो हुन्छ, प्रगति राम्रो हुन्छ. अब यो बेला भनेको कि त पढ्ने बेला हो, कि त पैसा कमाउने बेला हो कि होइन बाबु?
3: हजुर.
0: यो अब यी दुईटै कुरामा तपाईँलाई कमजोर गराइरहेको छ ग्रहले. त्यही भएर अलिकति विशेष ध्यान दिनु. अरू त्यस्तो नराम्रो छैन. ठिकै छ ग्रहहरू है. हुन्छ. फोन गर्नुभयो, धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनका लागि. नुवाकोटदेखि फोन गर्नुभएको थियो उहाँले चाहिँ. तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला. 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला. हामी गोर्खा आउँदैछौँ है. तपाईँलाई मैले भनिराखेको छु नि फेरि भरे. ओहो गुरुबा आएको त म त थाहै पाइनँ भन्नुहोला. फेरि रेडियो सुन्नुभएको छ भने मैले भनिराखेको छु बेला बेलामा. गोर्खा हामी साउनको 3 गते यहाँबाट हिँड्छौँ अनि 4 गतेदेखि तपाईँको चिना हेर्छौँ. 4 र 5 गते तपाईँ एकदम तयार भएर बस्नुहोस्। तयार भनेको साल महिना गते समय पत्ता लगाउनुहोस्, नभए चिना छन् भने चिना लिएर आउनुहोस्। घर घरेलुको माटोहरू हेराउनु पर्ने छन् भने एक हात गहिरो खनेर तलबाट माटो अलिकति एक चम्चा जति एक गाडु जति माटो लिएर आउनुहोस् प्लास्टिकमा हालेर। जुन दिन हेराउन आउनुहुन्छ त्यही दिन खाल्टो खनेर लिएर आउनुहोस् है, राम्रो हुन्छ। फ्रेस माटो हेर्दा राम्रो हुन्छ बासी भन्दा। अथवा घरभन्दा टाढा छ घडेरी, त्यही दिन गएर त्यही दिन ल्याउन पाउनुहुन्न सक्नुहुन्न, अप्ठ्यारो छ भने माटो लिएर आएर तुलसाको मुठमा राख्नुहोस्, अनि तुलसाको मुठको माटो त्यसपछि तुलसाको मुठमा राखेर बाहिर राखेर लिएर आउनुहोला है। कुकुर बिरालाहरूले छोएको माटो लिएर नल्याउनु होला है, त्यस्तो माटोमा देखिँदैन, फेरि राम्रो देखिँदैन। त्यो भएर यसमा पनि ख्याल गर्नुहोला। 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू छन् भने हामी गोर्खा आउँदैछौँ, त्यसपछि धादिङ पनि समय मिल्यो भने हामी धादिङ पनि आउँदैछौँ। धादिङतिरबाट नाम चाहिँ टिपाउनु भएको छ, तर नामहरू तपाईँ टिपाएर बस्नुहोस्, हामी तपाईँसँग सल्लाह परामर्श गरेर फेरि आइहाल्नेछौँ है। धादिङको पुच्छा बजारतिर हामी आएर बस्छौँ, गोर्खाको बजारतिर हामी आएर बस्छौँ। तपाईँहरू दुई दिनको समय लिएर आउँछौँ, तपाईँहरू चाहिँ एकदम आउनुहोला है भेट्नको लागि चाहिँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो,
4: ओ गुरुजी, राधे राधे।
0: राधे राधे, कामको बोल्दै हुनुहुन्छ?
4: म दाङदेखि बोलेको हजुर,
0: दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको भन्नुहोस् त।
4: यो शुभ नाम दामोदर केसी।
0: दामोदर केसी दाङ जिल्लाबाट,
4: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: म मेरो नातिनीको विषयमा हेराउन खोजेको गुरु।
0: हजुर, नातिनीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2080।
0: 2080 साल
4: फागुन 2 गते,
0: फागुनको महिनाको 2 गते, समय भन्नु
4: 12:46।
0: 12:04:46 होइन त?
4: हजुर।
0: दिउँसोको हो कि रातिको?
4: दिउँसोको।
0: के बार पर्दो रहेछ?
4: बुधबार हजुर।
0: हजुर, ठ्याक्कै मिल्यो। ल सुन्नुहोस् है, ध्यान दिएर।
4: हजुर हजुर।
0: श्रीगणेश आइनमा श्रीमती रामानुज आइनमा 2080 साल माघ कृष्ण माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ। फागुन भए पनि माघ शुक्ल पक्षको बुधबार पर्यो, पञ्चमी तिथिमा पर्यो। माघ शुक्ल पक्षको पञ्चमी भनेको चाहिँ सरस्वती पूजा हो क्या?
4: हजुर, सरस्वती पूजाको दिन।
0: हजुर, अनि मीन राशिमा जन भएको छ, नाम आउँदछ चीबाट, नाम आउँछ चिरञ्जीवी अथवा चित्रा है, यस्तो नाम आउँछ। ननाङ्ग नाम चित्रा अनि मीन राशि पर्छ है। अन्तिमले देवगण परेको छ नानीको, घातकमा पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। राम्रो छ कुण्डली, अलिकति कालो सर्पयोग र चन्द्र ग्रहणको योग बनेको छ। चाँदीको सिक्रीहरू बनाएर लगाइदिनुहोस् नानीको लागि चाहिँ नै राम्रो हुन्छ। अहिले उल्का ग्रह चलेको छ, स्वास्थ्यमा समस्याहरू आउन सक्छ। अरू त्यस्तो नराम्रो छैन। बिरामी भएकी छैन?
4: नै, बिरामी त छैन, त्यो छाला सम्बन्धी एलर्जी भएर
0: त्यही हो। त्यो पनि स्वास्थ्य त हो नि, बिरामी भएको त हो नि त्यो पनि।
4: हजुर हजुर।
0: यसो लागि चाहिँ तपाईँले नाक दोष परेको भएर त्यस्तो भएको के, सर्पको काचुली जस्तै जस्तो हुन्छ नि बाहिरको टाटेर पाङ्रे, हो त्यस्तै हुन्छ क्या, फेरि खटिरहेको नि, बुझ्नुभयो? हो, त्यो भएर चाहिँ नाग दोषको रत्न कवच पाउँछ हामीसँग। यो मगाएर नानीले लगाइदिनु भयो भने हप्ता 10 दिनमा कन्ट्रोलमा आइहाल्छ, स्वास्थ्यहरू राम्रो हुन्छ है।
4: हवस् हवस्।
0: अरू केही छ सोध्न मन लागेको कुरा?
4: अरू खास केही छैन, त्यो सानो बच्चा बाबु आमा यताउतिको सम्बन्ध
0: एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस्, अनि नाग दोषको पूजा लगाउनुहोस् नाग पञ्चमीको बेलामा। अनि नाग जो कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, धेरै नै गाह्रो भयो भने रत्न कवच अर्डर गर्नुहोस्, म बनाएर पठाइदिन्छु, त्यो लगाउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला।
4: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा भन्दा पनि आफ्नो नातिनीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। अनि कुनै जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर चितवनमा आउनुपर्छ तपाईँहरू। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
5: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? जाजरकोटबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: हजुर,
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
5: छोराको
0: बारेमा। जन्ममिति भन्नुहोस् त, कति हो छोराको?
5: जन्ममिति 2074 साल।
0: 2074 साल,
5: जेठको 11 गते रातिको 12:50।
0: जेठ महिना 11 गते रातिको 12:50 होइन?
5: हजुर,
0: 12:50। उज्यालो भएको 11 कि 12?
5: उज्यालो भएपछि 12 गते।
0: उज्यालो भएको छैन, 12 गते हो। 11 गतेको राति, उज्यालो भएको 12 गते। के बार पर्दो रहेछ 11 गते र 12 गते?
5: 12 गते उज्यालो शुक्रबार पर्छ, 11 गते
0: ठ्याक्कै मिलेछ है। 2074 साल जेठ कृष्ण पक्षको शुक्रबार औँसीमा जन्म भएको रहेछ। यो औँसीको शान्ति गर्नुपर्छ बाबुले, नभए पछि यसो विवाह बिगार्छ, समस्या आउँछ है। राशि चाहिँ नि वृष राशि हो बाबुको। नाम आउँछ एकारत्न, नाम आउँछ बाबुको एकारत्न भन्ने नाम आएको छ। अन्तिरणी राक्षस गर्नु परेको छ। घातक हजुर,
5: नाम उपेन्द्र राखेको
0: हजुर हजुर सुन्नुहोस् है एकछिन, उपेन्द्र होइन, नाम आउँछ एकारत्न। नराङ्गो नाम एकारत्न, चिनामा बनाउनु भयो भने एकारत्न नाम आउँछ। शनिबार घातक छ, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक हुन्छ यो बाबुलाई। अलिक छिटो रिसाउने स्वभावको रहेछ क्या, होइन? मांगलिक पनि परेको छ, चौथो मांगलिक महालक्ष्मी योगमा जन्म पनि भएको हो। कुण्डली त राम्रो छ, त्यति नराम्रो होइन। यो बाबुको विवाह र अलिकति रिसाउने बानी नराम्रो छ, अरू त्यस्तो नराम्रो छैन। पाइल्स, अल्सर, फिस्टुला सम्बन्धी समस्याहरू हुन्छ। स्वास्थ्यमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। अब चाहिँ नि पढाइको लागि चाहिँ अलिकति 13 वर्षसम्म ठिक छ, 13 वर्षपछि पढाइमा अलिकति समस्या आउन सक्छ। बिहान बेलुका समय 1 डेढ घण्टा, 1 डेढ घण्टा तपाईँले समय निकाल्न सक्नुभयो भने धेरै मेहनत गराएर पढाउनु पर्दैन। नर्मल पढाउँदाखेरि उसले राम्रो नम्बर ल्याउँछ, जान्ने पनि हुन्छ, नभए चाहिँ समस्या आउँछ भन्छ यसले। अलिकति टाउकोमा चोट पटक लाग्ने, टाउकोमा समस्याहरू हुने, छिटो रिसाउने, होइन, एक ठाउँमा थिर भएर बस्न नसक्ने, चकचक चकचक गरिराख्ने, त्यस्तो दशाहरू परेको छ बाबुको। ग्रह शान्ति गर्नु होला है, तपाईँले ग्रह शान्ति गर्नुपर्छ एक फेर। अहिले एक फेर ग्रह शान्ति गर्नुभयो भने 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि ग्रह शान्ति गरे हुन्छ। अरू के छ?
5: अहिले कुन ग्रह दशा चलिरहेको छ बाबुले?
0: अहिले सिद्धा र अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ। मांगलिकको शान्ति अनि राहु केतुको शान्तिहरू गराउनु
5: अहिले गराउनु पर्छ। शान्ति
0: हजुर,
5: शान्ति कहिले गराउँदा हुन्छ?
0: शान्ति त गराइहाल्ने नि, किन छोड्ने? जहिले सक्नुहुन्छ, जहिले भ्याउनुहुन्छ गरिहाल्नुहोस्। तर अग्नि रुद्री जुराएर गर्नुपर्छ। ग्रह शान्ति गरे मनसाय भयो भने दिन निकालिदिनुहोस् न गुरुबा भनेर मलाई फोन गर्नु अथवा मेसेन्जरमा मेसेज गर्नु, म हेरिदिन्छु है दिनहरू। सबै ठिकै छ। पढाइ लेखाइमा तपाईँले बिहान 1 डेढ घण्टा, बेलुका 1 डेढ घण्टा समय दिएर आफू अगाडि बसेर पढाउनु भयो भने राम्रो पढ्छ, नभए पढाइ बिगार्दै बिगार्दै जाने कुरा आउँदैछ क्या।
5: अनि स्वास्थ्यमा कहिलेकाहीँ यसको अलिकति समस्या देखाउँछ,
0: त्यो ग्रहले गर्दाखेरि भएको हो। राहु र केतु भन्ने ग्रहले गर्दा स्वास्थ्य बिगार्छ। खानपिनमा ख्याल गर्ने, पानी अलिक धेरै पिलाउने गर्नुहोस्, त्यस्तो आत्तिनु पर्ने कुरा छैन, ठिकै छ, नर्मल छ। कालो सर्पयोग परेको छैन, औँसी परेको छ र माङ्गलिक परेको छ, यो नराम्रो। अरू माङ्गलिक नै केटी खोजेर बिहा गर्ने पछिको कुराहरू हुनु, अहिलेलाई निवारण गर्नु पर्दैन क्या बाबुको, बुझ्नुभयो? अहिलेको लागि चाहिँ केही गर्नु पर्दैन, अहिलेको लागि चाहिँ नर्मल ग्रह शान्ति, सत्यनारायणको पूजा, रुद्री पूजाहरू लाउने भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन है।
5: हजुर,
0: केही छैन, ठिक छ। ठिक छ, गुरुहरू राम्रै छ नराम्रो छ चिन्ता नगर्नुहोस् है, समय बुझाइ गर्ने संस्कारहरू सिकाउनुहोस् राम्रो भइहाल्छ नि, हो कि होइन? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। अनि मसँग मेसेन्जरमा जोडिन चाहनुहुन्छ भने फ्रेम हाम्रो फेसबुकको नाम छ प्रेम प्रसाद सुवेदी भन्ने छ, अङ्ग्रेजीमा लेखेको छ है, फेरि प्रेम प्रसाद सुवेदी भन्ने अङ्ग्रेजीमा लेखेको छ। अनि प्रोफाइल फोटो चाहिँ तपाईँको चाहिँ हातको हत्केलामा तपाईँको चाहिँ वनको जुन थाकल हुन्छ नि, हो त्यो थाकल राखेको छ हातको हत्केलामा, तपाईँले हेर्न सजिलो हुन्छ। फलो गर्नुहोस्, अनि मेसेन्जरको चित्र हुन्छ नि त्यो फलोको छेउमै, हो त्यो यस्तो मेसेन्जरको चित्रमा छ त, राधे राधे लेखेर पठाउनुहोस् है। त्यति गर्नुभयो भने म तपाईँलाई रिप्लाई गर्छु, तपाईँमा साथी हुन पाइन्छ, अनि कुनै जिज्ञासा कुनै कुराहरू भयो भने तपाईँले त्यहाँ प्रश्न गर्न पनि पाउनुहुन्छ है। साइटहरू हेर्नको लागि अरू अरू कुराहरू सरसल्लाहहरूको लागि तपाईँले त्यहाँबाट पनि लिन सक्नुहुन्छ। प्रेम प्रसाद सुवेदी भन्ने नाम छ। अनि हामीसँग प्रत्यक्ष रूपमा तपाईँले भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ, र साउनको 4 गते गोर्खा जिल्लामा गोर्खा बजारमा भेट्न सक्नुहुन्छ। 4 र 5 गते तपाईँहरू नाम भने धेरैले टिपाउनु भएको छ, तपाईँहरू पनि नाम भने टिपाउनु होला है। अब नाम टिपाएका हाम्रा श्रोताको हेर्न पाइएन, हेर्न भ्याइएन भने 4 र 5 मात्र होइन 6 पनि म बस्छु। नाम टिपाएका हाम्रा श्रोताको सक्यो भने म हिँडिहाल्छु कि, समय थोरै छ, समय थोरै लिएर हिँड्नुपर्छ हामीले। अफिसमा आउनुहुन्छ नि त मान्छेहरू धेरैजना टाढा टाढाबाट आउनुहुन्छ, समस्याहरू परेको हुन्छ, त्यही भएर तपाईँको लागि चाहिँ विशेष वृद्ध बुवा आमाहरूको लागि चाहिँ म आउँदैछु, उहाँहरूले चाहिँ आएर हेराउन सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: रैमसी तथा क्रिस्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पत्र युहन्नाको पत्र पहिलो युहन्ना 4:1-6 पदलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किएका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी त परमेश्वरका हौ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ र जो परमेश्वरका होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौ। र आदरणीय श्रोता, यो खण्डमा जुन सुकै आत्माको विश्वास गर्नु हुँदैन भन्ने कुराले हामी यो कुरा स्पष्ट पार्छौ कि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू परमेश्वरबाटको हो र येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्नेहरू चाहिँ ख्रीष्ट विरोधी हो भन्ने कुरालाई हामी विशेष गरेर मध्यनजर गर्नेछौ र यसको बारेमा मुख्य विचार हामी यसमा गर्नेछौ। र यो खण्डको मुख्य विचार चाहिँ येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू नै परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड दिएको छ। यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ, किनभने यहाँ के हुन्छ भन्दाखेरि आत्माहरू परमेश्वरबाट आएका हुन्छन् र अर्को चाहिँ झुटाबाट आएका हुन्छन् दियाबलसबाट आएका हुन्छन् किनभने परमेश्वरको विरुद्धमा खडा भएको व्यक्ति चाहिँ दियाबलस हो र दियाबलसले परमेश्वरको विरुद्धमा जहिले पनि लडाई गरिरहेको हुन्छ परमेश्वरको विरुद्धमा काम गरिरहेको हुन्छ त्यसकारणले भ्रमको आत्मा जो दियाबलसबाट आउँछ र सत्यको आत्मा चाहिँ परमेश्वरबाट आउँछ र भ्रमको आत्मा र सत्यको आत्मालाई छुट्याउनु पर्छ आत्मा त्यस प्रकारको आत्मा भएकोले गर्दा दुई किसिमको आत्मा यहाँ देखिन्छ एउटा व्यक्तिले पत्ता लाउनु पर्ने कुरा के हो भने यो दुई आत्माहरू जसले चाहिँ मानिसलाई चलाइराखेको हुन्छ एउटा दियाबलसले र अर्को परमेश्वरले र मानिसको आत्माले चाहिँ निर्णय गर्नुपर्छ मानिसको आत्माले कुन चाहिँ आत्मामा विश्वास गर्ने कुनलाई चाहिँ तिरस्कार गर्ने यो कुरा मानिसले नै निर्णय गर्नुपर्ने हुन्छ त्यसै कारण परमेश्वरले यहाँ यो कुराहरू राख्नुभएको छ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन् जुन झुटा आत्मा जो चाहिँ भ्रमको आत्मा छ जुन कुरा दियाबलसबाट सञ्चालित हुन्छ र मानिसलाई भ्रममा पारेका हुन्छ झुटा अगमवक्ताहरूद्वारा यो संसारमा प्रवेश गरेका छन् किनभने यहाँ लेखेको छ यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट र आत्मा परमेश्वरको आत्मा अथवा सत्यको आत्मालाई कसरी चिन्ने परमेश्वरको आत्मालाई कसरी चिन्ने भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन् कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो किनभने परमेश्वरबाट आउने आत्मा परमेश्वरले दिने मानिसलाई दिनेको त्यो आत्मा चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ मानिस भएर आउनुभएको हो यो संसारमा पूर्ण मानिस भएर उहाँ यो संसारमा आउनुभएको हो भनेर स्वीकार गर्छ भने त्यो व्यक्तिहरू चाहिँ परमेश्वरबाटको हो त्यो आत्मा चाहिँ परमेश्वरबाटको हो किनभने परमेश्वरसँग उनीहरू जोडिएका हुन्छन् यीशुलाई विश्वास गर्ने मानिसहरू सबैको आत्मा चाहिँ परमेश्वरसँग जोडिएको हुन्छ त्यसकारणले परमेश्वरको आत्मा त्यो व्यक्तिले प्राप्त गर्छ जसले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छ अथवा विश्वास गर्छ त्यसकारण यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट होइन तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ अब त्यो यस संसारमा आइसकेको छ र यीशु ख्रीष्ट अथवा ख्रीष्ट विरोधीको आत्माले मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ मानिस संसारमा काम गरिरहेको छ यसले चाहिँ यीशु यो संसारमा मानव चोलामा आउनु भएको होइन भनेर यसलाई घोषणा गर्ने मानिसहरू छन् आत्माहरू छन् जुन आत्मा चाहिँ भ्रमको आत्मा भनेर छुटाउन सकिन्छ र यो परमेश्वरबाट होइन यो ख्रीष्ट विरोधीको आत्मा हो भन्ने स्पष्ट रूपमा चिन्न सकिन्छ भनेर मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ मानिस संसारमा काम गरिरहेको छ यसले चाहिँ यीशु यो संसारमा मानव चोला

त्यस्तै मानव चोलामा आएर मानिस जातिको लागि कल्वरी क्रूसमा बलिदान हुनुभएको हो, क्रूसमा टाँगिएको हो, उहाँलाई मारिएको हो र उहाँ चाहिँ मारिएर गाडिएको थियो र पुनरुत्थान भएको तेस्रो दिनमा उहाँ बौरी उठेर पुनरुत्थान भएको कुरालाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ साना बालकहरू हुन्। यहाँ यसरी भन्दछ, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ। यीशुलाई विश्वास गरेर, उहाँ चाहिँ मानव चोलामा आउनुभएको हो भनेर विश्वास गरेर, आफ्नो पापको प्रायश्चित भनौं पापको पश्चाताप गरेर, यीशुलाई विश्वास गरेर पापको क्षमा पाएका मानिसहरू चाहिँ विजयी मानिसहरू हुन् भनेर यहाँ घोषणा गरिएको पनि छन्। किनभने जो तिमीहरूमा रहनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जसले यीशुलाई विश्वास गर्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रीष्ट मानव चोलामा आउनुभएको हो, उहाँ हाम्रो लागि बलिदान हुनुभएको हो, उहाँलाई आफ्नो पापहरूको क्षमा माग्यो भने उहाँले पापको क्षमा दिनुहुन्छ र उहाँले मानिसलाई उद्धार र मुक्ति दिनुहुन्छ, उहाँले मानिसलाई मृत्युबाट जीवनमा सार्न सक्नुहुन्छ, उहाँले मानव जातिको सबै पापहरू क्षमा दिन सक्नुहुन्छ भनेर जसले यीशुलाई विश्वास गरेका छन् र उनीहरू विजयी भइसकेका छन् र उनीहरू यो संसारमा उहाँ परमेश्वर आफै उनीहरूको जीवनमा बास गर्नुहुन्छ। यीशुलाई विश्वास गर्ने मानिसहरूको जीवनमा परमेश्वरले बास गर्नुहुन्छ, उहाँको आत्माले बास गर्नुहुन्छ। अनि उहाँ जब जुन व्यक्तिको जीवनमा यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वर त्यो व्यक्तिको जीवनमा अथवा परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्दछ, त्यसपछि त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्ति चाहिँ विजयी हुन्छ र त्यो व्यक्तिबाट परमेश्वरले धेरै आश्चर्य कर्महरू गर्नुहुन्छ र ऊ विजयी भएको हुन्छ। किनभने परमेश्वरको आत्मा जुन व्यक्तिमा बास गर्दछ त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्तिले विजय प्राप्त गर्छ, त्यो व्यक्ति सफल हुन्छ, त्यो व्यक्ति आशिषित हुन्छ र त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा अथवा यो संसारमा ऊ शक्तिशाली काम गर्ने व्यक्ति हुन्छ, असल काम गर्ने व्यक्ति हुन्छन्। आदरणीय श्रोता, संसारमा आज जुन संघर्षहरू मानिसहरूले गरिरहेका छन् र संसारको काम गर्छन्, संसारमा नचाहिँदो कामहरू गरेर, उनीहरू नचाहेर पनि गर्दिन भन्ने कामहरू गर्न परिरहेको छ, उनीहरूलाई दियाबलसले भ्रमको आत्माले उनीहरूलाई सञ्चालन गरिरहेको छ, त्यसकारण उनीहरूले नचाहेर पनि उनीहरू असल काम गर्न सकिरहेको छैन, किनभने उनीहरू भित्र परमेश्वरको आत्मा हुनुपर्ने ठाउँमा उनीहरूको बीचमा त्यो सम्भव रहेन। जसको जीवनमा परमेश्वर रहनुहुन्छ, जसरी हामी त परमेश्वरका हौं, जसले हामीलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मा छुट्याउन सक्छौं। र आज परमेश्वर जुन व्यक्तिको जीवनमा हुन्छ त्यो व्यक्तिको जीवनबाट धेरैजनाले आशिष पाउँछन् र जो व्यक्तिले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्तिले धेरै कोशिस गरेर पनि उनीहरू असफलता भएका छन्, उनीहरूको जीवनमा असफलताले भरिपूर्ण भएका छन्। तर यीशु ख्रीष्टलाई अथवा सत्यको आत्मालाई जसले विश्वास गरेर आफ्नो जीवनमा सत्यको आत्मा बास गर्न दिन्छ त्यो व्यक्ति विजय हुन्छन् र त्यो व्यक्ति शक्तिशाली हुन्छ र त्यो व्यक्तिले आशीर्वाद पाउनेछ। त्यसकारण यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको र परमेश्वरबाट काहरूले यो संसारमा विजय प्राप्त गर्नेछ र उनीहरू भित्र परमेश्वर बास गर्नुहुन्छ, परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्नुहुन्छ। जब त्यो व्यक्तिको जीवनमा परमेश्वरको आत्माले बास गर्नुहुन्छ तब त्यो ठाउँमा उनीहरूले यीशु चाहिँ परमेश्वर अथवा यीशु ख्रीष्ट चाहिँ शरीरमा आउनुभएको हो भनेर उनीहरूले विश्वास गर्छ र उनीहरूको भित्र परमेश्वर बास

0: गर्नुहुन्छ र परमेश्वर वास गर्ने व्यक्तिको जीवन शक्तिशाली हुन्छ, आशिषित हुन्छ र विजयी हुन्छ, किनभने उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। जो व्यक्ति येशु ख्रिस्टलाई विश्वास गर्छ, जसले त्यो व्यक्तिको जीवनमा परमेश्वर वास गर्नुहुन्छ, जब परमेश्वर उसको जीवनमा वास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ र उसले आशीर्वादको जीवन पाउँछ र उसले आनन्द जीवन पाउँछ र यसरी परमेश्वरको अगाडि एउटा साँचो सत्य आत्मा र भ्रमको आत्मा छुटाउन पनि सकिन्छ। जोहरूले येशु ख्रिस्टमा येशु शरीरमा आउनुभएको हो भने विश्वास गर्छ, त्यो व्यक्ति सत्यको आत्मामा जिएको हुन्छ भने जो व्यक्तिले स्वीकार गरेका हुँदैनन् उनीहरू भ्रमको आत्मामा जिइराखेको हुन्छ। आदरणीय श्रोता, हामीलाई लेखकले यहाँ आत्मा छुट्याउनका लागि जुनसुकै आत्मामा विश्वास नगर्नका लागि आदेश दिएको छ र आज हामी त्यही अनुसार हामीले कुन आत्मालाई हामीले स्वीकार गर्यौं, कुन चाहिँ आत्मा चाहिँ सही हो र कुन चाहिँ आत्मा चाहिँ ख्रिस्ट विरोधी हो, यो कुरा छुट्याउन आवश्यक छ। यदि यहाँहरूको बीचमा आत्मा छुट्याउनलाई गाह्रो भएको छ भने परमेश्वरबाटको कुन हो अथवा परमेश्वरबाट कुन कुरा हो र दियाबलसबाट कुन कुरा हो भन्ने कुरा अन्यलमा हुनुहुन्छ भने यो खण्डले स्पष्ट पारेको छ। येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू चाहिँ परमेश्वरबाट हो भनेर एकदम स्पष्ट पारिएको छ र जो व्यक्ति ख्रिस्ट शरीरमा येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् उनीहरू भ्रम र ख्रिस्ट विरोधी हो भनेर पनि स्पष्ट पारेका छन्। यसरी आउनुहोस्, येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गरौं र परमेश्वरबाट हुने कुरा सत्यको आत्मा यही नै हो र यसैलाई विश्वास गरौं र यसै अनुसार चलौं र परमेश्वरको आत्मालाई भित्र हृदयमा राखेर जिउ र शक्तिशाली बनौं, विजयी बनौं र यो संसारमा सफलताको जीवन बिताउँ भनिकन म यहाँहरूको बीचमा यो कुरा राख्न चाहन्छु र उहाँमा यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहोस् र त्यही नै परमेश्वरबाटको हो भनेर विश्वास गर्नुहोस् र यसरी आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वर पवित्र परमेश्वरले सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकै साथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो ख्रिस्ट विभाजन रेखा मुसुला जयमसी तथा लासु फ्याफुल नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 37 रे रङ्गित स्वागत मुला न वियोग तामाङ तिनी ग युहन्ना नौ अध्यायल याकर्की अभिलेख च्याबरी से मुला जहाँ यसुसे केव ज्ञाम नोन कानो ताबा याकर्की जन मिदा फन्सुजी चु कथाला दुखत पक्ष चु हिन बकी चु ब्योन मी रङला कानो फन ग्याम फन्सु बेन थेला आमा आवश्य टिगा ताबा म बिस सार्वजनिक रूप स्वीकार लाभ्री अस्वीकार लाजी युहन्न नौ अध्याय 19-21 चु एनी गजिलान जा हिन्न तिक चु लानन कान नोब हिन्न थेरङ विषम दान दे चा चुसी खारङ लसी म्याङजी न्योजी जमहेन जे थेला अब आमा से चुराङ बिसी बिजी हिन्न चु गन्नन जा हिन्न नामन कान मुला तर चुमी खल्सी खान्न लसी मङखमजी विवा ताम गन्दा थारे चु दिम छोसी जिन्बा मि हिन्न थेसे रङला बारेरी रङसेन खम्बला थेत बासेलमा रङसिनी रङनिसे थेनन नैगो आमा आबा सत्य पाङबरी लोङमुला तिग्द विषम थेनी गदेदा थामुबा कि थेरङ लामा थेनी गदेदा सभाघर ग्याम तेला चुदा स्वीकार लबरी देन पछ्याउला बारी माइब गदेदा लोङबरी शैतानसे हाम्बा प्रयास लमुला सभाघर याकर्गी धार्मिक संस्था मुबा जहाँ थेनी गदेसे बाइबल ज्ञान धर्मशास्त्र उद्धृत लमुला थेन्दी फिर्क्याब्ला रूपी परमेश्वरला उपासना लमुला तसै जब साँचो मसिहा येशु ख्रीष्ट म्राङसुमुला थेनी गदेला वास्तविक रङ प्रकट तामुला थेनी गदेसे रोदा अस्वीकार जेखेन आलानी थेनी गदेसे चुदा रङला प्रभुला रूपी पछ्याब्ला जो हलाइदायन दण्ड पिनमा छनोट लजे जब रङदा सभागर ग्याम तेमुला मिसे रङदा सार्वजनिक ग्ला गदेरी ब्रजीबा म्राङसी अभिवादन लसेला आरेमुला युहान 14 अध्यायला छ यसुजे चुरङ बिसी सुझे परमेश्वर मुब ग्लारी बोर्बा ज्ञाम सत्य ओचे जुनी गानोन हिन्ना गा ग्याम बाहेक खालाइ नोन परमेश्वर अब मुबा ग्लारी निबा निबारी अखाम येशु ख्रिस्ट रोरी साँचो विश्वास लबगदे गुम विभाजन रेखा मुसुला थेन्दे जो जेखेन धार्मिक इसाई अभ्यास कदेदा गति ज्ञान गुजरबलाबा जीवा मुला रो ज्ञान याङ वास्तविक इसाई गदे हाला हिन्बा बिसी पत्ता लगाइदि मुला थेने गदे थे हिन्बा जोसे रङला तीन ज्ञान यसुदा पछ्याबला बारी रोजबला मुला परिणाम गदेदा प्रभा आलाना थेने गदे रो प्रति लप्सेवरी वफादार मुला मती 7 अध्यायले 21 नद प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी नद प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी वाङबरी अहम तर स्वर्गरी धन छबा नाला आवासी कुलबा ताम ज्ञानमा मिजे ओङला याकर्की दिन यसु बादलरी दोला थे दिन रोसी रोद साचिन रङला प्रभुला रूपी मोसेबा बेनन्द भेला लसुला यसुजे रङ छ्याम्नन बाबा कदे हाला ताला हरेक हप्ता मण्डली सेवा गरेर उपस्थित तबा छोनारे आराधनारी वैगव गदे घोषुगो थेन्दे झापरी थेन्दे अध्यायरी याङला तस्विर गदे पोस लसुगो जेरी बाइबल पद संलग्न मुला मती 5 अध्याय 11-12 न त विश्वास लबसे लमा मि गदेसे एनी गदे त खिसी लला दुख पिन्ना ओछे लुसिला ताम पाङसी इनु गदेला विरोधी जम्मन नाइबा ताम लमै नोन एनी गदेसे परमेश्वर ग्याम मलम याङला तसै नोन एनी गदे लानन ताङ्गो तिग्द विषम स्वर्गरी एनी गदेसे ग्रेन इनाम याङला एनी गदे भन्दा नचला अगमभक्त दा नोन थेनी गदेसे चुरङ लसिन दुख पिन मुबा येशु ख्रिस्ट फिरिला रङला विश्वासे रङला लागरी तिग अर्थ थन्सुला तिग रङ येशु देनला रङला सम्बन्ध दा स्वीकार लाबरी तयार मुसुला देन रङला लुइला लागरी रोला योजना पालन लाबरी तयार मुसुला रङदा थेरङ लाबरी सुविधाजनक अता दे नोन यसु ख्रिस्ट साचिन ख्रिस्टियन ताबागदे देन जेखेन म्राप लाबागदे गुङला विभाजन रेखा मुसुला आमेन। परमेश्वर जे रङनीला जीवन प्रशस्त आशिष पिन्छु गई। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेट कार्यक्रमला बारे रङला केही प्रतिक्रिया मुसम 98-6-85-53-349 हस्त त्यो समय रिङ बिदा ताजी रङ्गी छङमदानु जयमसी नमस्कार।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
5: सम्पर्क मोबाइल 97-41-031-429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
9: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
8: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
9: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
8: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
9: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
9: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
5: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप निलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98 55 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
10: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
10: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
10: ल्याब टेस्ट,
0: भिटामिन डी,
10: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
10: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
10: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को उन्नाइस भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भने छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ नितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855124934
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
7: खरो विषयमा सरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली .com.com/ पनि यतिखेर नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज र विभिन्न फ्रिक्वेन्सीहरूबाट एकसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी देशको कुरा गर्छौं, राष्ट्रको कुरा गर्छौं, विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा आजको मुख्य विषय बनाउन चाहन्छौ तन्द्रीय अझै पनि अर्थतन्त्र। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक रहेका छन्। कृषि क्षेत्रको सुस्त विस्तार, न्यून सरकारी खर्च, औजार उपकरणको आयातमा कमी लगायतका कारण अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार देख्न सकिएको छैन। जेएनजी आन्दोलनपछिको अन्तरिम सरकार र न्यून पूँजीगत खर्च र राजनैतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ्दा अर्थतन्त्रमा सुधार अझै आउन सकेको छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले काम गर्न सक्यो कि सकेन, अर्थतन्त्रलाई कसरी सरकारले अगाडि बढ़ाउन खोजिरहेको छ, बजेट आएको छ र यो बजेटले जनताका भावनाहरूलाई समेट्न सक्यो कि सकेन, सरकारका सय दिनहरू कस्ता रहे, सरकारका सय दिन मधुमासमा सरकार आलोचना रहित रहन सकेन, विवाद रहित रहन सकेन, सरकारमाथि धेरै किसिमका प्रश्नहरू यतिखेर उठेका छन् र सरकारले अब काम गर्न सक्छ कि सक्दैन, देशको विकासका निम्ति जनताको विकासका निम्ति सरकार अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयमा व्यापक रूपमा यतिखेर चाहिँ चर्चा परिचर्चा भइरहेको छ। र भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयन अलमल छ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा यहाँहरूलाई थाहा छ सभापति लामिछानेले मनोनित गर्ने 51 सदस्यीय केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुङ्गो नलाग्दा शाहपक्षले दिन सकेन नाम। कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीमा शक्तिशाली बनेका रवि लामिछानेले त्यो कुरालाई इन्कार गरेका छन्। अहिलेको अवस्थामा हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौं र विशेष गरी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको करिब हत्या भएको पनि 8 वर्ष व्यतीत भइसकेको छ। 8 वर्षसम्म पनि केही पनि अझै पनि यो घटना निष्कर्ष विहीन छ, निष्कर्षमा पुग्न सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयलाई पनि उठान गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा पूर्व अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ। खनाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, धन्यवाद।
0: अब सरकारले 100 दिन व्यतीत गरेको छ, यहाँ पनि अन्तरिम सरकार तत्कालीन बेलाको भादर 23 र 24 को विद्रोह पछिको अर्थमन्त्री सम्हाल्नुभयो, जब यहाँको निकै ठूलो चर्चा परिचर्चा पनि भएको थियो, व्यक्तिगत रूपमा आफ्नै साधनहरू प्रयोग गरेर पनि देशलाई सुशासन दिन सकिन्छ भन्ने खालको एउटा उदाहरण प्रस्तुत गर्नुभएको थियो। तर त अहिले त गाड़ी आयातमा मात्रै बजेटमा करिब करिब 10 अर्ब रूपियाँ विनियोजन गरिएको छ, 3 अर्बको त गाड़ी मात्रै खरिद गर्ने भनिएको छ। समग्रतामा सरकारका मधुमासलाई कसरी हेर्नु भएको छ?
5: पहिलो कुरो त यो सरकारको 100 दिनको उपलब्धिको बारेमा सरकार स्वयंले नै मूल्याङ्कन गरेर सार्वजनिक गरिएको छ। प्रत्येक मन्त्रालयबाट मन्त्रीज्यूहरूले आफ्नो मन्त्रालयमा गरेका कामको कार्यसूची प्रकाशन गर्नुभएको छ। मैले उहाँहरूले गरेको कामको कार्यसूची हेर्दाखेरि शंका गर्नुपर्ने ठाउँ देख्दैन। उहाँहरूको नियत वास्तवमा नेपालको अनुहार परिवर्तन गर्ने नै देखिन्छ।
0: भनेपछि 100 दिनले यो देशको एउटा मार्गचित्र कोर्ने खालको खाका प्रस्तुत गरेको छ, त्यसमा कति नम्बर दिन सकिन्छ? आज कतिसम्म काम भयो? सरकार कुन तहसम्म पुग्यो?
5: मैले अहिले नम्बर चाहिँ दिन हिचकिचाउँछु, किनभने एकपटक योभन्दा अगाडि मैले 100 दिनको कार्यकालमा त्यो सरकारले असाध्यै राम्रो काम गरेका थिए, तर त्यही सरकारले त्यो 100 दिन बितिसकेपछि करिब करिब 2 वर्ष बित्दा नबित्दै देख्दैन। उहाँहरूको नियत वास्तवमा नेपालको अनुहार परिवर्तन गर्ने नै देखिन्छ।
0: भनेपछि 100 दिनले यो देशको एउटा मार्गचित्र

0: र बाँकी पाँच वर्षको अवधि चाहिँ सुमधुर होला, हाम्रो नेतृत्वको क्षमता यत्तिकै अहिले जुन किसिमको छ, जति संयमित तरिकाले उहाँहरू बोल्नु भएको छ, केही काम कारवाहीको बारेमा सार्वजनिक टिप्पणी छन्, त्यो द्रुत गतिमा नगरेको भए हुन्थ्यो, प्रक्रिया पुर्याएको भए हुन्थ्यो, मानवीय संवेदना हेरेको भए हुन्थ्यो भन्ने केही चर्चा बाहेक अरू चाहिँ आशयको हिसाबले हेर्ने हो भने दुराशय चाहिँ मैले देख्दिनँ।
1: अब होइन खनाल सर, अब जनताको धेरै आशा छ, अपेक्षा छ, होइन यहाँहरूले निर्वाचनसम्म गराउनुभयो, 2023-24 जुन किसिमको विद्रोह थियो त्यसमा नेपालले अपेक्षा गरेको खालको पनि थिएन, त्यो आधी बेहोरै हुन्डरी आयो र त्यसको लगतै यहाँहरूले चाहिँ सरकार सम्हाल्नुभयो, सरकारको अर्थमन्त्री बन्नुभयो, जो किसिमको त्यो आन्दोलनको म्यान्डेट थियो त्यो म्यान्डेटकै धरातलमा सरकार अगाडि बढ़िरहेको छ, त्यसलाई चाहिँ अवलम्बन गरेरै अगाडि गइरहेको जस्तो अनुभूति भान भएको छ यहाँलाई?
0: मैले बुझे अनुसार त्यो आन्दोलनको प्राथमिक दुईवटा म्यान्डेट चाहिँ भ्रष्टाचारको उन्मूलन, भ्रष्टाचार नियन्त्रण पहिलो, र सुशासन कायम गर्ने, यो खास गरी सार्वजनिक संस्थाहरूबाट प्रवाह हुने सेवाको स्तरबाट, सेवाको तरिकाबाट आम नागरिक चाहिँ ज्यादै नै आकर्षित थिए। कुनै ठाउँमा जाँदाखेरि पनि सही समयमा सेवा प्राप्त नगर्ने, यहाँसम्म कि कर भुक्तानी गर्न पनि अप्ठ्यारो, व्यवसाय गर्न अप्ठ्यारो, त्यो सुशासनको माग चाहिँ दोस्रो थियो। त्यो दुईवटा माग पछि गएर थपिएको माग चाहिँ जब 2024 पछि नयाँ सरकार बन्यो र निर्वाचनको जब संकल्प लियो त्यो बेलामा चाहिँ अर्को एउटा तेस्रो माग थपिएको भनेको समृद्धि, आम नागरिकको जीवन स्तरमा व्यापक सुधार गर्ने, नेपाल आजभन्दा 30 वर्ष अगाडि सँगै जस्तै रहेका मुलुकहरू जुन अवस्थामा पुगे अहिले आर्थिक वृद्धिको हिसाबले, समृद्धिको हिसाबले, गरिबी निवारणको हिसाबले, त्यही हिसाबले नेपालको पनि प्रगति हुनुपर्छ भन्ने चाहना चाहिँ तेस्रो माग पछि गएर थपिएको जस्तो लाग्छ मलाई। यो प्राथमिक दुईवटा माग, तीन मागको सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा अहिले काम चाहिँ विगतको तुलनामा अलिकति तीव्र गतिले बढ़िया हो कि, तर त्यो बढ़ने क्रममा चाहिँ अब गर्नुपर्ने छानबिन, पर्याप्त छानबिन नगरिकन, समाचारमा आएको चर्चाको आधारमा अथवा आम नागरिकले गरेको चर्चाको आधारमा चाहिँ हतारमा गरिएको कि भन्ने एक दुईवटा केसबाट देखिन्छ, तर भ्रष्टाचारप्रति शून्य सहनशीलता छ भन्ने कुरा, एउटा मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई हटाइयो, अर्को मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई राजीनामा दिन लगाइयो र त्यसपछि गएर छानबिन गरेर, अब छानबिनको प्रतिवेदन के हो कसो भन्ने कुरा त अहिले
1: प्रतिवेदन सार्वजनिक भएको छैन, प्रतिवेदन सार्वजनिक नहुँदाखेरि त फेरि आलोचना गर्ने एउटा अवसर,
0: सार्वजनिक नभएको हुनाले त्यो त्यसमा कैफियत छ कि भन्न सकिन्छ, तर जस के भन्दाखेरि सरकारले मन्त्रीको काम कारवाहीमा, मन्त्रीको विगतको गतिविधि पनि ठिक नभएको कारणले त्यस्ता व्यक्तिलाई राख्न हुँदैन भनेर, दुईजना मन्त्रीको बारेमा मात्रै होइन कि अरू केही त्यस्ता व्यक्तिहरूलाई पनि तुरन्तै हटाएको अथवा तुरन्तै सजाय गरेको चाहिँ देखिया छ। त्यसले गर्दा भ्रष्टाचार नियन्त्रणमा चाहिँ अहिले लिन खोजेको दिशा ठिक छ, तर यो दिशा चाहिँ प्रतिशोधको हिसाबले होइन, अब आफ्नो दललाई अथवा अहिलेको सरकारलाई आलोचना गरेको कारणले त्यस्ता व्यक्तिहरूलाई सिद्ध हुनुपर्छ भन्ने हिसाबले पछि गएर बिग्रिने गयो भने त्यो चाहिँ नराम्रो होला, त्यसमा सरकार सचेत हुनुपर्छ। र खास गरी यो समानान्तर निकाय खडा गर्नुभन्दा संविधानले परिकल्पना गरेका र सरकारले खडा गरेका स्थायी संरचनाहरूलाई नै बलियो बनाएर लिएर गएर भ्रष्टाचार नियन्त्रणको काम गर्ने हो, यो अलगै समिति आयोग यी कुराहरू चाहिँ बेकार हुन्, समानान्तर संयन्त्रले हाम्रो शासकीय क्षमतालाई कमजोर बनाएर लिएर जान्छ, शासकीय क्षमता बलियो बनाउने भनेको भइरहेका, संविधानले कल्पना गरेका, संविधानले स्थापना गरेका र सरकार स्वयंले कानूनबाट स्थापना गरेका संस्थाहरूलाई नै बलियो बनाउने।
1: तर प्रत्येक मन्त्रालयमा चाहिँ सुपरभाइजर वा सहजकर्ता नियुक्त गर्ने, सहजकर्ताले चाहिँ सबै निगरानी गर्ने, होइन सुशासनतर्फ चाहिँ अब राष्ट्रलाई लैजाने कामले छिटो छरितो गराउन उनीहरूको चाहिँ स्पिरिट त्यो ढंगले चाहिँ अब सचिवहरूले काम गर्नुपर्ने लगायतका कतिपय कल्पनाहरू छन्, यसले चाहिँ द्वन्द निम्त्याउँदैन सर?
0: एक शब्दमा त्यो गलत हो, द्वन्द त दोस्रो कुरो भयो, त्यो यस्तो प्रक्रिया नै गलत हो, मैले भनिहालेँ, समानान्तर संरचनाहरू चाहे सल्लाहकारको हिसाबले होस् अथवा वाचडकको हिसाबले होस् हो, अब सरकार अकल्पनीय बहुमतको भन्नुभएको छ उहाँहरूले, अब त्यो हो पनि किनभने नयाँ दलले पहिलो चुनावमा नै यति बहुमत ल्याउनु चाहिँ अकल्पनीय नै थियो, यस्तो अकल्पनीय बहुमत लिएर आएको सन्दर्भमा र प्रतिपक्षी दल चाहिँ एक किसिमले मानसिक हिसाबले पनि कमजोर भएको र संसदमा उपस्थिति पनि कमजोर भएको कारणले प्रतिपक्ष नै हुँदैन कि भनेर दलभित्रै, पार्टीभित्रै राजनीतिक दलमा त्यस्तो छाया सरकार प्रकृतिको, सामान्यतया छाया सरकार भनेको चाहिँ प्रतिपक्षी दलले निर्माण गर्ने हो, तर अहिले अब सरकार अत्यन्तै बलियो भएको, संसदमा ठूलो उपस्थिति

0: भएको कारणले प्रतिपक्षीहरू कमजोर हुन्छन् र उनीहरूको भोइस चाहिँ ले सरकारलाई अनुशासनमा राख्न सक्दैन कि भनेर दलभित्र त्यस्तो प्रतिक्रिया खडा गर्न खोजिएको हो भने त्यो ठिक हो, त्यो पनि सुनिएको छ। तर प्रत्येक मन्त्रालयमा सचिवलाई नै निगरानी गर्ने, मन्त्रीलाई नै निगरानी गर्ने, मन्त्री र सचिवलाई तह लगाउने हिसाबले केही टोलीहरू खटाइएको हो भने यसको परीक्षण पहिला एमालेले गरेकै हो। एमालेको पहिलेको शासनकाल चाहिँ 51 सालको शासनकालमा कमजोरी हुनुमा, 9 महिनामै त्यो शासन चुहिनुमा चाहिँ एउटा कारण, प्रमुख कारण भनेको मन्त्रीमाथि पनि निगरानी गर्ने गरी पार्टी कार्यालयले कार्यकर्ताहरू कटाउँथ्यो, र जसले गर्दाखेरि मन्त्रीहरूले स्वतन्त्र ढंगले आफूले चाहेको कामहरू पनि गर्न सकेनन्। सचिवको त कुरै छोड्नु, सचिव त एक किसिमले नोकर जस्तै भए। त्यसले गर्दाखेरि त्यस्तो किसिमको प्रक्रिया ठिक हुन्न भन्ने हाम्रो नेपालकै पनि अनुभव छ विगतका, र अब पञ्चायतकालमा त्यो अनुभव चाहिँ पटक पटक गरेकै हो, किनभने पञ्चायतकालमा सूर्यबहादुर थापा जस्तो शक्तिशाली प्रधानमन्त्रीले स्वयं भूमिगत गिरोहले सरकार चलायो भनेर उहाँले भन्नुहुन्थ्यो। त्यो एउटा अनसिन फोर्स खडा गर्ने जसको चाहिँ कुनै लिगल म्यान्डेट छैन, जसले निर्णयप्रति कुनै उत्तरदायी हुनु पर्दैन, कानून बमोजिम गरी गर्ने निर्णयमा उहाँले सही गर्न पाउनुहुन्न होइन, अनि भोलि गएर त्यसबाट कुनै गलत परिणाम उत्पन्न भयो भने दोषी मन्त्री हुनुपर्ने, सचिव हुनुपर्ने, सल्लाहकार चाहिँ उन्मुखी लिएर जाने, त्यस्तो किसिमको प्रणाली कदापि ठिक होइन, त्यो गलत हो।
1: अब एउटा कुरा सर, जस्तो अब अहिले जुन ढंगले मन्त्रीहरूले चाहिँ काम गर्न खोजिरहनु भएको छ, अब यो कानूनी बाटो भन्दा पनि अब सिधा स्टेट बाटो चाहिँ उहाँहरूले जसरी खोजिरहनु भएको छ, मैले हिजो सुन्दै थिएँ, कुनै बेला चाहिँ हिजो होइन अस्ति पनि भौतिक पूर्वाधार मन्त्रीले भन्नुभयो काम नगर्ने ठेकेदारको खुट्टा भाँच्छौं, तर हिजो वा हिजो लगाएर अस्ति साँझ चाहिँ उहाँले चाहिँ फेरि एउटा के भन्नुभएको छ भने प्रदेशका मन्त्री र स्थानीय तहका मेयरहरूलाई पनि कारवाही हुन्छ, उनीहरूलाई पनि ल्याएर चाहिँ थुन्छौं काम भएन भने भन्ने खालको एउटा उहाँहरूको चाहिँ त्यो खालको एउटा स्पिड छ। यो एउटा सुशासनका लागि वा चाहिँ एउटा कानूनी राज्यका लागि लोकतन्त्रका लागि चाहिँ यो कतिको राम्रो पक्ष होला। अर्को चाहिँ अब अख्तियार दुरुपयोग अनुसन्धानका अनुसन्धान आयोगकै पदाधिकारीलाई ल्याएर प्रधानमन्त्री कार्यालयभित्र चाहिँ 5 घण्टा राखेको कुरा त राजसभाको महाधिवेशनमा प्रधानमन्त्रीले स्वयं 5 घण्टा होइन 5 वर्षसम्म थुन्छौं, 5 वर्षसम्म चाहिँ उहाँहरूलाई चाहिँ केरकार गर्छौं विकासका लागि समृद्धिका लागि भन्ने खालको भाष्य जब उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ, यसले चाहिँ के खालको सन्देश दिँदैछ? साँच्चै सुशासनमा आक्रामक सरकार हुँदैछ कि वा कतैको बाटो बिराउँदैछ?
0: तपाईँले उठाएका दुईटै विषयहरू गलत हुन्छ, यसको बारेमा धेरै टिप्पणी चर्चा गरिरहनु पर्ने, किनभने गलत भनिसकेपछि यति कुरा सही थियो यति कुरा गलत थियो भनिरहनु पर्ने, यो टोटल्ली गलत हो। एउटा 5 वर्षको सन्दर्भमा चाहिँ 5 वर्ष निरन्तर हामी संवादमा रहन सक्छौ भन्ने आशयमा भनेको भन्ने कुरा उहाँले पछि व्याख्या गर्नुभयो प्रधानमन्त्रीले। यदि त्यो 5 वर्ष संवादमा रहनु त ठिक हो, किनभने संवैधानिक निकाय भन्दैमा संविधानले स्वायत्तता एउटा स्वतन्त्रता छुट्टै अधिकार चाहिँ दिएको छ, तर संवैधानिक निकाय भए तापनि परामर्श निरन्तर रहनु चाहिँ आवश्यक छ। जस्तै हामीले पनि त्यो 6 महिनाको कार्यकालमा निर्वाचन सम्पन्न गर्नुमा हामी निर्वाचन आयोगसँग निरन्तर संवादमै रह्यौं। निर्वाचन आयोग चाहिँ संवैधानिक निकाय थियो, निर्वाचन आयोग स्वायत्त निकाय पनि थियो, तर हामी के गर्यौं, हामीले कुनै दखल दिएनौं, तर निरन्तर संवादमा रह्यौं। निरन्तर संवादमा रहनु चाहिँ आवश्यक छ, र त्यो निरन्तर संवादमा रहेको र एक किसिमले परस्पर विश्वास भएको कारणले पनि अरे तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उहाँलाई मैले एकदम नामैले स्मरण गर्न चाहन्छु, रामप्रसाद भण्डारीजी, उहाँले निर्वाचन आयोगको नेतृत्व यति राम्रोसँग गर्नुभयो कि निर्वाचन नेपालको इतिहासमा सर्वाधिक शान्तिपूर्ण व्यवस्थित ढंगले सम्पन्न भयो। एक ठाउँमा पनि कुनै कागज पुगेन अथवा कुनै सामान समयमा पुगेन, सामान किन्न नसकेका कारणले निर्वाचनको मिति सार्नुपर्छ कि कहीँ पानी पर्छ हिउँ पर्छ त्यस कारणले मिति सार्नुपर्छ कि भन्ने आवाजलाई पनि उहाँहरूले होइन सकिन्छ हामी सबै कुराहरू व्यवस्थाहरू गर्छौँ हेलिकप्टरबाट गर्छौँ गर्छौँ भनेर गर्नुभयो। अर्थ मन्त्रालयबाट त्यो किसिमको बजेट पनि दियो, त्यस कारणले त्यो समन्वय चाहिँ संवैधानिक निकायहरूलाई पनि आवश्यक पर्छ। भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा कुनै व्यक्तिलाई धरपकड गर्नु पर्यो अथवा कुनै छानबिन गर्नु पर्यो भने नेपाल प्रहरीको सहयोग लिनुपर्ने हुन्छ, जिल्ला प्रशासनको सहयोग लिनुपर्ने हुन्छ, त्यहाँ त अख्तियारले पनि सरकारका निकायहरू सहकार्य गर्नुपर्ने आवश्यकता पर्छ। त्यो गर्ने क्रममा अख्तियार गृह मन्त्रालयसँग प्रधानमन्त्री कार्यालयसँग निरन्तर संवादमा छ भने त आपत्तिजनक कुरा होइन, तर होइन अख्तियारलाई बोलाएर हामीले हप्काउँछौँ, हामीले भनेअनुसार गर्नुपर्छ, हामीले भने कि यसलाई कारवाही अगाडि बढाउनुपर्छ, हामीलाई चित्तनबुझिया केसहरू चाहिँ फन्क्याउनुपर्छ, तामेलीमा राख्नुपर्छ भन्ने खालको यदि सम्वाद हो भने त्यो चाहिँ गलत हो।
1: अब मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि स्टाटस यो देख्दैछु, उहाँहरूले चाहिँ यो सुकुम्बासी समस्या हल गर्नु यो देशका लागि चाहिँ आवश्यकता थियो, अपरिहार्यता थियो, तर सुकुम्बासीलाई रुवाएर चाहिँ हामी कहीँ पनि पुग्दैनौं भनेर स्वयं सांसदहरूले लेख्न थाल्नु भएछ हिजो अस्तिबाट। यो सुकुम्बासी समस्या हलमा पनि सरकार कतै न कतै चुक्यो होइन सर?
0: यो सामाजिक सञ्जालमा पोस्ट गरिने उहरू चाहिँ विचारहरू ज्यादै सोचेर विचार गरेर अनुसन्धान गरेर गरिँदैन. मान्छेले हतारमा जस्तै अहिले मैले चिया खाँदैछु, मलाई केही सल्लाह मैले पनि पोस्ट गर्न सक्छु. त्यो सामाजिक सञ्जालको पोस्ट भनेको व्यक्ति कुनै व्यक्तिको एउटा विशिष्ट चरित्र हो, त्यो नै उसको सबै चरित्र होइन.
1: होल्डिङ सेन्टरमा रुवावासी भएको होल्डिङ सेन्टरमा अलिकति चिच्यार चाहिँ सुनिरहेछ क्या यता कता. आज भोलि
0: अहिले यसो हो, जुन हिसाबले नेपालमा सार्वजनिक जग्गा नदी किनार अतिक्रमण गरिएको थियो, त्यो अतिक्रमण चाहिँ आफैमा राजनीतिक हिसाबले गरिएको थियो विगतमा कतिपय समयमा. त्यसका कतिपय गलत पाटोहरू छन्, नभएको होइन. अब त्यो अतिक्रमण गरेकाहरू मध्ये कतिपय भगिएर अथवा यो सरकारले दिइहाल्छ जग्गा भनेर विपन्न सुकुम्बासी, साँच्चीकै सुकुम्बासी, साँच्चीकै भूमिविहीन, साँच्चीकै अब कुनै सहारा विहीन मानिसहरू पनि त्यहाँ गएर बसेका छन्. त्यस्ता मानिसलाई समय थियो सरकारसँग, त्यस्ता मानिसलाई 10-12 दिनमै पहिचान गरेर उनीहरूलाई विशेष तरिकाको व्यवहार गरेर अरूलाई चाहिँ जो वास्तवमा हुकुम्बासी हुन् उनीहरूलाई हटाउने काम गरेको भए ठिक हुन्थ्यो. त्यही भएर प्रक्रिया चाहिँ नपुगेको पक्कै हो. एउटा अर्को मानवीय संवेदनशीलता पनि तपाईँको कतिपय ठाउँमा मानिसहरूलाई सामान नै उठाउन नदिइकन उनीहरू आफ्नो बनाइसकेको घर कतिपयको पक्की घर थियो. हामी भत्काउँछौँ, आफैले भत्काउँछौँ, इँटा झ्याल अरू सामानहरू लिएर जान्छु भन्दा भनेर भन्दा पनि नपर्खिकन डोजर जुन हिसाबले लगाइयो त्यो चाहिँ अलिकति अप्रिय चाहिँ पक्कै पनि हो. तर अर्कोतिर गएर नदी अतिक्रमणको समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या पनि त्यत्तिकै भयावह छ. कतिपय विश्वविद्यालयका भवनहरू, जग्गा जमिन उनीहरूले प्रयोग गर्न नसकेको र अतिक्रमण भएर त्यो सम्पत्ति चाहिँ अरू कसैले खास गरी धनी मानिसले नै प्रयोग गरिरहेको चाहिँ समस्या अझै पनि छ, नभएको होइन. त्यही भएर यो समस्याको समाधान चाहिँ खोज्नै पर्ने थियो, खोजियो, राम्रो भयो. तर जुन ढङ्गले खोजियो र जुन उपचारको विधि प्रयोग गरियो त्यो विधिमा चाहिँ कमजोरी रहेको सरकार स्वयंले पनि स्वीकार गर्नुपर्छ.
1: सर, अहिले अब यो देशको अर्थतन्त्रको अवस्थादेखि लिएर चाहिँ अन्तर्राष्ट्रिय हिसाबले पनि अब देशमाथि हेरिने देखाइने व्यवहारहरूका कुराहरू सँगसँगै जोडिएर पनि आएका छन् र यो बजेटको विषयमा कुरा गर्नु अगाडि यो ग्रे लिस्टमा अहिले देश छ. अब अझै पनि अस्ति भर्खरै मात्र पेरिसमा जारी आइटिएफपीको बैठकले पनि नेपाललाई ग्रे लिस्टबाट हटाउन मानेन, केही उसले शर्तहरू अगाडि सार्यो. अहिले हामी कुन अवस्थामा छौँ, यो ग्रे लिस्ट के हो, होइन धेरैलाई यो जानकारी नहुन सक्छ, लाखौं श्रोताले सुनिरहनु भएको छ हामीले देशभरका 300-400 एफएम स्टेशनहरूबाट. यो देश आज कुन अवस्थामा छ, ग्रे लिस्ट कुन अवस्थामा जान्छ कुनै पनि राष्ट्र, र यसले यो गइसक्दाखेरिको अवस्था के हुन्छ, र आजको दिनमा चाहिँ हामी त्यसबाट उम्किन सक्ने आधारहरू छन् कि छैनन्?
0: पहिलो कुरा त उम्किन सक्ने आधार चाहिँ प्रशस्तै छन् नेपालले. वास्तवमा भन्यो भने अहिलेको मूल्याङ्कनमा राम्रै प्रगति गरेको, राम्रो नै प्रगति गरेको हो, र आगामी 3-4 महिनाको अवधिमा ग्रे लिस्टबाट हट्ने गरी काम चाहिँ भएकै हो. तर यसपालि के भएछ भने कतिपय कुराहरू तपाईँले आफूले गरे पनि त्यसको प्रस्तुति सही ढंगले गर्नु भएन, अथवा आफूले बोल्दाखेरि अब काम सही गरिएको छ तर बोल्दाखेरि, भाषण गर्दाखेरि, बैठकमा कुराहरू राख्दाखेरि चाहिँ गलत तरिकाले राखियो भने त्यो निर्णय गर्ने व्यक्तिहरूले त्यसको चाहिँ मूल्याङ्कन अर्कै तरिकाले गर्छन्. यसपालि कस्तो भएछ भने हामी चाहिने भन्दा बढी व्यक्तिहरू गएछौँ, र जति व्यक्ति गएका थियौँ एक आपसमा बाजिने कुराहरू पनि गरेछौँ. हाम्रो नेपालमा के छ भने विदेश जान पाइन्छ भनेपछि सबैजनाको नाम लेखाउँ भने क्षमता भएका मान्छे पनि जाने अनि क्षमता नभएका मान्छे पनि जाने. त्यसले गर्दाखेरि हाम्रो यो विदेश जाने मोहले गर्दाखेरि पनि यस्ता मिटिङहरूमा हाम्रो कुराहरू बिग्रिन्छन्. यसपालि भएको चाहिँ त्यो हो. त्यस कारणले हामीले प्रगति नगरेका चाहिँ होइन. हामीले
1: अन्तर्राष्ट्रिय मञ्चमा एउटै स्वर भएन,
0: एउटै स्वर भएन. खास गरी उनीहरूले के आवाज उठाइरहेको थियो भने नेपालको जोखिम मूल्याङ्कन गर्ने विधि ठिक भएन, र जोखिम भएका संस्थाहरूमा अपनाइने कार्यविधि पनि कतिपय ठाउँमा भएन, र मुद्दा लिएर जाने तर मुद्दा चाहिँ ज्यादै फितलो कमजोर लिएर जाने हार्ने भयो. अर्को जहाँ सरकारले मुद्दा जितिसकेको छ त्यो ठाउँमा चाहिँ सम्पत्ति जफत गर्ने काम पनि भएन. सरकारले एउटा पनि सम्पत्ति जफत गरेन मुद्दा जितिसकेको केसहरूमा पनि, सम्पत्ति शुद्धिकरण प्रमाणित भइसकेको केसहरूमा पनि गरेन भन्ने यस्तो कुराहरू थियो. जुन कुरा चाहिँ धेरै सुधार भएको थियो, 11 बाँकी मध्येमा चाहिँ करिब 5 जति त सिग्निफिकेन्ट प्रोग्रेस, अरू 2-3 अलिकति प्रोग्रेस भनिएको थियो. त्यो चाहिँ हामीले आगामी 3-4 महिनामा गरिसक्यौँ, र सायद पहिलो प्लान त सरकारको, अघिल्लो सरकारको एक वर्षभित्रमा ग्रे लिस्टबाट उन्मुक्ति पाउने भन्ने थियो. एक वर्षमा सम्मत त थिएन, तर 2 पुग्दा नपुग्दै हामी चाहिँ ग्रे लिस्टबाट मुक्ति पाउन सक्थ्यौँ. अहिले पनि समय छ, हामी आगामी डिसेम्बरसम्ममा मुक्ति पाउने बाटोमा हामी भयो जस्तो लाग्छ. तर प्रस्तुति गर्ने, बोल्ने, हाम्रा कुराहरू राख्ने मानिसहरू चाहिँ अलि परिपक्व मानिसहरू मात्रै पठाउनु पर्यो. विदेश भ्रमणको नाममा सबैजनालाई घुसाउनै पर्ने, नेपाल प्रहरीको पनि जानै पर्ने, सशस्त्र प्रहरीको पनि जानै पर्ने, सबै निकायका जानुपर्ने होइन, अनि त्यहाँ गएर घुम्ने, अब किनमेल गर्ने, त्यस्तो किसिमको नियत राखेर मुलुकको हित चाहिँ हुँदैन. त्यो कुरा त्यो हो. अब पहिलो प्रश्न तपाईँले जुन सुन्नुभएको थियो, ग्रे लिस्टमा भएर त्योभन्दा खतरा के हुन सक्छ अथवा अहिले के भइरहेको छ,
1: हामी किन पर्यौं ग्रिन लिस्टमा, ग्रिन लिस्टमा पर्नुको आधार के हो, यसको खतरा जोखिम के हो?
0: हामीले नेपालमा आउने जुन किसिमको वित्तीय फ्लो छ बाहिरबाट विदेशबाट आउने रकम त्यसको राम्रोसँग जाँच पड़ताल गरेनौ पहिलो, दोस्रो नेपालभित्रै कुनै किसिमको गलत गतिविधि गरेर भन्नाले त्यो प्रेडिकेट अफेन्स भन्छ जुन गलत गतिविधि तपाईँको सेलिब्रेटी बेचबिखन होला अथवा ड्रग सम्बन्धी कारोबार होला अथवा त्यस्तै किसिमको अपराधिक गतिविधि गरेर या करछली गरेर पनि कसैले पैसा आर्जन गरेको छ र त्यो आर्जन गरेको पैसा नेपालभित्रै अर्को विधि प्रयोग गरेर जस्तै तपाईँको जग्गा महँगो सस्तोमा बेच्यो तर महँगोमा बेचेको कागज देखाएर ए मेरो जग्गा बेचेर प्राप्त भएको आमदानी भनेर उसले लिगलाइज गर्यो, त्यसै गरी सेयर बजारमा गयो सेयर चाहिँ सस्तोमा बेचिया छ तर महँगोमा बेचेको देखाएर कागज मिलाएर त्यो कतिपयले गरे पनि तपाईँको अहिले गएको अवधिमा त्यस्तो गतिविधि भएको कारणले केही व्यक्तिहरू अहिले पनि छानबिनको क्रममा पुनामा हुनुहुन्छ, अदालतले त्यो जमानतमा छोड्न चाहेन किनभने अपराध अलिक गम्भीर थियो भन्ने अदालतको मूल्याङ्कन भयो होला। त्यो नेपालभित्रैको त्यस्तो किसिमको वित्तीय अपराधलाई पनि शुद्धिकरण गर्ने प्रयत्नहरू भइरहेको छ, त्यसको प्रमाण भेटिएको छ तर नेपाल सरकारले त्यो नियन्त्रण गर्ने काम गर्न सकेन भन्ने उनीहरूको मूल्याङ्कन थियो। त्यो मूल्याङ्कन गर्ने क्रममा मैले अघि नै भनिहालेँ तपाईँको के अरे मुद्दा नलगिएको, जितेको मुद्दामा पनि सम्पत्ति जफत नगरिएको, छानबिनको दायरा फराकिलो नपारिएको, निकायहरूलाई कमजोर बनाइएको, यस्ता कुराहरू थुप्रिएको थियो। अब हामी ग्रिन लिस्टमा हुँदा के हुन्छ भने हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध, हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध भनेको के हो भने हामीले विदेशबाट रेमिटेन्स प्राप्त गर्छौँ, त्यसको लागत बढ्छ, हामीले विदेशबाट वस्तु आयात गर्दाखेरि यहाँबाट रकम भुक्तानी गर्छौँ, हाम्रो रकम भुक्तानी गर्ने ब्याङ्कलाई विदेशका ब्याङ्कहरूले अलिक कम विश्वास गर्छन्, कम विश्वास गर्ने बित्तिकै के हुन्छ हाम्रो व्यापारको लागत बढ्छ किनभने एलसी हत्तपत्त सबै ब्याङ्कको एक्सेप्ट नगर्ने बित्तिकै महँगो चार्ज गर्ने ब्याङ्कमा जानु पर्यो इम्पोर्टरले, उसले बढी पैसा तिर्नु पर्यो, शुल्क तिर्नु पर्यो, त्यसले चाहिँ हाम्रो कस्ट बढ्छ। यदि हाम्रो नेपालीहरूको विदेशमा कहीँ खाता छ व्यवसाय छ भने त्यो खाता व्यवसाय पनि निगरानी हुन्छ, योभन्दा अगाडि हामी ग्रिन लिस्टमा पर्ने बेलामा नेपाल राष्ट्र ब्याङ्कको अमेरिकामा रहेको खाताको रकम पनि रोका गरिदिएको थियो, हाम्रो नेपाली राजदूतावास जुन अमेरिकामा छ अमेरिकी सरकारले राजदूतावासको खाता पनि रोका गरिदिएको थियो, त्यही भएर ग्रिन लिस्टमा हुँदाखेरि त्यस्तो अवस्थासम्म पनि आउन सक्छ, कालो सूचीमा गइसकेपछि त हाम्रो अन्तर्राष्ट्रिय कारोबार प्रायः ठप्प हुन्छ, हाम्रा मित्र राष्ट्रहरूले पनि भारत र चीनले पनि हामीलाई विश्वास गर्न छोड्छन्, ग्रिन लिस्टमा हुन्जेलसम्म त भारत र चीनबाट हामीलाई त्यति अप्ठ्यारो छैन, पश्चिमा मुलुकबाट कुनै कुनै मुलुकबाट अप्ठ्यारो हो होइन, त्यही भएर अब कालो सूचीमा मुलुक जान्छ भनेर त सोच्न पनि भएन, त्यो जान दिन पनि भएन, सरकारले मात्र होइन कि आम नागरिकले पनि त्यसमा हामी सबैले पनि आफ्नो तर्फबाट गर्न सकिने होइन पारदर्शी कारोबार विस्तार गर्नको निमित्त मानिसहरूलाई सल्लाह दिनु पर्यो भने यस्तो गलत काम नगर्नुहोस्, जग्गा बेच्ने बेलामा जुन मूल्यमा बेच्नु भएको छ त्यही मूल्यमा नै मालपुतमा कारोबार गराउनुहोस् र ब्याङ्कमा पैसा लिनुहोस्, ब्याङ्कबाट बाहेकहरूबाट कारोबार नगर्नु, हामीले पनि भन्नु पर्यो, हामी सबैले सचेतनी जगाउनु पर्यो, सरकारले पनि गर्नु पर्यो, त्यही भएर कालो सूचीमा हामीले जान त दिनै भएन हाम्रो जस्तो मुलुकको निमित्त होइन, अब ग्रिन लिस्टबाट हट्नको निमित्त अहिलेसम्म भएको प्रगति चाहिँ मैले हेर्दाखेरि अझै द्रुत गतिमा अझै सही तरिकाले गर्न सकिन्थ्यो, अलिकति कमजोरी त्यहाँ काम गर्नमा पनि भएको छ, त्योभन्दा पनि बढी कमजोरी चाहिँ हाम्रो प्रस्तुतिमा साँच्चीकै जानकार मान्छेहरूलाई त्यहाँ बस वार्ता गर्न टेबल टक गर्न मिटिङ गर्न नपठाएर हामीले घुम्नलाई मान्छे पठाइदिउँ, घुम्ने मान्छेहरूले सिन्सियरली बोल्नु भएर कतिपय बोलेका कुराहरू पनि बाजियो भन्ने सुनिन्छ है अहिले अनौपचारिक रूपमा, उहाँहरूले जाँदाखेरि धेरैजना मान्छेहरू जानुभयो त्यो के अरे जन्ती गए जस्तो गरी जानुभयो, अब जन्तीमा विभिन्न मान्छेहरूले विभिन्न थरी कुराहरू भने, त्यहाँ कस्तो हुन्छ भने तपाईँको त्यो कुनै जाँच के अरे उसको पदपूर्तिको अन्तर्वार्ता लिएको जस्तै एउटा उम्मेद्वारलाई उनीहरूले 10-12 जनाले सोध्छन् अनि क्रस क्वेस्चन गर्छन्, गर्दाखेरि त्यहाँ कोही मान्छे अल्मलियो होइन हाम्रोतिर भएको आएको कोही मान्छे अल्मलियो, अब फेरि हामी हाम्रो चलन के छ भने एउटा टोली गइसकेपछि टोली नेताले मात्रै बोल्ने अरूले नबोल्ने भन्ने त्यो नियम छ, तर टोली नेताले बोलेको भने पक्क अर्कोले बोल्ने जान्ने भएर होइन उहाँले भने यस्तो भनिदिन्छ, हामी बढी जान्ने पनि हुन्छौँ, त्यसले गर्दाखेरि कुरा बिग्रिया हो।
1: अब खनाल सर एउटा कुरा के जानकारी गराइदिनुहोस् भने त्यतिखेर सुशासनको मानक स्थापित गर्न खोज्नु भएको थियो, भलै छोटो अवधिका लागि देशको अर्थतन्त्र वा अर्थ मन्त्रालय सम्हाल्ने एउटा अवसर पाउनु भयो, 10 अर्बको गाडीको मेन्टेनेन्स खर्च भनेर त्यसमा जुन बजेट विनियोजन गरिएको छ 3 अर्बको त खरिद मात्रै गर्ने भन्ने कुरा छ आगामी बजेटमा, त्यसमा पनि एक अर्ब बराबरको हाराहारीको त नेपाली सेनालाई मात्रै खरिद गर्न दिने र अन्य प्रहरी लगायतको अन्य निकायलाई खरिद गर्न दिने भन्ने छ। फेरि भारतबाट पनि गाड़ी आयात भएको छ, उसले अनुदान दिएको छ, देशभित्रका पनि पूर्व विशिष्टहरूका कतिपय गाड़ी 600 गाड़ी सरकारले खोसे भनेको छ। अब समग्रतामा त्यतिखेर तपाईँले हेर्दाखेरि चाहिँ यतिसम्मको अप्ठ्यारो स्थितिमा फेरि चाहिँ 10 अर्बको गाड़ी आयातका कुराहरू अहिले यो आयल निगमले चाहिँ 41 करोड कि कति यो मुनाफा बाँड्यो भनेर चाहिँ यसको पनि व्यापक चर्चा परिचर्चा भइरहेको छ। यी यस्ता कुराहरूले चाहिँ सुशासनको मानक स्थापित गर्छन् वा कतै यसमा चुकिरहेको छ सरकार?
0: यस्तो छ, त्यो जेन्जी आन्दोलन क्रममा भदौ 24 गते धेरै सरकारी सवारी साधनहरू क्षतिग्रस्त भयो। त्यसमध्येमा प्रहरीको मात्रै पनि करिब 1200 सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर भएको थियो। नेपाली सेनाको त्यति धेरै क्षति भएको थिएन, त्यही भएर नेपाली सेनालाई धेरै गाडी त्यो बेला किन्नु परेन। प्रहरीको करिब करिब भए जस्तो राम्रो चल्ने गाडी, पेट्रोलिङमा जाने गाडी सबै ध्वस्त भएको कारणले उहाँहरूले त्यही बेलामा पनि किन्नको निमित्त आग्रह गरेर मै हुँदाखेरि पनि दुई सय 175 वटा गाडी नेपाल प्रहरीलाई र 70-80 वटा गाडी सशस्त्र प्रहरीलाई गरेर 252 वटा गाडी सरकारी बजेटबाट किन्ने, त्यसले पुग्ने भएन भनेर भारत सरकारसँग हामीले त्यो बेलामा करिब 800 वटा सशस्त्र प्रहरी नेपाल प्रहरी निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय सबैलाई गरेर त्यो भारतबाट मगाएका थियौँ। त्यो बेलामा सम्बोधन गरिएको भनेको सुरक्षा संयन्त्र र जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगको लागि मात्रै थियो। अदालतका धेरैसो जिल्ला अदालत र पुरानो अदालतका उच्च अदालतका गाडीहरू पनि त्यो बेलामा क्षतिग्रस्त भएको थिए। थुप्रै सरकारी निकायहरूका आयोजनाहरूका गाडीहरू क्षतिग्रस्त भएको थियो, त्यो संख्या थुप्रो छ। अब त्यो बेलामा जलेका कतिपय गाडीहरूको बिमा पनि गरिएको थियो, किनभने नेपाल सरकारले विगत 5-6 वर्षदेखि नै सरकारी सवारी साधनको बिमा गर्नुपर्छ भन्ने व्यवस्था गरेका थियो। म हुँदाखेरि मैले सबै सरकारी साधनहरूको र सरकारी भवनको पनि बिमा अनिवार्य गरे हो, त्यही भएर बिमा गरिएका जतिको रकम आएर सरकारको राजस्वमा जम्मा भइसकेको छ, तर उनीहरूलाई निकासा नदिएको कारणले, पैसा नदिएको कारणले किन्न सकेका छैन। आखिर सरकारलाई पैसा त बिमाबाट प्राप्त भइसक्यो, त्यस कारणले अब नेपाल सरकारका सबै निकायहरू र कतिपय गाउँपालिका प्रदेश सरकारका पनि गाडीहरू तपाईँलाई ध्वस्त भएको हुन्छ। त्यसलाई रिप्लेस गर्ने हिसाबले ठ्याक्कै कति रकम आउँछ तपाईँले भने अनुसार
1: नयाँ मात्र किन्ने भन्ने छ, 1 अर्ब सेनालाई छुट्याएको छ होइन, केही समय हामी मितव्यय अपनाउन सक्छौँ कि सक्दैनौँ भन्ने खालको मात्र मेरो प्रश्न हो।
0: अहिले यसो मितव्यता अपनाउँदाखेरि दिनुपर्ने सार्वजनिक सेवा नै अवरुद्ध हुने अवस्था आयो। जस्तै नापीलाई तपाईँले गाडी दिनु भएन भने सार्वजनिक सेवा नै अवरुद्ध हुन्छ, किनभने नापी चाहिँ त्यो जग्गा भएकै ठाउँमा नाप जाँच गर्न जानुपर्ने हुन्छ। सरकारले गाडी दिएन भने के हुन्छ, तपाईँको जग्गावालाको सँग पैसा नापी कर्मचारी उठाउनु पर्ने हुन्छ। त्यही भएर सेवा प्रवाहलाई नै असर पर्ने गरी नापी भयो, कृषि विकास भयो, होइन वन भयो, जसलाई गाडी अनिवार्य हुन्छ, सुरक्षाकर्मीलाई त अनिवार्य भयो। त्यही भएर गाडी खरिद गर्नको निमित्त कति बजेट राखिएछ भन्ने कुरामा बहस गर्नुभन्दा पनि त्यो गाडी कसलाई प्रयोग गर्न दिनको निमित्त किन्न लागि हो, सेवा प्रवाह गर्ने निकायहरूलाई गाडी छ कि छैन, अस्पताललाई एम्बुलेन्स छ कि छैन, होइन यस्तो कुरा चाहिँ मूल्याङ्कन गरेर टिप्पणी गर्दाखेरि बेस हुन्छ। मैले त्यसको ब्रेकडाउन चाहिँ हेर्नु पाएको छैन, कुन कुन निकायलाई कतिवटा गाडी के प्रयोजनको निमित्त त्यो
1: नेपाली सेनालाई भनेर मलाई लाग्छ 84-85 करोड रुपियाँ विनियोजन भएको छ, त्यसपछि
0: नेपाली सेनालाई त्यो त आवश्यकै थियो। त्यही बेलामा पनि उहाँहरूले सरकारलाई भार, अहिलेको शिरसाहसँग मैले कुराकानी धेरै लामो गरे हो, त्यो बेलामा उहाँसँग सरकारलाई भार किन पार्ने, अहिले निर्वाचन गर्नको निमित्त पनि सरले अब नयाँ बजेट ल्याउन सक्ने अवस्था छैन, हजुरले यही बजेटबाट पुर्याउनु पर्ने भएन, मैले माग्दिनँ भनेर उहाँले भन्नुभएकै, उहाँ एकदम सज्जन मान्छे, अनि होइन तपाईँलाई भारत सरकारसँग सहयोग भए पनि माग्दिन्छु भन्दा पनि होइन, भारत सरकारसँग हामीले अहिले सहयोग किनले नि हामी भएकैबाट काम चलाउँछौँ, हाम्रो धेरै ध्वस्त भएको छ होइन, बरु निर्वाचनतिर चाहिँ चाहिने पैसा हजुरले जुटाउँ भनेर उहाँले त्यो बेला भन्नुभएको थियो। उहाँले थाँतिराखेका मागहरू सम्भवतः संस्थाबाट अहिले आएको छ होला।
1: अब यो बजेट कस्तो आयो, बजेटको आकार हामी अप टू डाउनतिर गयौं, डाउन टू अप हुनुपर्छ, बजेट चाहिँ अप टू डाउन गयौं र बजेटले चाहिँ धेरै विपन्नताको क्षेत्रलाई, कृषि क्षेत्रलाई र अलिकति जनता र नागरिकको भावनालाई चाहिँ समेट्न सकेन भन्ने विषय जोडियो सर, तपाईँलाई कस्तो लाग्छ?
0: यस्तो यो बजेटका दुईवटा पाटोबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ, एउटा नीतिको पाटोबाट, अर्को अङ्कको पाटोबाट। नीतिको हिसाबले त मैले सुरुमै यो बजेटले नेपालको इतिहासमा एउटा सुधारमुखी बजेट चाहिँ धेरै कालखण्डपछि सुधारमुखी बजेट आयो, धेरै कुराहरूमा सुधार गरेर खास गरी प्रत्येक व्यक्तिको क्षमता हुन्छ, त्यो क्षमता उपयोग गर्नको निमित्त मुलुकभित्रै अवसर सृजना गर्नको निमित्त एउटा अवसर अर्थतन्त्र अवसर सृजना गर्न सकिने र भएको अवसर चाहिँ कसैले सृजना गरे अवसर छ भने त्यसमा सहभागी पनि हुन सकेन। यो अवसर अर्थतन्त्र सृजना गर्नको निमित्त सुधार गर्नुपर्छ भनेर मैले पनि भनेको थिएँ र अहिलेको बजेटले त्यो अवसर अर्थतन्त्र सबैलाई अवसर सृजना गर्ने सबैलाई अवसरको लाभ प्राप्त गर्न सहज तुल्याउने, व्यवसाय गर्न र व्यवसाय बन्द गर्न सहज तुल्याउने, अन्तर्राष्ट्रिय लगानी गर्न सहज पुर्याउने, त्यो बाहिरबाट आउने लगानी होस् अथवा नेपालीहरू क्षमता सहितका नेपालीहरू छन् भने नेपाल बाहिर पनि त्यो आफ्नो व्यवसाय विस्तार गर्नुको निम्ति अवसर दिने, यस्ता कुराहरू चाहिँ अहिले नीतिगत सुधारका कुराहरू प्रस्ताव गरिरहेका छन्। कतिपय थुप्रै कानूनहरू 15-16 कानून त खारेज गर्ने, नयाँ कानून लिएर आउने गरिरहेको छ, यी स्वागत योग्य हुन्, त्यसको त्यो पक्षबाट बजेट एकदम ठिक छ, तर कार्यान्वयन कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो।
1: तेस्रो त्रैमासिकमा पनि 7 क्षेत्र अझै पनि ऋणात्मक छन् भनेर भर्खरै मात्र केही तथ्यहरू बाहिर आएका छन्। यो आवास तथा खाना, वित्तीय र बीमा, उत्पादनमूलक क्षेत्र, अन्य क्षेत्र, संचार, सूचना क्षेत्र, शिक्षा, कृषि, वन, यी सबै क्षेत्रमा चाहिँ यो ऋणात्मक अवस्था देखिएको छ। अर्थतन्त्रको अहिलेको वर्तमान अवस्था चाहिँ कस्तो छ?
0: अहिले यो दोस्रो त्रैमासिकको जुन आर्थिक वृद्धिको प्रतिवेदन आयो, त्यो प्रतिवेदनले करिब करिब के सबै क्षेत्रमा नै धनात्मक, पहिला ऋणात्मक थियो, खास गरी निर्माणमा, यो रिटेलमा, खुद्रा व्यापारमा केही क्षेत्रमा ऋणात्मक थियो, अहिले सबैतिर चाहिँ धनात्मक छ र पर्यटन चाहिँ अत्यन्त राम्रो तरिकाले वृद्धि भएको छ। तर हामीले चाहे जस्तो 6-7% आर्थिक वृद्धि हुन सक्दैन, त्यो कुरा स्वाभाविक हो। अब अहिले चाहिँ कस्तो भने केही घटनाहरूले गर्दाखेरि खास गरी पर्याप्त प्रमाण नभइकन व्यक्तिहरूलाई थुनामा राखिएको, यो व्यवसायहरूले पटक पटक भन्ने गर्नुहुन्छ नि, पहिला थुन्ने अनि सुन्ने, यो ठिक भएन, पहिला सुन्नु पर्यो त्यसपछि थुन्नु पर्यो, त्यो गरेका कारणले अहिले व्यवसायहरूले खुलेर बोल्न चाहिँ भएको छैन। तर व्यक्तिगत तवरमा, निजी बैठकहरूमा उहाँसँग कुराकानी गर्दाखेरि खै मुलुकमा त गाह्रो छ काम गर्न भनेर धेरैजना नेपालभित्रै पनि नबसेर उहाँहरू बाहिर विदेशमा गएर बसेको, कसैलाई फोन गर्यो भने होइन अहिले त उहाँ विदेश हुनुहुन्छ भनेर यहाँ उहाँको आफ्नो मान्छेले उठाउने, अथवा केही गरी फोन उठ्यो भने पनि विदेशमै भएको कुरा बताउने उहाँहरूले भावनाले, अहिले उहाँहरू खुलेर बोल्नु भएको छैन। अब किन बोल्नु भएको छैन, उहाँहरू आफूले मलाई भन्नुहुन्न, अब तपाईँहरू सोद्धाखेरि भन्नुहुन्छ कि, तर भित्र चाहिँ अन्तरङ्ग बैठकहरूमा उहाँहरू गाह्रो छ मुलुकमा काम गर्न, कतिर आएर कतिपय कुराहरू मन्त्रीज्यूहरूको अलिक उत्तेजित बोलीले पनि असर पारेको छ, जस्तै निर्माण व्यवसायहरू अहिले त्रस्त छन्, फुट्टै भान्ति छु भन्नुभएको छ मन्त्रीजीले, साँच्चीकै भाँचिने हो कि?
1: हिजो त के अरे प्रदेशका मन्त्री र मेयरलाई पनि थुन्छु भन्नुभएको छ फेरि।
0: अब त्यो किसिमको आक्रोश चाहिँ ठिक छ, आक्रोश नागरिकले व्यक्त गर्नु स्वाभाविक हो, पदमा भएको व्यक्तिले आक्रोश व्यक्त गर्ने होइन, पदमा भएको व्यक्तिले त त्यो काम किन रोकिएको छ त्यसलाई फुगाउने हो, त्यही भएर खुट्टा भाँदिन्छु भन्ने वक्तव्यले मान्छेलाई त्यो एउटा भय सिर्जना गर्न सकिएला, काम होला भन्ने आशय उहाँको होला, अब उहाँसँग मैले कुरा त गरेको छैन, तर पदमा भएको व्यक्तिले, शक्तिमा भएको व्यक्तिले त्यस्तो बोल्नै पर्दैन, उसको शक्ति नै पर्याप्त छ, उसँग यति ऊर्जा छ कि त्यो ऊर्जाको रापबाट नै मानिसहरू कष्ट हुन्छन्, त्यस कारणले बोलेर थप त्यसमा कुनै भय सिर्जना गर्नुपर्ने, अनि त्यो सिर्जना गरेका कारणले मान्छेले काम गर्दैला, निर्माण व्यवसायले काम गर्दैला, लेबरले काम गर्दैला, होइन अब कसरी हुन्छ, निर्माण व्यवसायले काम गर्न चाह्यो भने उसले पेमेन्ट पाएन भने उसले वर्करलाई, कामदारलाई पेमेन्ट गर्न सक्दैन, कामदारलाई पेमेन्ट त गर्ला, सामान किनेको सिमेन्ट छ यावत कुराहरू किने आउँछ त्यसलाई पेमेन्ट गर्न सक्दैन, जब पेमेन्ट गर्न नसक्ने बित्तिकै छ, उसले ठेकेदार आफू मात्रै पनि काम गर्न तयार भएर त भएर नि, ऊ डराएर पनि काम हुँदैन, उसलाई त पेमेन्ट चाहियो नि, अहिले त धेरै ठाउँमा पेमेन्ट रोकिएको छ होइन,
1: सुनिँदैछ क्यान्सर र रेबिज विरुद्धको औषधिको अभाव छ अरे देशमा, टेन्डर दुईपटक आह्वान भइसक्यो, त्यहाँ टेन्डर आह्वान भइसक्दा पनि त्यहाँ कसैले पनि त्यहाँ हालेको छैन टेन्डर भन्ने कुरा पनि आएको छ।
0: अब त्यो केही घटनाहरूले मानिसहरू चाहिँ अहिले टेन्डर गरे पनि निर्णय गर्न डराइरहेछन्, त्यो यस्तो किसिमको भय सिर्जना गर्दाखेरि अब वर्तमान सरकारलाई नै राम्रो हुँदैन, र अहिलेको सरकार चाहिँ टिक्नुपर्छ, 5 वर्ष टिक्नुपर्छ, नेपालमा एक किसिमले राजनीतिलाई शुद्धिकरण गर्नको निमित्त पनि एउटा सरकार चाहिँ 5 वर्ष पुरै टिकेर देखाउनु पर्ने छ, त्यही भएर अहिले कुन दल हो के हो भन्ने कुरा महत्वपूर्ण होइन, अहिलेको सरकार चाहिँ सफल हुनुपर्छ यति हो, अब यो सफल हुनुको निमित्त त पहिलो प्राथमिक दायित्व त उहाँहरूकै हो, त्यो सफलताको मार्गमा अगाडि बढ्ने कि यस्तै किसिमले मान्छेहरूलाई उत्तेजित गराएर भयग्रस्त गराएर अनि काम गरेर बिगार्दै जाने भन्ने चोइस त अब उहाँहरूले नै गर्नुपर्ने हुन्छ, तर त्यसले गर्दाखेरि अहिले लगानीको वातावरण चाहिँ अलिकति फस्किएको चाहिँ छ, नभए अरू कुराहरू ठिक छन्, फेरि अहिले अन्तर्राष्ट्रिय सम्बन्धको हिसाब पनि त्यस्तो बिग्रिया चाहिँ छैन, अहिले हाम्रा मित्र राष्ट्रहरू त्यसपछि गएर बहुराष्ट्रिय संस्थाहरू पनि अहिलेको सरकारप्रति ठुलो आशा गरेर नेपालमा लगानी गर्न, नेपालमा लगानी सहजीकरण गरिदिन, नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन गर्नुपर्ने सहयोग गर्न तयार हुनुहुन्छ उहाँहरू, अब यो माहौललाई त हामी आफैले सही तरिकाले प्रयोग गर्ने हो, अब त्यो प्रयोग गर्ने क्रममा उत्तेजित अभिव्यक्ति होइन आक्रोशित अभिव्यक्ति गलत व्यक्तिबाट आक्रोश व्यक्त हुनु र त्यसरी गएर काम नै रोकिदिनु यस्ता कुराहरूले चाहिँ सही
1: तर सर यो देशमा बिचौलियाहरूले चलाउँदो रहेछ नि त सरकार त होइन ठुला घरानाका व्यक्तिहरू पनि त यो गलत एंगलबाट गलत उसमा चाहिँ फसेका होइन गलत ठाउँमा चाहिँ हात हालेका प्लस सिधो धनी भन्ने एउटा भनौँ न प्रतिस्पर्धा चलेको जस्तो देखियो नि त
0: यो त अनुमान गर्ने विषय नै हो नि यो त प्रमाणित विषय नै हो नि यो त अब एउटा ठुलो दलको अहिले सभापति हुनुहुन्छ उहाँले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको एजेन्सी नै हो बिजुलियाहरूको प्रवेश चाहिँ शयन कक्षासम्म प्रधानमन्त्रीको शयन कक्षासम्म हुन्थ्यो त्यसलाई अहिले अहिलेको सरकारले तोड्ने प्रयत्न गरेको छ भिजिबली देखिन्छ किनभने बिजुलियाको अखडा भनेको प्राय निवास हो सबै मुलुकमा विकसित मुलुकमा राम्रो लोकतन्त्र भएको मुलुकमा मन्त्रीहरूले पदाधिकारीहरूले आफ्नो निवासबाट कार्यालय चलाउँदैनन् कहीँ पनि चलाउँदैनन् कार्यालय भनेको कार्यालय हो त्यहीँ गएर काम हुनु पर्यो मन्त्री परिषदको बैठक चाहिँ तलटारमा बस्ने भयो यो कुरो म मन्त्री हुँदा पनि गलत भयो त्यो बेला प्रधानमन्त्रीले पनि त्यो बेला बालाटारमा बोलाउनु हो अब गइयो होइन बालाटारमा बोलाउनु हुँदैन अनि के हुन्छ र भन्नुभयो तर निवास र प्राइभेट अफेयर र पब्लिक अफेयर त छुट्याउनै पर्छ हरेक व्यक्तिको निजी जीवन हुन्छ के अरे बिदाको दिनमा रेस्टुरेन्टमा गएर खान पाइयो आफ्नो साथीभाइहरूसँग नाचगान गर्न पनि पाइयो त्यो निजी जीवन हो आफ्नो परिवारसँग घुम्न पाइयो तर सार्वजनिक कार्यक्रममा जाँदाखेरि परिवारलाई सँगै हेलिकप्टरमा लिएर जाने अनि सार्वजनिक कार्यक्रममा कम सहभागी हुने अरू फोटोसुटमा सहभागी हुने बिहावर्तनमा भाग लिने यो काम चाहिँ सबै मुलुकमा कहिले पनि टोलरेट गरिँदैन कतिपय मुलुकहरूका मन्त्रीहरूले सार्वजनिक कार्यक्रममा प्लेन चढेर गएको अवधिमा आफ्नो नातोपर्ने मान्छेको साथीको बिहामा भाग लिएको कारणले मन्त्री पद नै गुमाउनु पर्यो अस्ट्रेलियामा त्यस्तो केसहरू भएको छ जर्मनीमा भएको छ अब हामी कहाँ के भने निजी जीवन र यो सार्वजनिक जीवन छुट्याउन नसकेका कारणले हाम्रो शासन पद्धति बिग्रिएको थियो र बिचौलियाले ठ्याक्कै निजी जीवनमा प्रवेश गर्थ्यो नि घरैमा गएर सानो बच्चा खेलाइदिएपछि त त्यो खेलाउने मान्छे बिचौलिया त एकदम लोकप्रिय भयो नि हाम्रो मन्त्रीको होइन किनभने घरमा त प्रवेशै दिन हुँदैन मैले घरमा त्यो बेला कसैलाई पनि नातो पर्ने मान्छेहरू बाहेक त्यो पनि एकदम फ्यामिली रिलेसनको बाहेक अरू कसैलाई दिएको थिएन यदि काम छ भने मन्त्रालयमा अफिसमा जहाँ हो त्यहीँ हुन्छ अहिले प्रधानमन्त्रीले सुरु गर्नु भएको त्यो एकदम ठिक छ त्यो सबै मन्त्रीले पनि त्यो गर्न पर्यो त्यो चाहिँ त्यो गर्ने बित्तिकै बिचौलियाहरूलाई उज्यालो मन पर्दैन क्या मन्त्रालयमा आएर टिएसँग समय लिएर भित्र छिर्नु भनेको उज्यालो हो नि त्यहाँ कसै न कसैले देखाएको हुन्छ नि
1: होइन
0: विदेशमा तपाईँले कतिपय मन्त्री राष्ट्रपति प्रधानमन्त्रीहरूको चाहिँ टेलिभिजनमा देख्नुहुन्छ नि कुनै एउटा मिटिङ भइरहेको छ द्विपक्षीय मिटिङ भएको छ भने एउटा नोट लिने मान्छे बसिया हुन्छ नि त्यो साक्षी राखेको हो क्या गोप्य कुरा केही भएको छ कि छैन अब हाम्रो मन्त्रालयमै भेटियो भने पनि एकान्तमा भेटियो भने त राम्रो होइन मन्त्रालयहरूमा जानुभयो भने अहिले पनि कतिपय मन्त्रालयमा मैले त अब त्यो तोडिदिएको थिएँ परम्परा अर्थमन्त्रीको कार्यकक्षमा गोप्य कक्ष हुँदैन
1: मन्त्रालय प्रवेश गर्नुभयो मन्त्रीबाट बाहिर गइसके पछाडि
0: मन्त्रालय प्रवेश गर्दा अर्थ मन्त्रालयमा गोप्य कक्ष छैन सङ्घीय मामिला मन्त्रालयमा थियो मैले त्यसलाई तोडफोड गरेर तोडेर उगार्ने भनेको थिएँ त्यहाँ तोड्न भइसकेका थिएनन् होइन धेरै मन्त्रालयमा गोप्य कक्ष अनि चाहिँ त्यहाँ गएर टिए पनि बस्दैन कार्यालय सहयोग पनि बस्दैन सचिव पनि बस्दैन कोही जानकार मान्छे पनि बस्दैन तपाईँले एकदम कुनै मान्छेसँग कुरा गर्नुभएको छ के कुरा गर्नुभयो होइन हुँदैन अनि त्यो चाहिँ अपारदर्शी गतिविधि त्यहाँ बढ्ने हो बिजुलियाले त्यहाँ पनि तर बिजुलिया प्रायः त्यो एकान्तमै भेट्न पाइने भयो मन्त्रालय जाँदैन कि बिजुलिया भनेको अदृश्य शक्ति हो नि ऊ दृश्यमा नभइकन सारा शासन गर्न चाहन्छ उसलाई आफूलाई एकदम भगवान् भए जस्तो पशुपति भए जस्तो फिल हुन्छ उसलाई तपाईँहरूले बिजुलियासँग कुरा गर्नु भएको छ कि छैन कहिले काहीँ मैले झुकिएर बिजुलियाको उहाँहरू एकदम के भने के तिमीले भने त को हो र त्यस्तो बताउनु उहाँ बोल्छन् होइन त्यो हामीसँग त उनीहरूले त्यसरी बोल्छन् भने त्यो अब प्रधानमन्त्रीसँग घर हेर्दाखेरि एकान्तमा के भने होलान्
1: होइन नेपालमा त अब बिचौलियाहरू त यति शक्तिशाली थिए चीन र भारतलाई समेत मिलाउँछु भन्ने खालका पनि त थिए नि
0: अहिले अहिले पुराना बिचौलिया त पुरै थन्किए जस्तो छ नयाँ बिचौलिया चाहिँ जन्म्या छन् कि छैनन् मलाई थाहा छैन किनभने अहिले म सिंहदरबारभित्र चाहिँ
1: अस्ति जर्मनको यो पासपोर्ट ठेक्का प्रकरणमा चाहिँ फेरि फ्रान्सेली कम्पनीलाई दिन खोजेको भनेर प्रधानमन्त्रीको सचिवालयमै कतै चाहिँ एउटा खडा हुँदैछ कि भन्ने खालको आएको थियो पछि सभापतिको हस्तक्षेपले त्यो रोकियो भन्ने छ यहाँले पनि सुन्नुभयो होला त्यो घटना
0: त्यो चाहिँ अब यो अङ्कको हिसाबले किनभने अब जुन बिड प्राइस चाहिँ एउटा कम्पनी छानिएको कम्पनीले तोकेको थियो र दोस्रो कम्पनीको बिड प्राइस हेर्दाखेरि $3.5 डलरको अन्तर छ त्यत्रो ठुलो अन्तर हुँदाहुँदै कसैले पनि दोस्रो दिन त हिम्मत गर्दै गर्दैन त्यस्तोमा पनि दबाब दिन कुनै शक्ति आयो भने त्यहाँ हो त्यसलाई बिचौलिया चाहिँ भन्न सकिएन।
1: त्यहाँ भएको थियो त्यो चाहिँ पछि यो परराष्ट्र मन्त्रीले चाहिँ सभापतिको ढाडस पाइसके पछाडि चाहिँ त्यसलाई निरन्तरता दिनुभयो भन्ने आइरहेको थियो। हुन्छ सर, यहाँको महत्वपूर्ण समय यहाँको सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस् नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री रामेश्वर खनाल। हामीले समग्र देशको विषय र अर्थतन्त्रको विषयमा बहस चर्चा गर्यौं। उहाँ चाहिँ भाद्र 23 र 24 जेएनजी विद्रोह पछाडि नेपालको अर्थमन्त्री बन्नुभएको थियो र उहाँको एउटा सुशासनको नारा थियो, हामीले केही काम गर्दाखेरि पनि सरकारी खर्चमा मितव्ययता अपनाउनुपर्छ र व्यक्तिगत हिसाबले नै हामीले चल्नुपर्छ भन्ने खालको उहाँको एउटा पाठ थियो। उहाँसँग कुराकानी गर्यौं। अहिले नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: बुढी हेर त लाउ।
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-32-74-73, 9861-75-49-88, 9861-75-49-88।
4: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855-50-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855-40-934।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डीआईजी सुरक्षा विज्ञ केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद खेमजी।
1: सर, निर्मला प्रकरणको 8 वर्ष भयो यो घटना भएको, नहुनुपर्ने घटना भयो होइन। एउटा अबुध बालिकामाथि जुन किसिमको चाहिँ त्यो जघन्य अपराध भएको छ, त्यसको अपराधी अहिलेसम्म पनि कानूनी कड़केरामा उभिन सकेका छैन। यो चाहिँ मुद्दा निष्कर्षमा अझै पनि पुग्न सकेन, यो भित्र चाहिँ धेरै राजनैतिक चलखेल भयो भनेर पटक पटक आवाज पनि उठे। यो घटनालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ, एउटा सुरक्षा विज्ञको र अनुसन्धानकर्ताको हिसाबले?
8: खेमजी, अब यो घटनाको शुरूआतदेखि आजको दिनसम्म होइन के भयो, के लापरवाहीले गर्दा आजसम्म अनुसन्धानले लिड लिन सकेन, को यसमा प्रत्यक्ष परोक्ष जिम्मेवार रहे, यी सबै कुराहरू धेरै पटक तपाईँले पनि राम्रोसँग उजागर गरिसक्नु भएको छ होइन। अब यो यसको टेक्समा जानुभन्दा पनि अब यो मुद्दाको पटाक्षेप कसरी गर्नुपर्छ भन्ने कुरालाई नै महत्व दिनुपर्छ जस्तो मलाई लाग्यो। तपाईँले पृष्ठभूमि नै भन्नुभयो, साह्रै राजनीति भयो। ठ्याक्कै म अहिले स्मरण गर्न चाहन्छु निर्भया घटनाको, दिल्लीमा निर्भयाको यस्तै प्रकृतिको घटना हुँदा पूरा भारत रोयो होइन, भारत रोयो, पूरा देशको राजनीति त्यो बेलामा नेताहरू एकै मञ्चमा उभिए होइन, एकै मञ्चमा उभिए, भारत रोयो, सरकारले तपाईँको नयाँ कानून ल्यायो होइन, फास्ट ट्र्याक अदालत बनायो, महिला न्यायाधीशलाई जजको रूपमा नियुक्त गर्यो, 7-8 वटा बुदागत सुधारहरू ल्यायो होइन, त्यसपछि अपराधीलाई कटघरामा ल्याएर ट्रायल पछि 10 वर्ष नै किन नहोस् होइन, 6 जना मध्ये 4 जनालाई तपाईँको फाँसी दिएको हामीलाई थाहा नै छ। ठ्याक्कै उता भारतमा देश रोइरहँदा सबै नेता पत्रकार सबै समुदाय एउटै मञ्चमा उभिरहँदा यहाँ चाहिँ निर्मला नानीको त्यो डेट त्यो बडीमाथि राजनीति भयो, सबले खेलवाड गर्ने माध्यम बनाए। मलाई लाग्छ सुरक्षा निकाय र केही है तपाईँको तपाईँको के भन्ने त्यसलाई संघ संस्था बाहेक अरू कोही पनि मैले गम्भीर चाहिँ नि देखेन। अब अनुसन्धानको पार्टमा सुरुवातमा के कमी भयो के भएन त्यसमा कसले मलजल गर्ने काम गर्यो मिडियाको भूमिका के रह्यो नेता कति गैर जिम्मेदार बने त्यो कुरा अब गरेर चाहिँ नि व्यर्थ छ होइन। मैले के भन्न चाहेँ भने अब चाहिँ नि सरकारले अहिलेको सरकारले जुन इनिसिएसन लिएको छ हुन त इनिसिएसन त कुन सरकारले लिएन, जो गृहमन्त्री भए पनि पहिलो बुदामै निर्मला नानीको सफल अनुसन्धान गर्ने भन्ने नै हुन्छ, अनुसन्धान गर्ने नेताजीहरूले होइन उहाँहरूले सहयोग गर्ने हो एउटा वातावरण बनाइदिने हो प्रहरीले गरेको काममा चाहिँ नि प्रहरीलाई ढाडस दिने हो गर्ने त प्रहरी नै हो नि होइन। राम्रा राम्रा विज्ञ अनुसन्धान विज्ञको टिम छ अब यो टिमलाई चाहिँ नि अगाडि बढाउनु पर्छ। यसमा सबैभन्दा ठुलो कुरो त्यो अभ्यास हाम्रो देशमा छैन, हेर्नुहोस् हाम्रो देशमा छैन, हामी भूभू भइसकेपछि होइन प्रहरी जुन घटनामा संलग्न भएका अधिकृतहरू जोसुकै भए तापनि भूभू भइसकेपछि उनीहरूलाई नजरअन्दाज गर्ने गरिन्छ।
1: जस्तो अब निर्मला प्रकरणमा चाहिँ के भयो भने नि केशव सर मैले तत्कालीन बेलाका एसपी दिल्ली विष्टजीसँग पनि कुराकानी गरेँ होइन, उहाँहरूले चाहिँ अब धेरै लामो समयसम्म अनुसन्धान गर्न पाउनु भएन, पछि अङ्कुर जीसीजीको नेतृत्वले पनि अनुसन्धान गर्यो त्यो केसलाई एकदमै भनौँ न पछि राजनीतिकरण गरियो त्यसलाई उछालियो एउटा चाहिँ बालिकाको चाहिँ सबमाथि चाहिँ राजनीति भयो पोलिटिकलाइज भयो केस भन्ने कुरामा दुई मत रहेन त्यो ओपन सेक्रेट नै छ त्यो भएको पनि हो कञ्चनपुरमा होइन। तर अब एउटा प्रहरी अधिकारीको अनुसन्धानमाथि चाहिँ यो किन चाहिँ यस्तो आशंका पैदा भयो किन चाहिँ यसलाई डाइभर्ट गरियो किन नेपालका प्रहरी काबिल छैनन् अनुसन्धानमा
8: होइन। मलाई के लाग्छ भने हेर्नुहोस् है पहिलो कुरो त एक दुईवटा कुराहरू इनिसियल कुराहरू सुरुवाती चरणका कुराहरू के भयो भन्दा अब आमाले नै भनेको कुरा तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ पीडितको आमाले नै भनेको कुरा प्रारम्भिक सूचना प्रहरीलाई फिट गर्ने बित्तिकै प्रहरी जसरी परिचालन हुनु पर्थ्यो त्यसरी भएन तपाईँ घरमा आइहाल्छ अहिले घर जानुहोस् हामी हेर्छौँ भन्ने कुरा प्रहरीले चाहिने जवाब दियो। र अर्को कुरो दोस्रो कुरो घटनास्थल मा एकजना महिला प्रहरीको भूमिकालाई लिएर पनि प्रशस्त आलोचनाहरू भयो। त्यो महिला प्रहरी भर्खर सेवा प्रवेश गरेको त्यसमा पनि पहिलो दिन त्यहाँ घटनास्थलमा गएको अब उसले चाहिँ जानेर नजानेर नियत त खराब त केही पनि थिएन होइन तर एउटा चाहिँ अलिकति उसमा चाहिँ नि अनुसन्धान गर्ने तौर तरिका उसले राम्रोसँग चाहिँ नजानेको कारणले गर्दा त्यहाँ त्यो दृश्यले गर्दा पनि प्रहरीले घटनालाई चाहिँ नि तपाईँको त्यो ट्रेकबाट चाहिँ बाहिर धकेल्यो भन्ने आरोप चाहिँ नि लाग्यो। तर एउटा के हुन्छ भन्दा एउटा त्यो मात्रै दृश्य घटना चाहिँ नि बिग्रिनुमा वा के अरे अनुसन्धानको चाहिँ नि प्रथम दृष्टि नै कमजोरी देखियो भन्नुमा एउटा त्यो मात्रै घटनाकारक चाहिँ हुन्न। हेर्नुहोस् प्रहरीले त्यसपछि मलाई लाग्छ अनुसन्धानको चाहिँ नि चरणहरूलाई राम्ररी ट्र्याकमा चाहिँ नि ल्याइरहेको जस्तो मलाई लाग्यो त्यो बेला, किनभने मैले त्यो बेला पनि धेरै मिडियामा बोलेको थिएँ होइन सुरुवाती चरणमा। त्यसपछि हेर्नुहोस् त्यसपछि सबैको सहयोग रहनुपर्ने किनभने परिस्थिति जन्ने प्रमाणहरू त्यहाँ महत्वपूर्ण चाहिँ नि अनुसन्धानका स्रोतका रूपमा चाहिँ नि देखिएका छन् होइन। अब तपाईँलाई सबै थाहा छ तपाईँले डिटेलमा कभरेज गर्नुभएको थियो मैले पनि सुनेको थिएँ। भनेपछि परिस्थिति जन्ने सबुतहरू जुन चाहिँ नि अनुसन्धानलाई लिड गर्न सक्थ्यो त्यो बेला सबैले प्रहरीलाई सहयोग गर्नुको साटो प्रहरीको चाहिँ अनुसन्धान के अरे कहाँ गएर रोकियो भिड नियन्त्रणमा गएर जुन मुद्दा गम्भीर मुद्दाको अनुसन्धान भइरहेको बेला 600 राउन्ड तपाईँ टियर ग्यास सेल चाहिँ प्रहार गर्नुहुन्छ त्यो टियर ग्यासको त्यो त्यत्रो धुवाभित्र अनुसन्धान को चाहिँ नि के अरे राम्ररी अनुसन्धान होस् भन्ने सोच कतिको चाहिँ नि सफल हुन्छ तपाईँ आफै भन्नुहोस्। त्यही बेला नि सबैलाई न्याय कहाँ चाहियो सडकमै चाहियो सबै वकिल प्रहरी पनि त्यही अभियोजन गर्ने व्यक्ति पनि सडकमै र न्याय दिनुपर्छ भन्ने व्यक्ति पनि सडकमै सडकले न्याय खोज्यो होइन अदालतसम्म त्यो मिसिल राम्रोसँग जानुपर्ने हो नि होइन सबै सबुत प्रमाणहरू घटनास्थलमा बडीमा देखिएको जैविक प्रमाण लगायत सबै कुराहरू स्वाब लगायत सबै त्यसमा आइहाल्यो होइन त्यसपछि यो यसलाई चाहिँ अदालतसम्म चाहिँ नि लिएर जान पर्थ्यो कि होइन डिटेल अनुसन्धान गरेर तर के भयो भन्दाखेरि अनुसन्धानको पहिलो चरणमै जसरी प्रहरीले चाहिँ सपोर्ट पाउनु पर्थ्यो त्यो सपोर्ट चाहिँ
1: तपाईँलाई के लाग्छ यो मुद्दाको किनारा लाग्नु पर्ला फेरि पनि गृहमन्त्रीले चाहिँ यसलाई एउटा समिति गठन भएको छ मलाई लाग्छ कृष्ण पङ्गेनी एसएसपी साहबको नेतृत्वको एउटा समिति बनेको छ होइन त्यति बेलाका दस्ती प्रमाणहरू चाहिँ हामीसँग उपलब्ध हुन सक्छन् वा चाहिँ त्यतिखेरका साक्षीहरूका आधारमा वा अबको अनुसन्धानको पाटो चाहिँ के हुन सक्छ यो
8: अब हो मैले तपाईँलाई सुरुवाती चरणमै भन्न खोजेकै यही हो अब हेर्नुहोस् है एउटा के गर्नुपर्छ भन्दाखेरि कमिटी त बन्यो अब कमिटी पनि राम्रै अफसर होला नि होइन म त राम्रोसँग त्यति थाहा छैन राम्रै टिम होला यो किनभने गम्भीर यो धेरै गिजोलिएको मुद्दा हो मलाई के लाग्छ भने अब प्रारम्भिक चरणमै पूर्व एसपी साहब अब अहिले त एसएसपी भएर रिटायर हुनुभयो दिल्ली साहबलाई पनि त्यसमा प्रत्यक्ष रूपले संलग्न गराउनुपर्छ किनभने उहाँलाई डिटेल थाहा छ उहाँलाई डिटेल थाहा छ होइन त्यसपछि उहाँको टिमलाई होइन त्यो बेला काम गरेको टिमलाई बेला बेलामा बनेका जस्तो अङ्गुर डिसी समेतको चाहिँ टिमलाई त्यो टिम अन्य अनुसन्धानको टिम भन्दा अङ्गुर डिसीको टिमले चाहिँ अलि राम्रोसँग के अरे काम गर्यो भन्ने चाहिँ हामीले पनि सुन्छौँ होइन उहाँको चाहिँ प्रस्तुतिमा पनि त्यो कुरा चाहिँ मैले अलिअलि चाहिँ पाउँछु होइन त्यसले गर्दा यी टिमलाई टिम गृहमन्त्रीजीले होला कि आइजी साहबले होला कि नभए उहाँहरूको व्यस्तता हुन्छ उहाँहरू नेपथ्यमा बसेर सहयोग गर्ने हो नेपाल प्रहरीसँग चाहिँ सिआइबीमा आबद्ध रहेका राम्रा अफसरहरू छन् उनीहरूको निगरानीमा प्रत्यक्ष रूपले निगरानीमा पूर्व प्रहरी अधिकृत जो चाहिँ त्यो अनुसन्धानको टिममा प्रत्यक्ष रूपले संलग्न थिए उहाँहरूलाई पनि उहाँहरूको पनि सहयोग इनपुट लिएर यो मुद्दालाई अनुसन्धान सुरुवाती चरणबाट गर्ने हो भने त्यहाँ चाहिँ नि तपाईँको राष्ट्रिय अनुसन्धान विभागका पूर्व इन्स्पेक्टरको कुरा आएको छ अन्य व्यक्तिहरूको चाहिँ कुरा आएको छ होइन यी सबै कुराले पनि अर्थ राख्छ क्या हेर्नुहोस् त्यो बेला त इनपुट लिनै पाएन नेपाल प्रहरी त इनपुट लिनै पाएन सबैलाई राजनीति गर्दै छिक्क भयो यहाँ त एउटा ट्याक्कै त्यही छिमेकी देशमा अब अझै महेन्द्रनगरबाट त दिल्ली त एकदमै नजिक छ हो कि होइन यहाँलाई थाहा छ मलाई भन्दा होइन दिल्ली त एकदमै नजिक छ त्यही सरकार गम्भीर देखिन्छ त्यही बोर्डर चाहिँ जोडिएको हाम्रो देशमा चाहिँ हेर्नुहोस् त राजनीतिकरण लाग्दो होइन इन्डियन समाचारले पनि यति नराम्रो चाहिँ के अरे समाचारहरू दिने बेलामा सम्प्रेषण गर्यो क्या हाम्रो टिकालाई लिएर हेर्नुहोस् है भनेपछि यो गर्यो भने अनुसन्धानले अलिकति तपाईँको अवतरण चाहिँ राम्रो गर्छ कि जस्तो मलाई त हेर्नुहोस् खेमजी अझ पनि आश छ
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
8: थ्याङ्क
1: यू नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारी आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: लसो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98-60-24-58-43।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त त यही जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
10: बुढा आज इन्टरभ्यू थियो के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
10: होइन के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
0: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270 ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: 5119270 ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई

0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा बाबा, म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
5: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
5: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887778।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: लसो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी नि दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिन सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
8: 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियम का झाल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
7: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
6: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी12,
9: आइरन प्रोफाइल,
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: बाबा म चाँडै स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
14: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
15: काठमाडौँ जाने बाटोपट्टि।
14: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
15: 98-61-97-65-47।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802
1: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि

0: 590 0390 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदै छ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98-5-11-87-882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98-5-11 87882 फोन सिंजिम सेक है रोमा
0: बाबा बाबा म चाहिँ स्कूल जान्न
8: म पनि स्कूल जान्न मम्मी
9: सुन्नु भयो छोराछोरी दुबै जना स्कूल नजाने रे मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदै छ नि
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
6: प्रोपाइटर मर्नेन वाइब सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266
14: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
15: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
17: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1519
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
7: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
8: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
7: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98511 10 88 78 र 98088 88 778।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
11: 9861705544।
10: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
12: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843007437433 र 010590 त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरुम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बाल रोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट
6: छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 哎对，月子，你说今不换了个卖不能上，是不是？
1: 你说
0: 我三路不接，哎，来这个多出去喝了，够的。

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झुक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सुक्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ।
3: हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाइ, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
2: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्ठ नगरपालिका तेह्र बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
10: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
10: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
10: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
10: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

नमस्ते नमस्ते नमस्ते हो तपाईँको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगा हर्जको ध्वनि तरङ्गबाट म हितभरिको सुख दुःखको साथी अवकाली ओडाली अनि भन्ज्याङ चौ तारिखको कार्यक्रम संसारिकमा स्वप्न कुरा आज पनि म तपाईँको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि भने मलाई साथ र सपोर्ट दिइरहनुहुन्छ प्राविधिक मित्र विवेक श्रेणी भने त्यसै गरी भैरव टाढोबाट भने राज श्रेष्ठ हुनुहुन्छ कार्यक्रम हाम्रो भएका हाम्रो ढुटुकी लिएर सदाको बसाइमा नै आज भने मङ्गलबारको बसाइमा तपाईँको आइसकेकी छु। श्रोताभित्र तपाईँ भने कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकीमा फोन गर्नुपर्ने हुन्छ 10025267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो गाह्रो चाहन्छु एउटा समग्र लोकभाकाबाट।

0: आहा खोलीको किनारा मैले जवान दिएकी थिइनँ र निकै नै रमाइलो सुहाँदुर लोकबाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रै भाका हाम्रै ढुटुकीमा आज भने हामी मंगलबारको बसाइमा छौँ। आजको बसाइमा पनि तपाईँको माझमा 10 विशिष्ट लोकभाका पनि लिएर आइसकेकी छु, जसको लागि पनि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0-5-20-67। यतिखेर पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, विवेकजीले काँटै कटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते हजुर। नमस्ते, कसलाई गरी होला? नमस्ते,
1: म सुरेश तामाङ हो।
0: सुरेशजी, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म गोर्खाबाट बोल्दैछु।
0: आहा, गोर्खाबाट भन्नु भएको छ। सुरेशजी, यतिखेर भने गोर्खा जिल्लाको हाल खबर के छ? मौसमको हिसाब गरौँ या वातावरणको हिसाब गर्दाखेरि? अलिकति चिसो, अलिकति गर्मी भन्दा पनि यतिखेर भने गर्मी नै भइराखेको छ सबैतिर है। ल ठिकै छ सुरेशजी, कार्यक्रममा आउनु भएको छ, धेरै धेरै खुसी लाग्छ। भोलिको बसाइ पनि आउनुहोला, भयो भने पक्कै पनि नमार्नुहोला। आज पनि हामी मंगलबारको बसाइमा छौँ। आजको बसाइमा भने तपाईँको माझमा 10 उत्कृष्ट लोक भाका लिएर पनि आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? कति नम्बरको? अलिकति कन्फ्युज आइराखेको छ, 9 नम्बरको भन्नुभयो। आफ्नो सुरेशजी हुनुहुन्छ गोर्खादेखि, अलिकति कन्फ्युज भयो, नेटवर्कको प्रब्लम भनौँ या प्राविधिक गडबडीको कारणले उहाँसँग राम्रोसँग कुराकानी हुन सकेन। पक्कै पनि सुरेशजी, तपाईँले फोन त गरिसक्नु भएको छ, तपाईँको रुझाइ हामीले पक्कै पनि 1 नम्बरकै भाका तपाईँको माझमा राखिदिने नै छौँ। तपाईँ भने फेरि पनि 0-5-20-67 फटाफट फोन लाइन डायल गर्दै गर्नुहोला।

0: आहा हो हो हरी मई तिमी बिना एकछिन पनि बाँच्न सक्दिन भने तिनीहरूमा अहिले लोक भाका तपाईँको माझमा राखिसकेका छौँ। जो भाका भने एक नम्बरको भाका थियो सूर्य तामाङजी बाजीको गाईमा पर्न सफल भाका श्रोत मित्र तपाईँले भर्खर मात्र डेट सिट गर्नु भएको छ भने यो कार्यक्रम हाउने भाका हाउने ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको व्यवसायमा आउने गर्दछ। श्रोत मित्र अलिकति केही असहज भएको वातावरणले गर्दा फेरि दुई हप्ता तपाईँको माझमा उपस्थित हुन सकिन, जसको लागि भने म क्षमा पनि माग्न चाहन्छु। भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ प्राविधिक मित्रले कहाँदेखि पटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर। नमस्ते। कसलाई नमस्ते?
1: आइतरामजी
0: जोगी मारातिर काल खबर के छ? अनि सञ्चार हुनुहुन्छ?
1: हजुर ठिकै छ हजुर।
0: ठिकै छ भन्नुभएको छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा बाँकी छ है हजुर। अनि हजुरहरूको?
0: मेरो पनि बाँकी नै छ। अब के गर्ने होला, सँगै खानुपर्छ है। पक्कै पनि कार्यक्रममा आउनु भएको छ, धेरै धेरै खुसी लाग्छ। आज पनि हामी मंगलबारको बसाइमा छौँ। आजको बसाइमा भने तपाईँको माझमा दसैँ उत्कृष्ट भाका पनि लिएर आइसकेकी छु। आइतरामजी अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई दुई नम्बरकै राखिदिनु हजुर।
0: पक्कै पनि दुई नम्बरकै भन्नुभएको छ। एकदेखि दुई, दुईदेखि तिन पछि हट्ने त चान्स नै छैन है। पक्कै पनि निकै नै रमाइलो लाग्छ। अब भने तपाईँको माझमा दुई नम्बरको भाका पनि राख्ने नै छु। हजुर भाका मार्फत कसलाई सम्झनुहुन्छ?
1: ए हजुरको लागि
0: धन्यवाद।
1: अनि प्राविधिक दादाको लागि, अनि रेडियो बहिनी सम्पूर्ण साथी लागि, सिनियर बहिनी सम्पूर्ण साथीहरूको लागि भन्दै बिदा। नमस्कार।
0: नमस्ते नमस्ते। अहिले भने छुट्टो भयो आइतरामजी। यतिखेर हुनुहुन्छ हाम्रो आइतरामजी हुनुहुन्छ कार्यक्रम हाम्रो भाका हाम्रो ढुटीमा जोगी मारादेखि हुनुहुन्छ। कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो भाका दुई नम्बरको भाका राख्दिनँ दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा अब भने आइतरामजीको रुजाइमा पर्न सफल भाका तपाईँको माझमा राख्दैछु दुई नम्बरको भाका। तपाईँ भने 010-25-267 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: आहा, निकै रमाइलो सुमन्दर भाका तपाईँको माझमा राखिसकेकी छु। जुन भाका भने आइतरामजीको रुजाइमा पनि सफल भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम हाम्रो भाका हाम्रो छुट्टीमा यतिखेर भने विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। कतिपय मित्रले फोन गरिराख्नु भएको छ अनि कतिपय मित्रले रेडियो सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ पनि हेरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई म श्रोतमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त मित्र, यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? कोही आउँदै हुनुहुन्थ्यो, फेरि उहाँ बाहिरिसक्नु भएको छ। अलिकति नेटको कारणले भनौँ, अलिकति प्राविधिक गडबडी पनि भइराखेको छ। फोन भने अलिकति मिसकल पनि हानिराख्नु भएको छ। पक्कै पनि कल गर्नुहोला भन्न चाहन्छु। कार्यक्रम हाम्रो भएका हाम्रो टुक्रुकीमा फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ कहाँदेखिबाटको आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हजुर नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते? गुमराङबाट युवराज चेपाङ जी हुनुहुन्छ। युवराज जी सञ्चार हुनुहुन्छ? हामीलाई पनि एकदमै ठिक छ। अनि खाजा खानु भोके बाँकी छ युवराज जी? खाजा खानु भोके बाँकी छ? ठिकमा फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ कहाँदेखिबाटमा आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हजुर नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते?

0: कति सघन भएको छ कार्यक्रम आइसक्नु भएको छ धेरै धेरै खुसी लाग्छ युवराज आज पनि हामी मंगलबारको बसाईमा तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर पनि आइसकेका छौँ अब आउनुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ
1: हुन्छ दिदी कति कति बाँकी छ
0: बाँकी एक र दुईको मात्र काटेको छ अरू सबै बाँकी छ पक्कै पनि छ नम्बरको भाका हामी तपाईँको माझमा राख्ने नै छौँ जुन भाका मार्फत को सम्झनुहुन्छ
1: अनि मलाई हिरा चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्ने चिन्छु दिदी नमस्ते
0: नमस्ते नमस्ते हाम्रो निकै नै रमाइलो मित्र हुनुहुन्छ युवराज चेपाङजी हुनुहुन्छ धादिङ गुम्बाङदेखि कार्यक्रममा आइसक्नु भएको छ नि मिठो भाका छ नम्बरको भाका बजाइदिनुहोस् दिदी भन्दै टेलिफोनबाट पाइरहनु भएको छ अबको पालो पनि तपाईँको रहेको छ 0-5-2-6-67 श्रोता मित्र तपाईँ भने 0-5-2-6-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला म पनि युवराज चेपाङजीको रुचाइमा पर्न सफल भएका तपाईँको माझमा राख्दैछु रेडियो सिट छोडेर टाढा सुन्न जानुहोला

0: फर्के पनि हुन्थ्यो भरे यो मेरो बालापनको उमेर निकै नै रमाइलो मधुर लोकभाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, फेरि भने कार्यक्रम हाम्रो भाका हाम्रै ठुटुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। कतिपय मित्र भने खेतीपातीको सिजन छ, आफआफ्नो बारीमा आफआफ्नो ठाउँमा काम गर्दै हुनुहुन्छ भने कतिपय मित्र आफआफ्नो कार्यक्षेत्र अफिस लगायत सम्पूर्ण घर आइसी काम जहाँ जहाँ हुनुहुन्छ आफआफ्नो ठाउँमा रहेर काम पनि गरिराख्नु भएको छ अनि हामीलाई सिनेर पनि साथ दिइराख्नु भएको छ। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र कार्यक्रमको अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न पनि चाहन्छु। भन्दा भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ? नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते। कोही मित्र आइसक्नु भएको थियो, फेरि उहाँ पनि टेलिफोनबाट बाहिरिसक्नु भएको छ, अलिकति डिस्टर्ब आइराखेको छ, आउने जाने प्रोग्राम पनि भइराखेको छ। फेरि कोही मित्र आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ? नमस्ते हजुर,
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला? नमस्ते, धादिङबाट सुहाना सुवेदी। धादिङ कुन ठाउँदेखि सुहाना? मिठाई गाउँ
1: मिजार गाउँ।
0: आहा, मिजार गाउँबाट भन्दै हुनुहुन्छ, अनि के छ मिजार गाउँतिर हाल खबर? सबै ठिकै छ,
1: सबै ठिकै छ दिदी, यता पानी परिरहेको अलिअलि,
0: एकदमै पानी परिराखेको छ भन्नुभएको छ, हल्का हल्का शीतल पनि भइराखेको छ है?
1: हजुर,
0: हल्का हल्का शीतल पनि भइराखेको छ है?
1: दिदी हल्का हल्का शीतल पनि भएको छ, कहिले पानी पनि कहिले घाम पनि लागिरहेको छ।
0: यस्तै हो, अलिकति बर्खाको सिजन छ, खेतीपातीको सिजन छ, अलिकति पानी पनि पर्न पर्नेछ, अलिकति घाम पनि लाग्नु पर्नेछ, हामीलाई दुवै थोकको आवश्यकता यतिखेर पनि पक्कै पनि परिराखेको छ है?
1: हजुर,
0: पानी पनि परिराखेको छ, घाम पनि लागिराखेको छ, हामीलाई सबै दुवै कुराको एकदमै आवश्यक परिराखेको छ यतिखेर है?
1: हजुर,
0: अलिकति टेलिफोनको प्रब्लमले हो कि हो, अलिकति राम्रोसँग स्पष्ट आइराखेको छैन सुहाना, सुनिराख्नु भएको छैन? ल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, धेरै धेरै धन्यवाद छ। आज भने हामी मंगलबारको बसाइमा छौँ, आजको बसाइमा तपाईँको माझमा दश उत्तिष्ट भाका लिएर पनि म आइसकेकी छु। अब भनिस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: पाँच नम्बरको राखिदिनु न दिदी।
0: पक्कै पनि पाँच नम्बरको भाका पनि तपाईँको माझमा राख्ने रहेछ। जुन नम्बर जुन भाका एकदमै राम्रो रहेको छ, जुन भाका मार्फत को कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुर दिदीको लागि
0: धन्यवाद,
1: अनि टेक्निसियन हुने दादाहरूको लागि, अनि मेरो घर परिवार भन्नु पर्दा मेरो मम्मी ड्याडी अनि बहिनीहरू अनि भाइको लागि भन्दै छुटिन्छु दिदी। नमस्ते,
0: नमस्ते नमस्ते, फेरि पनि भेटौँला भन्दै टारिसक्नु भएको छ हाम्रो सुहाना सुवेदी हुनुहुन्छ, है छिमेकी मित्र धादिङ मिजारादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ। मिठो भाका पाँच नम्बरको बजाइदिनुहोस् है दिदी भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो पनि तपाईँको रहेको छ शून्य दस पाँच बिस दुई सय सडसठी, कार्यक्रम हाम्रो भाका हाम्रो ठुकठुकीमा तपाईँ पनि शून्य दस पाँच बिस दुई सय सडसठी फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रममा फेरि पनि सुहाना सुवेदीको रुदायमा पर सफल भएका पाँच नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सेङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम स्तम्भ न बोरबरी ढुवानी सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्ली सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

अनि केही नै रमाइलोसम्म मात्र लोकभा कार्यचोट व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा यतिखेर भने रमाइलो भइराखेको छ तपाईँ र मेरो भलाको शरीरलाई, अनि साथमा केही नै रमाइलो दर्शक उत्कृष्ट भाका, तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका पनि मैले राखिराखेको छु। कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा भन्दा यतिखेर भने फेरि पनि गोई मित्र आएर होलमा बसिराख्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कार्यदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कस्तो गाडी होला? नमस्ते, दार्जिलिङ बिनिखाट गाउँपालिकाबाट शुभनाम सुजन चेपाङ हुनुभएको छ। अनि सुजनजी, अनि खाजा खानु भोकै बाँकी छ? खाजा खानु भोकै बाँकी छ सुजनजी? पक्क पनि सुजनजी, निकै नै पानी आइराखेको, साउन आइराखेको छ, त्यतातिर पानी आइराखेको छ है? पक्कै पनि हल्का हल्का पानी परिराखेको छ भन्नुभएको छ। कार्यक्रम हाम्रो भाका हाम्रै ढुकढुकीमा आइसक्नु भएको छ। आज भने हामी तपाईँको माझमा दर्शक पृष्ठ भाका लिएर आइसकेका छौँ। सुजनजी, तपाईँलाई कति नम्बरको राखौँ? पक्कै पनि सात नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। जुन भाका मार्फतको कुरा सम्झनुहुन्छ? कोही मित्र आइसक्नु भएको थियो, हाम्रो सुजन चेपाङजी हुनुहुन्छ, बेनीघाटदेखि आउँदै हुनुहुन्थ्यो। अलिकति साउन अलिकति सुनिएन, अलिकति डिस्टर्ब आएको कारणले उहाँले भन्नुभएको छ सात नम्बरको भाका भन्दैनस् दिदी भन्दै भन्दै उहाँ टेलिफोनबाट बाहिरिसक्नु भएको छ। पक्कै पनि हामी सुजनजीको रोजाइमा

0: हमर आफुलती रे आयो चले र वासन हेरेको हेरे भो मायाको कासना नै किनेर म अहिले समुद्र लोकवाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा आइतखेर भने ढिला नगरिकन कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, कहाँदेखि बाटो आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर। नमस्ते। अनि के छ बुधारामजी, आराम हुनुहुन्छ?
1: आरामै छु भन्नुपर्छ। के छ खबर?
0: मेरो पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ बुधारामजी?
1: मेरो खाजा भइसक्यो हजुरले खानुभयो।
0: मेरो पनि बाँकी छ, अब के गर्ने होला है।
1: हजुर हजुर, आउनुहोस् न नभएको भए
0: है। ठिकै छ, आउनुहोस् न, दोहोऱ्याएर खाउँला होइन। एकदमै कार्यक्रममा आइसक्नु भएको छ मिठो आवाजमा, खाजा पनि खाना आउनुहोस् है दिदी भनिसक्नु भएको छ। पक्कै पनि तपाईँ पनि सदाभर बोलाइराख्नुहुन्छ, म पनि खाना है नभइराखेको पनि समस्या छुट्टै छ, केही छैन, कुनै दिन भाग्यले साथी पनि खाउला है नभए सम्झेर बसौँला है बुधारामजी। पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ। आज भने हामी शनिबारको बसाइमा नभइकन मंगलबारको बसाइमा छौँ। आजको बसाइमा भने दशरथ कृष्ण भाका लिएर आइसकेकी छु। पक्कै पनि तपाईँलाई पनि थाहा नै छ, आज भने तपाईँलाई अब कति नम्बरको भाका राखौँ?
1: हुन्छ, मलाई चाहिँ 8 नम्बरको बाँकी छ।
0: पक्कै पनि बाँकी नै छ,
1: 8 नम्बरको राखिदिनु न है।
0: एकदमै 8 नम्बरको भाका पनि निकै नै छ, मधुर भाका रहेको छ, जुन भाका मार्फत त तपाईँलाई राख्ने नै छौ, जुन भाका मार्फत कसलाई सम्झनुहुन्छ?
1: हुन्छ, विशेष गरी हजुरको लागि मिठोमा मिठो सम्झना भन्न चाहन्छु।
0: धन्यवाद।
1: थ्याङ्क यू। अनि प्रविधमा फोन उठाउने साथीको लागि पनि मिठोमा मिठो सम्झना भन्न चाहन्छु, र जति पनि साथीहरू रेडियो बिहानी 97.6 सुनिरहनु हुन्छ उहाँहरूको लागि भन्दै जान्छ।
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ बुधराम चिपाङ छिमेकी मित्र थादिङ गुमराङदेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ। 8 नम्बरको भाका बजाइदिन्छ दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। पक्कै पनि तपाईँको रुजाइमा पढ सफल भएका 8 नम्बरको भाका राख्ने नै छु। श्रोता मित्र तपाईँ भने फेरि पनि 0.5 जस्तै शिष्य सुरी फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोस्।

आहा चाहिँदैन यो दुई दिनलाई आफ्नै छाया छन् नि के नि रमाइलो रोक फाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकीमा यतिखेर भने बर्खा लागिसकेको छ अनि कतिपय ठाउँहरूमा गाउँघरमा मित्रहरूले कतिपय मित्रले कोदो रोपिराखेका छन् भने कतिपय मित्रले खेत पनि रोपेर भ्याउन भ्याउन पनि लागिराखेका छन्। कतिपय मित्र आफ्नो कार्यधानमा आफ्नो कार्यक्षेत्रमा व्यस्त हुनुहुन्छ। तपाईँ जहाँ रहनुहुन्छ स्वस्थ अनि व्यस्त अनि मस्त रहनुहोला भन्न पनि चाहन्छु। कतिपय मित्रहरू भने यात्रा गर्दै हुनुहुन्छ, तपाईँको यात्रा पनि सुखद रहोस् भन्न पनि चाहन्छु। यतिखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, कोही मित्र आइसक्नु भएको थियो फेरि पनि बाहिरिसक्नु भएको छ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा निकै नै रमाइलो भइराखेको छ। तपाईँ र मेरो भराको शरीरलाई साथमा निकै नै रमाइलो दश उत्तिष्ट भाकालाई तपाईँको माझमा राखिराखेकी छु भन्दा भन्दै तपाईँको माझमा कोही मित्र आइसक्नु भएको छ, फेरि पनि हटारिसक्नु भएको छ। तपाईँ भने 0-10-35-2-67 फटाफटेल फोन लाइन डायल गर्दै गर्नुहोला। म भने फेरि पनि मनोरञ्जनका लागि एउटा सुमधुर लोक भाका राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: समग्र लोकपाहाड़का चोटो व्यापारी कृष्ण पैसि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। अश्रोत मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुठुके मा यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्दा भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ कार्यक्रमबाट को आउँदै हुनुहुन्छ। नमस्ते नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। नमस्ते, कस्तो गरी हेलो नमस्ते।
1: म बिमला दातिङबाट। सुन्नु भएको छैन हो दिदी?
0: नमस्ते हजुर। नमस्ते भन्दैछु, कहाँदेखिबाट को बोल्दै हुनुहुन्छ?
1: म बिमला तामाङ दातिङबाट भनेको।
0: दातिङबाट शुभ नाम अलिकति कन्फ्युज के अरे, अलिकति साउन्ड अलिक राम्रो आइराखेको छैन त्यसैलाई।
1: बिमला तामाङ भनेको।
0: बिमलाजी सञ्चार हुनुहुन्छ?
1: एकदम सन्चै छु। अनि हजुरहरूलाई कस्तो छ सुनाउनु?
0: एकदमै ठिकै छ। अनि हामी रेडियो बिहानी होली हुने सबैलाई ठिकै छ। अनि खाजा खानुभयो कि बाँकी छ बिमला?
1: खाजा खाइसक्यो। तपाईँले खानुभयो?

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज। अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समाग बसुगो ख्रिस्ट विभाजन रेखा मुसुला जयमसी तथा लासु फ्याफुल नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 37 श्री रङ्गित स्वागत मुला न वियोग तामाङ तिनी गा युहन्ना नौ अध्यायला याकर्की अभिलेख च्या बढी से मुला जहाँ यसुसे केवा ग्याम नोन कानो ताबा याकर्की जन मिदा फान्सुजी चु कथाला दुखत पक्ष चु हिन बकी चु ब्योन मी रङला कानो पन ग्याम फान्सु बेन थेला आमा आवश्य तिगा ताबा बिस सार्वजनिक रूपी स्वीकार लाभ्री अस्वीकार लाजी युहन्न नौ अध्यायला 19-21 चु एनी गदिलान जा हिन्न तिक चु लानन काना नोब हिन्न थेरङ विषम दान दे चा चुसी खारङ लसी म्याङजी न्योजी जमहेन जे थेला अब आमा से चुराङ बिसी बिजी हिन्न चु गन्नन जा हिन्न नामन काना मुला तर चुनी खल्सी खान्न लसी मङखमजी विवा ताम गन्दा थारे चु दिम छोसी जिन्बा मि हिन्न थेसे रङला बारेरी रङसेन खम्बला थेत बासेलमा रङसिनी रङनिसे थेनन नैगो आमा आबा सत्य पाङबरी लोङमुला तिग्द विषम थेनी गदेदा था मुबा कि थेरङ लामा थेनी गदेदा सभाघर ग्याम तेला चुदा स्वीकार लबरी देन पछ्याउला बारी मैब गदेदा लोङबरी शैतानसी हाम्बा प्रयास लमुला सभाघर याकर्की धार्मिक संस्था मुबा जहाँ थेनी गदेसी बाइबल ज्ञान धर्मशास्त्र उद्धृत लमुला तेन्दे फिर्क्याब्ला रूपी परमेश्वरला उपासना लमुला तसै जब साँचो मसिहा येशु ख्रिस्ट म्राङसुमुला थेनी गदेला वास्तविक रङ प्रकट तामुला थेनी गदेसी रोदा अस्वीकार जेखेन आलानी थेनी गदेसी चुदा रङला प्रभुला रूपी पछ्याब्ला जो हलाइदयन दण्ड पिनमा छनोट लजी जब रङदा सभागर ग्याम तेमुला मिसे रङदा सार्वजनिक ग्लागदेरी ब्रजिबा म्राङसी अभिवादन लसेला आरेमुला युहान 14 अध्यायला छ यसुजे चुराङ बिसी सुम्जी परमेश्वर मुब ग्लारी बोर्बा ज्ञाम सत्य ओचे जुनी गानोन हिन्ना गाग्याम बाहेक खालाइ नोन परमेश्वर अब मुबा ग्लारी निबा निबारी अखाम येशु ख्रिस्ट रोरी साँचो विश्वास लबगदे गुम विभाजन रेखा मुसुला थेन्दे जो जेखेन धार्मिक इसाई अभ्यास कदेदा गति ग्याम गुजरबलाबा जीवा मुला रो ग्याम याङ वास्तविक इसाई गदे हाला हिन्बा बिसी पत्ता लगाइदी मुला थेने गदे थे हिन्बा जोसे रङला तीन ग्याम यसुदा पछ्याबला बारी रोजबला मुला परिणाम गदेदा प्रभा आलाना थेने गदे रो प्रति लप्सेवरी वफादार मुला मती 7 अध्यायले 21 गदा प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी गदा प्रभु प्रभु जे विवा मि गदे स्वर्ग र लुइसरी वाङबरी अहम तर स्वर्गरी धन छबा नाला आवासी कुलबा ताम ज्ञानमा मिजे ओङला याकर्की दिन यसु बादलरी दोला थे दिन रोसी रोद साचिन रङला प्रभुला रूपी मोसेबा बेनन्द भेला लसुला यसु जे रङछ्याम नन बाबाका दे हाला ताला हरेक हप्ता मण्डलीले सेवा गरेर उपस्थित तबा छोना अरे आराधनारी वैगव गदे घोषिगो थेन्दे झापरी थेन्दे अध्ययरी याङला तस्विर गदे पोस लसुगो जेरी बाइबल पद संलग्न मुला मती 5 अध्याय 11-12 न त विश्वास लबसे लमा मि गदेसी एनी गदे त खिसी लला दुख पिन्ना ओचे लुसिला ताम पङ्सी इनु गदेला विरोधी जम्मन नाइब ताम लमै नोन एनी गदेसी परमेश्वर ग्याम मलम याङला तसै नोन एनी गदे लानन ताङ्गो तिग्द विषम स्वर्गरी एनी गदेसी ग्रेन इनाम याङला एनी गदे भन्दा नचना अगमभक्त दा नोन थेनी गदेसी चुराङ लसिन दुख पिनमुबा यसु ख्रिस फिरिला राङला विश्वासे राङला लागिरी तिग अर्थ थान्सिउला तिग रङ यसु देनला राङला सम्बन्ध दा स्वीकार लाबरी तयार मुसुला देन रङला लुइला लागरी रोला योजना पालन लाबरी तयार मुसुला रङदा थेरङ लाबरी सुविधाजनक आतादे नोन यसु ख्रिस्ट साँची ख्रिस्टियन ताबागदे देन जेखेन राप लाबागदे गुङला विभाजन रेखा मुसुला आमेन। परमेश्वर जी रङनीला जीवन प्रशस्त आशिष पिन्छु गाई। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 98685353939 हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: लसोहे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
4: बुढी हेर त लाऊ
5: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
4: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
5: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनसादी घर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98182473 98165749888 98165749888
6: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
7: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
8: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
9: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
8: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16
10: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
11: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
12: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
12: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
13: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-37 र 010-590-093 सम्पर्क गर्नुहोला नि
12: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6767-64 9141-6767-64
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98।

0: पैतालीस पचपन्न छैसठी छपन्न अनि अन्ठानब्बे अठाइस शून्य उनापचास दुई सय पन्ध्रमा फोन गरेर जानुहोस् है।
1: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको बी एन्ड बी को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्री समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: शरीर फुलेर झापुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
6: ओ मेज्यू नमस्कार है।
7: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
6: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
7: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
6: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
7: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
6: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
7: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
6: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
7: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
8: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
8: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
8: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
8: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
10: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
10: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
10: ल्याब टेस्ट,
9: भिटामिन डी,
10: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
10: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
10: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी समय संकेत यति बेला साँझको 6 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइयो, हाम्रो निरन्तर भजन संग्रहको अध्ययनको यात्रामा हामीलाई यो अध्ययनले चाहिँ परमेश्वरको महिमा बुझ्न र उहाँमाथि पूर्ण भरोसा राख्न चाहिँ सिकाइरहेको छ र अघिल्लो अध्ययनमा पनि हामीले परमेश्वरमा पाइने साँचो सान्त्वनाको बारेमा चाहिँ सिक्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययन यात्रालाई अगाडि बढाउनेछौँ।
3: आज हामी भजन संग्रह 5-7 अध्ययनहरूलाई लिएर अध्ययन गर्नेछौ। यी अध्ययनहरूले हामीलाई एउटा सुन्दर सत्य सिकाउँछन्, सबै समय र सबै परिस्थितिमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँ नै हाम्रो सुरक्षित शरण स्थान हुनुहुन्छ भन्ने सत्यलाई यो अध्ययनले हामीलाई सिकाउनेछ।
2: त्यसो भए त आजको अध्ययनले हामीलाई जीवनका जुनसुकै परिस्थितिमा पनि परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ भन्ने भरोसा चाहिँ दिनेछ, होइन त?
3: अवश्य पनि भाइ। साथै संकटका समयमा प्रार्थनाको शक्ति, परमेश्वरको कृपा र प्रभु येशू ख्रीष्टमाथि भरोसा राख्नु किन आवश्यक छ भन्ने कुरा पनि हामीले यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
2: त यी कुराहरू सुन्दै गर्दाखेरि चाहिँ म आजको अध्ययनको निम्ति एकदमै उत्साहित भएको छु र आदरणीय श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ शुरू गरौं र परमेश्वरको कृपा र प्रेमलाई अझ गहिराईसँग बुझ्न खुला हृदय र तयार मन लिएर आजको अध्ययन यात्रामा सहभागी बनाऊ।
4: प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी। आज हामी बाइबल अध्ययन भजन संग्रह 5-7 अध्यायबाट देख्नेछौ। भजन 5 अध्याय त्यस खण्डमा सामेल हुँदछ जुनले दुई मसीह सम्बन्धी भजन यानी मसयानिक साम्स बीच सिँढीको निर्माण गर्दछ। यो भजनहरूको समूह यानि 4-7 अध्यायले वास्तवमा कथाको बताउँछ। तिनीहरूमा सबभन्दा पहिलो हो दाउदको व्यक्तिगत जीवनको तस्विर अनि दोस्रो चाहिँ तिनीहरूले महाक्लेश अवधिमा इसरायल राष्ट्रको अगमबाडिक रूपमा तस्विरको प्रकट गर्दछ। साथै तिनीहरूसँग आज हाम्रो निम्ति खास लागूहरू पनि छ किनकि त्यहाँ महान सिद्धान्तहरूको सामेल भएको छ। तिनीहरूसँग सबै युगहरूमा र सबै समयहरूमा परमेश्वरका सन्तानहरूको निम्ति सन्देशहरू छन्। यो भजन 5 अध्याय दाउदद्वारा लेखिएको हो। यसको शीर्षक छ शत्रुबाट रक्षाको प्रार्थना, वाद्य नायकको निम्ति बाँसुरीको साथमा गाउने दाउदको भजन, अनि 4 अध्याय चाहिँ तारको बाजामा बजाउने दाउदको भजन थियो, अनि दाउद इसरायलको मनोहर भजनकार साथै संगीतकार थिए। उसले प्राय यी भजनहरूलाई संगीतमा ढालेका थिए। सम्भवत क्वायरहरूले यी भजनहरू बाँसुरीको साथमा गाउँथे। यो बिहानको भजन थियो र यो कसरी आरम्भ हुन्छ त्यसको ध्यान दिनुहोस्। भजन 5 अध्याय 1-3 पदमा भनिएको छ, हे परमप्रभु, मेरा कुरामा कान लगाउनुहोस्, मेरो ध्यानतिर विचार गर्नुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो पुकाराको स्वर सुन्नुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुनेछ। बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। यो भजन चाहिँ बिहानको प्रार्थना हो। दाउद भन्छन्, बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। बिहान प्रार्थनामा परमेश्वर कहाँ आफ्नो हृदयको पुकारलाई उठाउने असल समय हो। अनि आगे पद 4-7 भनिएको छ, किनभने तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा रहनै सक्दैन, घमण्डी मानिस तपाईको नजरको सामु उभिन सक्ने छैन। अधर्मको काम गर्नेहरू सबैलाई तपाई घृणा गर्नुहुन्छ। झूठ बोल्नेहरूलाई तपाई नष्ट गर्नुहुन्छ। परमप्रभुले रक्तपात र छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ त तपाईको प्रशस्त करूणाद्वारा तपाईको भवनभित्र आउनेछु। तपाईको डर मानेर तपाईको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु। मित्र, यो ईश्वरीय भक्तहरूको सान्त्वना हो। जब तपाई आज वरिपरि हेर्नुहुन्छ, तपाईले दुष्टता भ्रष्टता फैलिरहेको देख्नुहुन्छ। यो नै एक कुरा हो जुनले हाम्रो हृदयलाई निराश गर्दछ। यस्ता दिनहरूमा ईश्वरीय भक्त जनहरूको निम्ति यो कस्तो सान्त्वनाको कुरा छ। परमेश्वरले यस्ता दुष्टता र भ्रष्टताको घृणा गर्नुहुन्छ। अनि जब परमेश्वर यस पापपूर्ण संसारमा हेर्नुहुन्छ, यसले उहाँलाई पनि दिक्दार गर्दछ। दुष्टताले परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन, न यसले परमेश्वरलाई जान्ने मानिसहरूलाई नै खुशी पार्न सक्छ। दुष्टता उहाँसँग रहन सक्दैन। पहिलो युहन्ना 1:5 भनिएको छ, किनकि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अन्धारो छैन। हबक्कूकले यसलाई यसरी भने, जब परमेश्वरले उसलाई भन्नुभयो कि कल्दीहरूले परमेश्वरको मुलुकलाई आक्रमण गर्न गइरहेका थिए। हबक्कूक 1:13 भन्दछन्, तपाईको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। तपाईको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। दुष्टताहरू केही समयको लागि सफल समृद्धि सम्पन्न हुन सक्ला, तर त्यो दिन निश्चय नै आइरहेको छ जुनले ती मानिसहरूमा विनाश र अनन्त शरम ल्याउनुहुनेछ, जसले झुटाहरूको र अधर्महरूको अभ्यास गर्छन्। परमेश्वरले यसलाई अति नै स्पष्ट पार्नुभयो कि त्यहाँ दण्डको दिन इन्साफको दिन आइरहेको छ र दुष्टता विनाश हुनेछ, खत्तम हुनेछ। परमेश्वरले यसको प्रकाश 21:8 भन्नुहुन्छ, तर विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, ज्यानमाराहरू, व्यभिचारीहरू, जादुगरहरू, प्रतिमा पूजकहरू र सबै झुट्टा बोल्नेहरूको भाग आगो र गन्धक बलेको कुण्डमा हुनेछ, जो दोस्रो मृत्यु हो। हा मित्र, म विश्वास गर्दछु कि परमेश्वरको दण्ड यो पृथ्वीमा आइरहेको छ। आगे पद 8-9 भनिएको छ, आगे पद 8-9, हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईको धार्मिकतामा मलाई दोर्याउनुहोस्, तपाईको मार्ग मेरो सामने सोझो पारिदिनुहोस्, किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टले भरिएको छ, तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। मित्र, भिन्नै अनुवादमा यो छ, हे यहोवा, मेरा शत्रुहरूको कारण मलाई तपाईको धार्मिकतामा डोर्याउनुहोस्। उनी भनिरहेका छन्, मेरा शत्रुहरू मलाई चियो गरिरहेका छन्, हेरिरहेका छन्। तिनीहरू चाहन्छन् कि म पतन भएको, ठोकर खाएर लडेको, तर म तपाईलाई महिमा गर्न चाहन्छु। त्यसकारण दाउद परमेश्वर कहाँ प्रार्थना गरिरहेका छन्, उहाँले उसलाई ठोकर र लड्न नदियोस् भनेर, बरु उहाँ उसलाई डोर्याओस् भनी प्रार्थना गर्छन्। भन्छन् किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। अमित्र, यही कुरा पाउले रोमी 3:13 उद्धृत गरेका छन्। अनि आगे पद 10-12 भनिएको छ, 5:10-12, हे परम प्रभु परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। तिनीहरूका आफ्नै युक्तिले तिनीहरू पतित हौं, तिनीहरूका थुप्रै अपराधले गर्दा तिनीहरूलाई बाहिर थपाउनुहोस्, किनकि तिनीहरू तपाईको विरूद्धमा बागी भएका छन्। तर तपाईको शरण लिनेहरू चाहिँ तपाईले तिनीहरूलाई रक्षा गर्नुभएको हुनाले रमाउन्, तिनीहरू सधैँ आनन्दले कराउन्, तपाईको नाउँलाई प्रेम गर्नेहरू तपाईमा प्रफुल्लित हुन्, किनकि तपाईले धर्मात्माहरूलाई आशिष दिनुहुनेछ। हे परमप्रभु, तपाईले त्यसलाई ढालले झैं आफ्नो निगाहले घेर्नुहुनेछ। मित्र, जब दाऊदले वरिपरि नजर लगाउँदा खाली दुष्टता र भ्रष्टता मात्र देख्दा प्रार्थना नै यस मानिसको सहारा र आश्रय हो। अनि उसले त्यस तरिकामा हिँड्न सक्षम गरून् भनेर परमेश्वरसँग मार्गदर्शन र अगुवाईको निम्ति प्रार्थना गर्छन्, ताकि त्यस हिँडाइले परमेश्वरको नाउँमा अपमान नल्याओस्। मित्र, पद दशमा भजनकार आफ्ना शत्रुहरूलाई नष्ट गर्नुहोस् भनेर परमेश्वरसँग प्रार्थना गर्छन्। यो नै भजनहरूमा रेकर्ड गरिएको पहिलो श्रापयुक्त प्रार्थना हो। पछिबाट म यस विषयलाई विकास गर्न समय पाउनेछु। दाऊले त्यस्ता केही खास प्रार्थनाहरूको परमेश्वरसँग प्रार्थना गरे जहाँ उसले इन्साफ र न्यायको निम्ति परमेश्वरलाई विन्ती गरे। उसले परमेश्वरसँग हस्तक्षेप गर्न र इन्साफ ल्याउनलाई विन्ती गर्दछन्। अनि कुनै कुनै उसका ती प्रार्थनाहरू अति नै कठोर खालका छन्। यसैयाले पनि त्यसरी नै यसैया 64:1-2 प्रार्थना गरे, जब उसले भने, आकाश फटाएर तपाई ओर्लनु भए त तपाईका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी उडाए झैं र पानी उमाले झैं तपाईका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरू तपाईको उपस्थितिमा कामुन भनेर तपाई आउनु भए त। मित्र, कुनै दिन दण्ड अपराधी दुष्टहरूमाथि निश्चय नै खस्नेछ। शास्त्रले यसको स्पष्ट पार्दछ कि परमेश्वरले बदला लिनुहुनेछ। तपाईँलाई यादै होला, प्रभुले एकजना विधवाको बारेमा दृष्टान्त भन्नुभयो, जसले आफ्नो मुद्दालाई मामलालाई संसारिक न्यायकर्ता न्यायाधीश कहाँ यो भन्दै लगेर गए। लुका 18:3-8 भनिएको छ, मेरी वादीबाट मलाई जोगाइदिने इन्साफ गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको भय मान्दिन, मानिसको आदर पनि गर्दिन, तापनि यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको इन्साफ गरिदिनेछु, नत्र त त्यो बार बार आएर मलाई दिक्क पार्नेछ। अनि प्रभुले भन्नुभयो, सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? औ के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनुहुन्न र? जसले उहाँलाई रातो दिन पुकार्दछ र उहाँ तिनीहरूमाथि सहनशील हुनुहुन्छ, म तिमीहरूलाई भन्दछु उहाँले चाँडै नै तिनीहरूका बदला लिनुहुनेछ। त्यसो भए तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ? अनि दाऊदले पनि आफ्नो दिनमा बदलाको निम्ति प्रार्थना गरे। आज क्रिस्चियनहरूको निम्ति यस्तो किसिमको प्रार्थना गर्ने काम पूर्ण रूपमा पापपूर्ण प्रार्थना हो। त्यहाँ धेरै मानिसहरू छन् जो यस शास्त्रको खण्डलाई छोड्न चाहन्छन्। अरू त के त्यहाँ कोही कोही छन् जसले भन्छन् कि यो परमेश्वरको वचन होइन, किनभने यो आज क्रिस्चियनहरूको निम्ति कुनै यथोचित अभिव्यक्ति होइन। सायद यो ठिक होला, तर मित्र, यो अझै परमेश्वरको वचन हो। जुन महाक्लेश अवधिमा परमेश्वरका जनहरूले यो प्रार्थना गर्नेछन् जो व्यवस्था मुनि छन्। जस्तो कि अतीतमा व्यवस्था मुनि हुनेहरूले यस प्रकारको प्रार्थना गरेथे, अनि परमेश्वर आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुन्छ र उहाँले तिनीहरूका शत्रुहरूमाथि बदला लिनुहुनेछ। तर हामीले यस अनुग्रहको युगमा चाहिँ बेग्लै तरिकामा प्रार्थना गर्नुपर्छ या व्यवहार गर्नुपर्छ। मती 5:44 प्रभु येशू भन्नुहुन्छ, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। मित्र, यो काम अति नै कठिनको कुरा हो, तर यही नै प्रभु हामीले गरेको चाहनुहुन्छ। रोमी 12:19 हामीलाई भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दिऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। परमेश्वर भन्नुहुन्छ उहाँले हरेक प्रतिशोधहरूको सम्हाल्नुहुनेछ। जब हामीले एक थप्पड एउटा गालामा पाउँछौ, यो मानव स्वभाव हो कि तुरन्तै बदलामा उसलाई पनि थप्पड लगाउने। तर जब हामीले सम्पूर्ण मामलाहरूलाई आफ्नै हातहरूमा लिन्छौं, हामी विश्वासद्वारा उहाँसँग हिँडिरहेका हुँदैनौ। मित्र, हाम्रा शत्रुहरूको सम्हाल्न ठिकठाक गर्न परमप्रभुमा विश्वास गरेको उहाँ चाहनुहुन्छ। जब प्रभु येशू पृथ्वीमा हुनुहुन्थ्यो, उहाँलाई अति नै नराम्रो गरी क्रूरतापूर्वक व्यवहार गरियो, तर उहाँले बदलामा त्यसो गर्नु भएन। उहाँ चाहनुहुन्छ कि मण्डलीहरूमा हुने उहाँका सन्तानहरूले त्यस्तै अवस्था लिएको। तर परमेश्वरले भन्नुभएको छ, बदला लिने काम मेरो हो, म बदला लिनेछु। मित्र, परमेश्वरले यसको कुनै दिन ठिकठाक गर्नुहुनेछ। यो अद्भुत भजन हो। कठोर सतावटको समयमा परमेश्वरका सन्तानहरूको निम्ति यो कति महान सान्त्वना हुनेछ। यसपछि छ अध्यायतिर पनि प्रवेश गर्नेछौ। यो भजनमा यस मानिसले उसको वरिपरि आफ्नो नजर उठाए र हरेक क्षेत्रमा दुष्टताहरूको देखे, अनि उसले आफ्नो हृदयमा पनि हेरे र थाहा पाए कि उनी पनि परमेश्वरको सिद्ध मानिस होइनन्। यदि अगाडिका भजनहरू र प्रार्थनाहरू बिहान र बेलुकाका प्रार्थनाहरू थियो भने यो प्रार्थनाले राख्ने सरोकार अति नै अन्धकार रातसँग हो। यो भजनको शीर्षकमा लेखिएको छ, संकष्टमा कृपाको निम्ति प्रार्थना। वाद्य नायिकेको निम्ति तारको बाजाले खर्च रागमा बजाउने दाउदको भजन। हामीलाई नयाँ पारिभाषिक शब्दको परिचय गराइएको छ, त्यो हो खर्च राग। अनि त्यहाँ कोही कोही विश्वास गर्दछन् कि यो खाली पुरूषको आवाजहरूद्वारा गाइने गीत हो। भजन पाँच श्रापयुक्त भजन हो, अनि भजन छ अध्याय चाहिँ पश्चापी भजन हो, अर्थात पश्चापको पुकार र कृपाको निम्ति बिन्ती हो। यहाँ भनिएको छ अध्याय पद एकदेखि चारमा, हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, न त तपाईँको बल्दो रिसमा मलाई चेताउनुहोस्। म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनभने म ओइलाइसकेको छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा बेचैनी छ, मेरा प्राण पनि साह्रै बेचैनीमा छ। तर तपाईँ चाहिँ हे परमप्रभु कहिलेसम्म? फर्कनुहोस् हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्, तपाईँको करूणाको खातिर मलाई बचाउनुहोस्। भजनकारले आफ्नै आवश्यकताको देख्नुहुन्छ। जब उसले यो कुरा देख्छ, त्यहाँ अद्भुत पस्तावको चित्कार यानि पुकार हुन्छ। अर्को चाहिँ उसको पस्ताव हो, जुन हामी पद पाँचदेखि सात पदमा देख्छौ। किनभने मरेपछि तपाईँको सम्झना हुँदैन, पतालमा कसले तपाईँलाई धन्यवाद दिनेछ? विलाप गर्दा गर्दा म थाकिसकेको छु, हरेक रात आँसुले मेरो ओछ्यान डुबाउँछु, म रोएर मेरो ओछ्यान भिजाउँछु। दुःखले गर्दा मेरो आँखा निस्तेज हुन्छ, मेरा विरोधीहरूका कारणले गर्दा त्यो कमजोर हुन्छ। म सोच्दछु कि मित्र, यहाँ हामीसँग दाउदको तस्विर छ, र म यो पनि सोच्दछु कि हामीसँग येशु ख्रिष्टको पनि तस्विर छ, अनि म सोच्दछु कि यो अन्तिम दिनहरूमा इसरायलको पनि तस्विर हो, र अहिले वर्तमानमा चाहिँ विश्वासीहरूको तस्विर हो, तपाईँ र मेरो। ओ, यो कस्तो तस्विर छ! यो अति नै खिन्नताको गहिराईबाटको कृपाको लागि चेतकार हो, पुकार हो। खाली कृपाले हामीलाई बचाउन सक्छ। हामीलाई बार बार नयाँ नियममा भनिएको छ, परमेश्वर कृपामा धनी हुनुहुन्छ, उहाँसँग हरेकको निम्ति पर्याप्त कृपा छ, र हामीलाई निश्चय नै यसको आवश्यक छ। यसैया 52:14 प्रभु येशूको बारेमा भन्छ। 52:14 उसको अनुहार चिन्नै नसकिने गरी उसको रूप मानिसको भन्दा ज्यादै बिग्रेको थियो। अनि भजन 69:3 प्रभु भन्नुहुन्छ, म रुँदा रुँदा थाकिसके, मेरो घोक्रो सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। फेरि भजन 42:3 प्रभु भन्नुहुन्छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन्, औ तिनीहरूले दिनभरि मलाई भन्छन्, तेरा ईश्वर कहाँ खोइ? अनि भजन 38:10 उहाँ भन्दा ज्यादै बिग्रेको थियो। अनि भजन 69:3 प्रभु भन्नुहुन्छ, म रुँदा रुँदा थाकिसके, मेरो घोक्रो सुकेको छ,

हुन्छ। समुद्रको प्रचण्डतालाई तपाईले राज्य गर्नुहुन्छ। जब त्यहाँ छालहरू उठ्छन् तब तपाईले नै ती शान्त गराउनुहुन्छ। यी सबै अभिव्यक्तिहरूमा ख्रिष्टको आत्माले अगमबाडिक रूपमा आफ्नै कष्टहरूको बोल्नुहुन्छ, जुन द्वारा उहाँ आफ्नो तिरस्कार उपहासको समयहरूमा भएर पार गर्नुहुनेछ। उहाँका मानिस इसरायल राष्ट्र महाक्लेशमा बाँकी रहेको भक्तजनहरू पनि कष्टहरूमा भएर पार गर्नेछन्। आज धेरै परमेश्वरका जनहरू यस अनुभवमा भएर गइरहेका छन्। महान सान्त्वना यही हो कि उहाँ पनि यस्तै अनुभवमा भएर जानुभएको छ। यिनै कुरा उहाँले भोग्नुभयो, उहाँले सहनुभयो। आज तपाईँ जस्तो सुकै समस्यामा भएर नै किन नगइरहनु भएको होस्, उहाँ पहिले नै त्यो समस्यामा भएर गइसक्नु भएको छ र उहाँले तपाईलाई सान्त्वना दिन सक्नुहुन्छ। ओह, प्रभु येशु ख्रीष्ट जस्तो उद्धारकर्ता पाउने कुरा कति अद्भुत। आगे पद आत्मा भनिएको छ, अधर्म गर्नेहरू सबै मबाट पर बस्छ, किनभने परम प्रभुले म रोएको स्वर सुन्नु भएको छ। यहाँ प्रार्थनाको उत्तर छ नौ पदमा, परम प्रभुले मेरो अन्तर्विन्ती सुन्नु भएको छ, परम प्रभुले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। हिब्रू 5:7 पदमा हामीलाई प्रभु येशु ख्रीष्टको बारेमा भनिएको छ, आफ्नो शरीरको दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्ने हुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाई भयो। त्यही नै आज हाम्रो आत्मविश्वास हो। जब हामी गहिरो कष्टहरूमा संकष्टहरूमा हुन्छौं, उहाँले हाम्रो प्रार्थनाको सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ। मित्र, के यो तपाईँको निम्ति सान्त्वना होइन र? सायद तपाईँ अहिले अति नै कठिन अवस्थामा हुनुहुँदो होला। यदि तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ भने यो भजन तपाईँको निम्ति हो। त्यसपछि लगत्तै 7 अध्यायमा पनि प्रवेश गरौं। यसको मुख्य विषय हो दाऊदको प्रतिशोधको निम्ति चित्कार। म सोच्दछु कि यसले अगमबाडिक रूपमा महान क्लेशको समय अवधिमा इसरायलको परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनहरूको अन्तिम कष्ट र सतावटको प्रकट गर्दछ। अहिले प्रार्थनामा दाऊदको आत्मविश्वासको ध्यान दिनुहोस्। भजन संग्रह 7:1-2 पदमा भन्छन्, हे परमप्रभु परमेश्वर, तपाईँमा नै म शरण लिन्छु, मलाई खेर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्, नत्र त सिंहले झैं त्यसले मेरो प्राणलाई फराउनेछ, छुटकारा दिने कोही नहुँदा मलाई टुक्रा टुक्रा पार्नेछ। त्यो सिंह को हो? त्यो शैतान हो। दोस्रो पत्रुस 5:8 पदमा पत्रुस चेतावनी दिन्छन्, सचेत रहौ, जाग रहौ, तिमीहरूको विरोधी शैतान कसलाई भेटौं र निली हालौं भनेर गर्जने सिंह झैं खोजेर हिँड्छ। त्यसपछि भजनकार अन्यायी अधर्मी सतावटको बारेमा बताउँछन्। पद 3 र 4 भन्छन्, हे मेरा परमप्रभु परमेश्वर, यदि मैले यसो गरेको भएदेखि, यदि मेरा हातमा केही अधर्म भएदेखि, यदि मसँग मेल राख्नेलाई मैले भलाइको बदलामा खराबी गरेको भए, जो बिना कारण मेरो विरोधी थियो त्यसलाई मैले बसाएको छु। अधर्मी र निर्दोषले यो संसारमा पाउने कष्टहरू नै एक कुरो हो जुनको म बुझ्न सक्दिन र म बुझ्न चाहदिन पनि। तर म यो तपाईलाई भन्न चाहन्छु, म जान्दछु कि त्यहाँ एकजना हुनुहुन्छ जो यसको बुझ्नुहुन्छ। उहाँले कुनै दिन हामीलाई यसको स्पष्ट गर्न गइरहनु भएको छ। त्यहाँ तपाईँको जीवनमा र तपाईँका जीवनमा त्यस्ता कुराहरू छन् जुन हामी बुझ्न सक्दैनौ। म तपाईँको कष्टको सफाई स्पष्टीकरण दिन सक्दिन, किनभने मलाई अरू त के यो पनि थाहा छैन कि किन म केही समस्याहरूमा भएर कष्टहरूमा भएर जानु परे। तर उहाँले कुनै दिन यसको स्पष्टीकरण दिन गइरहनु भएको छ। अहिले हामी अद्भुत सुन्दर खण्डमा आएका छौं। यो रातको अन्धकार जस्तो होइन जुन हामीले 6 अध्यायमा देख्यौं, बरु यो बिहानको ज्योति हो। 6 पदमा भनिएको छ, 7:6 हे परमप्रभु, तपाईँको रिसमा उठ्नुहोस्, मेरा विरोधीहरूका क्रोधको विरूद्धमा तपाईँ आफै खड़ा हुनुहोस्, अब मेरा निम्ति उठ्नुहोस्,
इन्साफको आज्ञा तपाईले नै दिनुभएको छ।

0: दाऊद बदलाको निम्ति र उसको सही इन्साफको निम्ति परमेश्वर कहाँ चित्कार छोड्छन्। यसपछि अन्तिममा 17 पदमा भनिएको छ, उहाँको धार्मिकता अनुसार म परमप्रभुमा धन्यवाद चढाउँछु, सर्वोच्च परमप्रभुको नाउँमा म स्तुति गाउनेछु। मित्र, हामी पनि दाऊदसँगै स्तुति प्रशंसा गर्न सक्छौ किनभने परमेश्वरले पाप र दुष्टतासँग व्यवहार गर्नुहुनेछ र उहाँले आफ्नो यो विश्वबाट त्यसलाई हटाउन निर्मूल पार्नुहुनेछ। प्रभुलाई स्तुति होस्।
1: आजको अध्ययन एकदमै धेरै आशिषमय रह्यो। परमेश्वरको कृपा, सुरक्षा र उहाँको न्यायपूर्ण प्रेमको बारेमा चाहिँ सिक्दा मन एकदमै नयाँ र उल्लसित भएको छ। विशेष गरी यदि हामी पूर्ण विश्वासका साथ उहाँमा आउँछौ भने उहाँले हामीलाई कठिन परिस्थिति र विरोधका बीचमा पनि सम्हाल्नुहुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई सिकाएको छ।
2: हो भाइ, यो एक महान सत्य हो। दाऊदको पुकार सुन्नुहुने परमेश्वर आज पनि हाम्रो प्रार्थना सुन्नुहुन्छ। त्यसैले हामी जीवित छँदै प्रभु यीशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र प्रभुको रूपमा स्वीकार गर्न आवश्यक छ। उहाँले संकटका समयमा हामीलाई कृपा, बल र मार्गदर्शन दिनुहुन्छ।
1: र अर्को महत्वपूर्ण कुरा पनि मैले सिकेँ है, प्रभु येशूले हाम्रो दुःख, पीड़ा र संघर्षलाई बुझ्नुहुन्छ किनकि उहाँ आफै पनि मानिसको रूपमा यस संसारमा कष्टहरूबाट भएर जानुभयो। त्यसैले हामी निर्धक्क भएर आफ्ना चिन्ता, दुःख र समस्याहरू उहाँको सामुने चाहिँ पोख्न सक्छौ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। अनि भजनको यो अध्ययनले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाउँछ। यदि हामी परमेश्वरबाट क्षमा पाउन चाहन्छौ भने हामीले अरूलाई पनि क्षमा गर्न सिक्नुपर्छ। प्रभु यीशुले हामीलाई भन्नुभएको छ कि हामीले चाहिँ आफ्ना शत्रुहरूका लागि पनि प्रार्थना गर्नुपर्छ। ख्रीष्टलाई पछ्याउने व्यक्तिको हृदय दया, प्रेम र क्षमाले भरिएको हुनुपर्छ।
1: साँच्चै नै र आदरणीय श्रोताहरू, के तपाई पनि परमेश्वरको कृपा र शान्ति पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्नो मनमा भएका रिस, घृणा र कटुतालाई त्यागेर परमेश्वरतर्फ फर्कनुहोस्। उहाँको प्रेमले तपाईँको जीवन परिवर्तन गर्न सक्छ। र आजको दिनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस् र आफ्नो अनुभव र विचारहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र आदरणीय श्रोताहरू, तपाईँहरूका प्रार्थनाका विषयहरू र गवाईहरू हामीसँग बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। साथै मुक्तिको मार्ग अध्ययन यात्रालाई निरन्तर सुन्नुहोस् र परमेश्वरको उद्धारको सन्देश अरूहरूसम्म पुर्याउनको लागि तयार रहनुहोस्। अन्तमा परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग सधैँ रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: तपाईहरुमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओहो, होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 98 60 24 58 43।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। नीलकण्ठ नगरपालिकाद्वारा युवा संघ उपप्रमुख कार्यक्रम अन्तर्गत संचालित 160 घण्टे आधारभूत कफी बनाउने बारिष्ठा तालिम सम्पन्न। धादिङ सोसियल भोलिन्टियरलाई नीलकण्ठ नगरपालिकाद्वारा विपद उद्धार सामग्री हस्तान्तरण। जोगीमाराबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद, दुईजना पक्राउ। र संघीय संसदको दुवै सदनबाट बजेट पारित। वर्षाले सड़क जलमग्न हुन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह। अर्जेन्टिना र इजिप्ट पहिलो पटक आमने सामने हुँदै। अब समाचार विस्तारमा। नीलकण्ठ नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत युवा संघ उपप्रमुख कार्यक्रम मार्फत सञ्चालन गरिएको 160 घण्टे बारिष्ठा तालिम सम्पन्न भएको छ। तालिम समापन सँगै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको हो। नगर उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कणेल, संचारकर्मीहरू तथा अन्य सरकारवालाको उपस्थिति रहेको थियो। करिब 80 जना युवा युवती सहभागी रहेको तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख ढुंगानाले सानो लगानीबाट पनि सफल व्यवसाय सञ्चालन गर्न सकिने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गर्नु। कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख विश्वकर्माले युवाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै जीवनमा अघि बढ़न चाहने सबैलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिममा सहभागीहरूले व्यावसायिक सिप प्रदान गरेकोमा तालिम प्रदायक जिनियस सर्विस प्रणाली तथा नीलकण्ठ नगरपालिका प्रति धन्यवाद व्यक्त गरेका छन्। युवाहरूलाई सिप रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। नीलकण्ठ नगरपालिकाले विपद जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन धादिङ सोसियल भोलिन्टियरलाई विभिन्न विपद उद्धार सामग्री हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 2082-83 बजेटबाट व्यवस्थापन गरिएको सामग्री नगर प्रमुखले एक कार्यक्रम बेचे धादिङ सोसियल भोलिन्टियरलाई हस्तान्तरण गर्नुभएको हो। नगर प्रमुखको सचिवालयका अनुसार वर्षायाममा हुन सक्ने बाढ़ी पहिरो लगायतका सम्भावित विपदका बेला तत्काल उद्धार तथा राहत कार्यलाई सहज बनाउने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो। हस्तान्तरण गरिएका सामग्रीमा एक थान जेनेरेटर, तीन थान फोकस लाइट, दुई रोल वायर, एक थान आल्मुनियम भर्याङ, 10 थान लाइफ ज्याकेट, 10 थान सेफ्टी हेलमेट, 2 वटा टर्च लाइट, 10 वटा हँसिया, 5 वटा पिक, 2 वटा गल, 2 सेट साउण्ड सिस्टम, 1 थान फोल्डिङ स्ट्रेचर, 10 वटा रेनकोट, 10 वटा साबेल, 2 वटा बिरूवा काट्ने करौती, 20 वटा ज्याकेट, 3 वटा वाकीटकी, 5 थान त्रिपाल तथा 20 थान गम्बुट रहेका छन्। नगरपालिकाले साउन, भदौ र असोज महिनामा हुन सक्ने सम्भावित प्राकृतिक विपदका बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन यी सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै नगरवासी तथा जिल्लावासीको जीवधनको सुरक्षा र विपद जोखिम न्यूनीकरणमा धादिङ सोसियल भोलिन्टियरको भूमिका अझ प्रभावकारी हुने अपेक्षा नगरपालिकाले गरेको जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 9 जोगीमाराबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ। वीरगंजबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश 03001-2689 नम्बरको यात्रुवाहक बसमा लागू औषध ओसार पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले बसमा सवार दुईजनालाई पक्राउ गरेको हो। बसमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट 78,400 क्याप्सुल प्रतिबन्धित लागू औषध ट्रोमाडोल हाइड्रोक्लोराइड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। बरामद लागू औषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारेको अवस्थामा फेला परेको थियो। कुल 7,840 स्ट्रेप बरामद भएको प्रहरीले जनाएको छ। लागू औषध ओसार पसारमा संलग्न रहेको आरोपमा पक्राउ परेमा वीरगंज महानगरपालिका 3 का 41 वर्षीय मोहन प्रसाद कुर्मी र 35 वर्षीय प्रतिमा देवी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरेको छ। पक्राउ परेका दुवैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारलाई आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात खर्च र आमदानी दुवैको बाटो खुलेको छ। आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेको स्वयंबुद्धे कार्ययोजना मध्ये 78 राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेको 100 बुँदे कार्ययोजना मध्ये 87.2% काम पूरा भएको बताउनुभयो।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
8: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका विभिन्न पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविदले वर्षाका कारण उपत्यका केही सड़क जलमग्न र केही स्थानमा डुवान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारी साधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। अब विदेशको खबर। एआई मेमोरी चिपको माग बढ़ेसँगै सामसङको नाफा झण्डै 19 गुणाले बढ़ने अनुमान भएको छ। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ। आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रेलदेखि जून महिनासम्मको अवधिमा परिचालन नाफा 58.40 करोड़ अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा 1810% अर्थात झण्डै 19 गुणाले धेरै हो। विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढ़ेर 1,13 अर्ब डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 129% धेरै हो। कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केभ भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:45 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह के को विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकोमा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। नीलकण्ठ नगरपालिकाद्वारा युवा संघ उपप्रमुख कार्यक्रम अन्तर्गत संचालित 160 घण्टे आधारभूत कफी बनाउने बारिष्ठा तालिम सम्पन्न। धादिङ सोसियल भोलिन्टियरलाई नीलकण्ठ नगरपालिकाद्वारा विपद उद्धार सामग्री हस्तान्तरण। जोगीमाराबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद, 2 जना पक्राउ। र संघीय संसदको दुवै सदनबाट बजेट पारित। वर्षाले सड़क जलमग्न हुन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह। अर्जेन्टिना र इजिप्ट पहिलो पटक आम्ने सामने हुँदै। अवस्था साँझ 6:35 बजेको समाचार सेरोफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नया नेपाल नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा

0: नमस्कार, म शिव राजाचार्य।
1: नमस्कार, अनि म लक्ष्मी भुजेल।
0: रेडियो कार्यक्रममा हाम्रो ठाउँमा हाम्रा कुराको चौथो चरण अन्तर्गतको दोस्रो अङ्कमा यहाँलाई स्वागत छ। यो कार्यक्रम पाक्षिक रूपमा मंगलबार साँझ 7 देखि 7:30 बजेसम्म र यसको पुनः प्रसारण शनिबार बिहान 9:15 देखि 9:45 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: चाइल्ड फण्ड जापानको आर्थिक सहयोगमा प्रयास नेपाल धादिङद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चित सेफ परियोजना अन्तर्गत यो कार्यक्रम उत्पादन गरी प्रसारण गरिएको हो। कार्यक्रममा जिल्लाको बेनिका टोराङ गाउँपालिका वडा नम्बर 6, 8 र 10 का 19 वटा सामुदायिक विद्यालयहरू, सम्बन्धित वडा र गाउँपालिकाको शैक्षिक अवस्थालाई समेटेर रेडियो राजमार्ग 92.1 MHz उत्पादन गरेको कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा रेडियो बिहानी 97.6 MHz पनि एकै समयमा सुन्न सक्नुहुन्छ।
0: यो कार्यक्रममा बाल क्लबका गतिविधिहरू, प्रेरक प्रसंग, अभिभावक शिक्षा तथा विद्यालय शिक्षा सम्बन्धी जानकारी, शैक्षिक अन्तर्वार्ता, शिक्षक तथा अभिभावकले शैक्षिक सुधारका लागि गर्नुभएका असल र सफल कार्यहरू लगायत शिक्षामा पहुँच सुनिश्चितता परियोजना सिर्फ लागू भएको क्षेत्रमा भएका उदाहरणीय कार्यका बारेमा जानकारी तथा बहस र छलफल गर्नेछौ।
1: आजको कार्यक्रममा हामी बेनीघाट दोराङ गाउँपालिका वडा नम्बर 8 स्थित कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइरा र बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय माध्यमिक विद्यालयका अंग्रेजी विषयका शिक्षक सुशीला बुढाथोकीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ।
0: सुरुमा परियोजना अन्तर्गत हालसम्म भएका क्रियाकलापका बारेमा जानकारी।
1: धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6, 8 र 10 का सामुदायिक विद्यालयहरूमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन्। गाउँपालिकाको समन्वय तथा सहकार्य, चाइल्ड फण्ड जापानको आर्थिक साझेदारी तथा प्रयास नेपाल धादिङको सहजीकरणमा 19 वटा विद्यालयसँग समन्वय गरी परियोजना सञ्चालन भइरहेको हो। परियोजना अन्तर्गत वडा नम्बर 6 2 वटा विद्यालयका विद्यालयमा आधारित विपद जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ। साथै एक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम, अभिभावक अतिरिक्त क्रियाकलाप तथा एक बाल क्लब मासिक बैठक सम्पन्न भएको फिल्ड कार्यक्रम अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी वडा नम्बर 8 का जलदेवी आधारभूत विद्यालय, चित्रकालिका आधारभूत विद्यालय र कालिका माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम, विद्यालयमा आधारित विपद व्यवस्थापन समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। अभिभावक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने अभिभावकलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा क्रमशः कराई, किटली र टिफिन वितरण गरिएको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बताउनुभयो। यसै अवसरमा कालिका माध्यमिक विद्यालयले नियमित अभिभावक बैठकमा सहभागी भई आफ्ना बाल बालिकालाई नियमित विद्यालय पठाउने तथा सिकेका कुरालाई व्यवहारमा उतार्ने अभिभावकलाई टोलगत रूपमा सम्मान गरेको छ। जलदेवी आधारभूत विद्यालयमा विद्यालय अतिरिक्त क्रियाकलाप अन्तर्गत भित्र तथा बाहिरका खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको थियो। परियोजना अन्तर्गत जीविकोपार्जन सहयोग प्राप्त गरेका 2 परिवारको घरमै पुगेर बाख्रा पालनको अवस्था, घाँसको बिउको ब्याड व्यवस्थापन तथा रोपाई सम्बन्धमा समेत अनुगमन र छलफल गरिएको सुमित्रा चेताङले जानकारी दिनुभयो। यस्तै वडा नम्बर 10 एक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम, एक विद्यालयमा अभिभावक अतिरिक्त क्रियाकलाप, 2 विद्यालयमा बाल क्लब मार्फत विद्यालय अतिरिक्त कार्यक्रम तथा 2 विद्यालयमा विद्यालयमा आधारित विपद व्यवस्थापन समिति गठन सम्पन्न भएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयो। परियोजनाले विद्यालय, अभिभावक र समुदाय बीचको समन्वयलाई सुदृढ गर्दै बाल बालिकाको गुणस्तरीय शिक्षामा पहुँच, सुरक्षित सिकाई र वातावरण र विद्यालयमा नियमित सहभागिता अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास गरिएको छ।
0: परियोजना अन्तर्गत भएका क्रियाकलापका बारेमा जानकारी पछि अब कार्यक्रममा पालो भएको छ कुराकानीको।
1: तपाई रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रो कुरा सुन्दै हुनुहुन्छ। अब कार्यक्रममा पालो भएको छ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6 रहेको कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइरालासँग प्रयास नेपाल धादिङको सहयोग, शैक्षिक भ्रमण पछिको उपलब्धि तथा आगामी योजना र लक्ष्यका विषयमा केन्द्रित रहेर गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ। आउनुहोस् सुनौ उहाँसँग गरिएको यो कुराकानी।
2: स्वागत छ कार्यक्रममा।
3: हस्, धन्यवाद, नमस्कार सर।
0: कार्यक्रममा हाम्रो ठाउँमा हाम्रा कुरामा यहाँलाई हार्दिक स्वागत छ। सबैभन्दा पहिला प्रयास नेपाल धादिङले विद्यालय सञ्चालनमा गरिरहेको शिक्षामा पहुँचनिष्ठा परियोजना अन्तर्गत कस्ता सहयोगहरू प्राप्त भएका छन्?
2: मैले पछिल्लो समय मेरो एक वर्षको पिरियड नाग्यो, जुन म यहाँको चाहिँ प्रशासनिक नेतृत्वमा आएर अघि बढेको। योभन्दा अगाडिदेखि नै मैले अब आएर यहाँ मूल्याङ्कन हेर्दाखेरि हाम्रो अब शैक्षिक क्षेत्रमा जुन बालबालिकालाई चाहिँ अरू चेतना बालबालिका मात्रै नभएर अभिभावक शुद्ध चेतनाको वृद्धिका कुरामा बालबालिकाहरूलाई शैक्षिक पुरस्कारका क्षेत्रमा र अब शिक्षकहरूलाई पनि विभिन्न अहिलेका चाहिँ एमजीएमएल ट्रेनिङहरूदेखि लिएर र अहिले चाहिँ यी सबै कुराहरूको व्यवस्थापन संस्था मार्फत धेरै राम्रो सपोर्टको चाहिँ पाएका छौँ र जसले गर्दाखेरि पनि हामीलाई अहिले हाम्रो कक्षा पाँचको उपलब्धि परीक्षाहरू र विद्यार्थीको कक्षा आठको परीक्षाहरू कक्षा छ सातका विद्यार्थीहरूको पासको प्रतिशतहरू यी सबै कुरामा हामीले समग्रमा चाहिँ सपोर्टले गर्दाखेरि जुन संस्थागत सपोर्टहरूले गर्दाखेरि पनि अभिभावक शिक्षादेखि लिएर गएर सबै कुरामा हामीले वृद्धि भएका पाएका छौँ।
0: उक्त सहयोगले विद्यार्थी शिक्षक र विद्यालय व्यवस्थापनमा कस्तो सकारात्मक प्रभाव पारेको छ?
2: विद्यार्थीहरूमा समग्रमा अब उनीहरूको शैक्षिक स्तरमा जुन उनीहरूको ड्रप आउट हुने जुन अन्तिम फाइनल परीक्षामा चाहिँ कक्षा दोहोऱ्याउनु पर्ने त्यो समस्याहरूको एकदम त्यसलाई न्यून हुँदै आएको छ भने अभिभावकहरूको पनि अब धेरै प्रतिशतमा चाहिँ अब विद्यालयप्रति चासो विद्यार्थीहरूलाई नियमित विद्यालय पठाउने र हामी विद्यालय परिवार अथवा संस्थागत अनि विभिन्न हामी गाउँपालिकाहरू हामी पनि भेट्दाखेरि पनि उहाँहरू शिक्षाप्रति अलिकति चेतनाकै कुरा गर्ने जस्तो अवस्था देखिन्छ अभिभावकहरूमा भने शिक्षकहरूमा पनि केही गर्नुपर्छ, हामी केही गर्नुपर्ने रहेछ, हामी कुनै भौगोलिक दृष्टिकोणले हामी जता भए पनि हामीले गर्यौँ भने चाहिँ हुने रहेछ भन्ने चाहिँ धेरै शिक्षकहरूबाट त्यो खालको मोटिभेसन दिनुभएको पाएको छु म प्रशासनलाई।
0: विशेष गरी विपन्न तथा सीमान्तकृत समुदाय जुन चेपाङ समुदाय छ अनि जोखिममा रहेका बालबालिकाहरूको शिक्षामा परियोजनाले कस्तो योगदान पुर्याएको छ?
2: अब मैले देख्दाखेरि अब हाम्रो विशेष गरी यहाँ अहिले एउटा विद्यार्थीहरूलाई हाम्रो स्पोन्सर मार्फत गरिरहेको भाइ बहिनीहरूले जहाँ उहाँहरूले चाहिँ सबै कुरा प्राप्त गर्न सके, जस्तै न्यानो कपडादेखि लिएर गएर मौसम अनुसारको कपडादेखि लिएर गएर उहाँहरूलाई चाहिँ कापी कलम अरू अन्य सामग्रीहरू पनि उनीहरूलाई व्यक्तिगत रूपमा यो हामीले हेल्थ डेस्कसम्म सम्बन्धित हाइजेनिक के भन्छ होइन सर
0: हाइजेनिक
2: किट्सहरूको बारेमा पनि विद्यार्थीहरूले प्राप्त गरेको देखेको छु। मैले एउटा विद्यार्थीले राम्रै रकम बराबरको अघिल्लो वर्ष मैले पर्सनल रूपमा नै बत्तीदेखि लिएर गएर यी वस्तुहरू प्राप्त गरेको र जुन भाइ बहिनीहरूले अहिलेसम्म ती शैक्षिक सामग्रीहरू नै युज गरेर वर्षभरि नै प्रयोग गर्नुभएको जुन अब विद्यालयको पोसाक हाम्रो हाउस ड्रेसहरू पनि अथवा विद्यालयको अर्को फर्मल ड्रेसहरू पनि सबै प्राप्त गरेर जुन भाइ बहिनीहरूले पढ्ने अवसर एकदमै राम्रो पाउनुभएको र संस्थाको चाहिँ लगानी संस्थाले गर्नुभएको चाहिँ यो ठाउँ यो भूगोलको लागि यो विद्यालयको लागि चाहिँ अब एकदमै सम्मान गर्न लागेको छ जसले गर्दाखेरि अलिकति प्रगति पनि भएको छ भन्ने।
0: सर विद्यालयले हाल सामना गरिरहेका मुख्य शैक्षिक चुनौतीहरू के?
2: विद्यालयको भौतिक पक्षलाई हेर्दा भवनहरू सम्पन्न छन् तर पनि अझ व्यवस्थित रूपमा यो व्यवस्थित भइ नराखेको अवस्था, घेराबारहरूको समस्या, खाने पानीहरूको समस्या र अब अरू व्यवस्थापकीय पार्टमा अब अहिले योभन्दा अगाडिकोमा त धेरै सुधार छ, तैपनि हामीमा अब साँच्चै नै यो विद्यालयलाई हामी सब प्रतिशतमै लानलाई अघि दौडिरहेको अवस्थामा चाहिँ अब अरू यो व्यवस्थापकीय पार्ट अभिभावकहरूको सपोर्ट अझै बढी र विद्यालय सञ्चालनमा आउने चाहिँ हाम्रा चाहिँ एसएमसी पिटिएहरू चाहिँ विद्यालयप्रति शिक्षकहरूप्रति पोजिटिभ र विद्यालयप्रति चाहिँ सधैँ चिन्ता रहने खालको आइदिनु भयो भने अझ बढी सपोर्ट हुन्छ र उहाँहरूको योगदान छ नभएको होइन अझै बढी भइदियो भने चाहिँ हामीले अगाडि बढ्नलाई हामीलाई सपोर्ट हुने थियो भन्ने लाग्छ।
0: यी समस्याहरूका लागि स्थानीय सरकार, अभिभावक र समुदाय कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ यहाँले?
2: अब विशेष गरी स्थानीय सरकारबाट अब शैक्षिक क्षेत्रमा यो भौतिक व्यवस्थापनहरूदेखि लिएर गएर ती व्यवस्थापकीय कुराहरूमा सपोर्ट भइदिए, भौतिक व्यवस्थापनै गरिदिनु भयो भने हामी स्थानीय सरकारप्रति हाम्रो यहाँ जुन भइराखेको अवस्थामा हुनुपर्ने खानेपानी, तारबार, होस्टेलको यो बसाइको व्यवस्थापनहरू गरिरहनु भएको छ, त्यही पनि अब पूर्ण रूपमा भइसकेको छैन। यसलाई व्यवस्थित गरिदिनु भइदिएदेखि र अभिभावकज्यूहरूबाट पनि हामीले अब पहिलो कुरा त विद्यार्थी नियमित तार्ने, हामीलाई विद्यार्थी दिनुभयो भने पुग्छ भन्ने, तर हामीलाई जति विद्यालय खुल्छ, विद्यालय खुलेको दिन विद्यार्थी हामी विद्यालयमा दिनुभयो भने हामी असफल बनाउँदैनौँ, र बनायौँ भने त्यसलाई हामी आफै असफल भएको कुरा चाहिँ भन्नु हामी रियलाइज गर्दै अगाडि बढ्नु पाउने अवस्था हुन्छ र बढ्नु पर्ने नै हुन्छ।
0: आगामी दिनमा कालिका माध्यमिक विद्यालयलाई थप उत्कृष्ट बनाउने योजना के छ?
2: यो विद्यालय एउटा जुन अवस्थामा हिजो 10 वर्ष अगाडि, त्यसपछिको 5 वर्ष अगाडि र अहिलेकै 2-3 वर्ष अगाडिको पिरियड र अहिलेको तुलनामा मलाई लाग्छ धेरै यसले पार गर्दै अहिले असहजबाट सहज स्थितिमा आएको छ, आउँदैछ भन्ने लाग्छ। जसको लागि अब कालिका माध्यमिक विद्यालयले अब अहिले यो जुन हाम्रा सेवा क्षेत्रभित्रका सबै भाइ बहिनीहरूलाई अभिभावकज्यूहरूको पनि समस्यालाई मध्यनजर गर्दै जुन एकीकृत आवासीय विद्यालय भनेर यसरी यत्रो राज्यको लगानी गरेर स्थानीय सरकार, प्रदेश सरकार लगायतका यति लगानी गर्नुभएको छ, त्यसलाई साँच्चै नै यसलाई हामीले व्यवस्थित रूपमा अझै बढी व्यवस्थित गर्दै जाने हो भने हामी पनि एउटा यहाँको भाइ बहिनीहरू पनि एउटा 100% शैक्षिक उपलब्धि हासिल गरेर माथिल्लो तहमा जानको लागि एकदमै सपोर्ट पुर्याउँछ भन्न सकिने अवस्था छ। र दोस्रो कुरा, हामी शिक्षक अभिभावक, हामी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अरू सहयोगी संघ संस्थाहरू पनि हामी जसरी अहिले जुन रफ्तारमा लागेका छौँ अब यसले पनि धेरै अगाडि त बढाइसकेको छ, र अब हामीले अझै यसलाई चाहिँ अब अघि बढाउँदै लाँदाखेरि अबको केही समयमा नै मैले अघि नै पनि प्रसङ्गवश भइसकेको छु कि हाम्रो विद्यालय पनि, कालिका माध्यमिक विद्यालय पनि हामी तल्लै लेभलबाट एउटा चाहिँ अहिलेको एउटा फेसनेबल एजुकेसन भने जस्तो बोर्डिङ जहाँ अङ्ग्रेजी माध्यम भन्ने छ त्यसलाई 0 लेभलबाट लागू गर्दै आएर हामीले पनि भोलि एउटा त्यो एउटा अभिभावकहरूको चाहिँ आकर्षणलाई वृद्धि गर्नको लागि हामी शिक्षकहरू पनि अलिकति अपडेटेड भएर अब यसलाई नयाँ रूपमा पनि भोलि अभिभावकको इच्छा र चाहना अनुसार पनि दिएर भोलि एउटा चाहिँ सामुदायिक विद्यालय भइकन पनि एउटा संस्थागत विद्यालयहरूमा जस्तै विद्यार्थीको अङ्ग्रेजी माध्यमलाई पनि डेभलप गरेर अगाडि बढाएर यो ठाउँको विद्यार्थी जति संख्या छ त्यो संख्याहरूलाई चाहिँ हामी 100% जति भर्ना हुन्छन् त्यसको सकेसम्म 100% नसक्दा 90% विद्यार्थीहरू यहाँ कक्षा एकमा भर्ना भएका विद्यार्थीहरू जसले 10 वर्षको पिरियडमा एसी पास गर्ने र यही जनशक्तिहरू अहिलेका जनशक्तिहरू भोलि भोलि यही ठाउँमा आएर चाहिँ यहाँका चाहिँ विकासका निम्ति, उन्नति प्रगतिको निम्ति यही नै लागू हुने, यहाँ नै लगानी हुने जस्तो अवस्था आउनलाई चाहिँ सहज छ यो ठाउँमा भन्ने भविष्य देख्दछु मैले यो ठाउँको। मैले मेरो कार्यकालमा पनि केही गर्छु भन्ने र सबै साथीहरू मिलेर केही गर्नुपर्छ भन्ने भावनामा नै छौँ हामी।
0: हामी कार्यक्रमको लगभग अन्तिममा पनि आएका छौँ सर। केही समय अगाडि प्रयास नेपालले तपाईँलाई शैक्षिक भ्रमण पनि गरायो, त्यसबाट के फाइदा पुग्यो यहाँहरूलाई?
2: एकदमै धन्यवाद सर। यो हामीले जुन 3 दिनको शैक्षिक अवलोकन र हामीले चाहिँ असल अभ्यासहरूको आदान प्रदान गर्ने भनेर जुन कार्यक्रममा हामी जुन लक्ष्य र उद्देश्यका साथ लाग्यौँ, जुन हामीलाई त्यो एउटा सफल नै रह्यो, त्यो एउटा हामीले 4 वटा जति माध्यमिक विद्यालय, रामेछाप र अर्को नुवाकोटको माध्यमिक विद्यालय घुम्यौँ, जहाँ हामीले फरक फरक शैक्षिक मोडेलहरू, टेक्निकहरू पायौँ, तर एउटै चाहिँ उद्देश्य र लक्ष्य चाहिँ के भने, जसले गर्दा उहाँहरूको फरक फरक उद्देश्य र लक्ष्य भए पनि आखिरी शैक्षिक उपलब्धि नै हासिल चाहिँ भएको पायौँ। र हामीले पनि अब कसरी चाहिँ रहेछ त एउटा उत्कृष्ट विद्यालय एउटा चाहिँ नतिजा 100% नतिजा निकाल्ने र विद्यालयमा सुशासन, विद्यालयको व्यवस्थापन पक्ष सबै कुरालाई कसरी जान सक्ने रहेछ त भन्ने कुरामा धेरै कुराहरू अध्ययन गर्यौँ। त्यसको लागि सबैभन्दा पहिला त प्रशासन कई लगाम त्याग तपस्या प्रशासन को एकदम व्यवस्थापन पहिलो कुरा में अनुभव कर पायौं। अब जुन अनुसार हामीले पनि भोलि एउटा प्रशासन भन्नेले त्यसै म एउटा प्रशासक भएर बोलिरहँदाखेरि प्रशासन नै रहेछ एभ्रिथिङ, हरेक चीज चाहिँ प्रशासन नै रहेछ जसले एउटा भिजन एउटा रोड म्याप एउटा चाहिँ जस्तो ल्याउँछ त्यही अनुसार चाहिँ विद्यालय दौडिन्छ भन्ने कुरा पनि अलिकति इङ्गित गर्यो र सोही अनुसार जानलाई फेरि अब त्यही अनुसारको अरू चाहिँ इन्भाइरोमेन्ट विद्यालयका चौतर्फी वातावरणहरू पनि त्यसलाई चाहिँ एउटा महत्वपूर्ण देखियो र विशेष गरी हामीले त्यहाँबाट धेरै कुराहरू पाएका कुराहरूमा चाहिँ विद्यालय कुनै पनि विद्यालयमा प्रशासन सँगसँगै अरू सहायक प्रशासन अरू व्यवस्थापक सरोकारवाला पक्षहरू विद्यार्थी अभिभावक शिक्षक सबैको मिलेको ठाउँमा मात्रै एउटा ग्रुप टिमवर्क भएको ठाउँमा मात्रै यो सफल भएको र सफल हुनको लागि अलिकति सबै पक्षबाट चाहिँ मेहनत र परिश्रम भएकै विद्यार्थीहरूको पनि एउटा विद्यालयलाई सफा सुग्घर राख्न विद्यालयलाई व्यवस्थित गर्न विद्यार्थीहरू अनुशासित हुन विद्यार्थी विद्यालयकै बाल क्लबहरू सक्रिय भएको सदन वाइज विद्यार्थीहरूबाट चाहिँ विद्यालयलाई चाहिँ त्यो खालको गतिविधि एउटा असल अभ्यासतिर लगेको र अर्को कक्षामा बसाई व्यवस्थापनमा पनि एउटा ग्रुप डिभिजनको रूपमा बसेको र चाहिँ एउटा विभिन्न उपचारात्मक शिक्षण पद्धतिहरू अप्नाएर जुन विद्यार्थीहरूले विद्यार्थीहरूबाट नै समस्या समाधान गरेर अघि बढ्ने जान्ने विद्यार्थी र नजान्ने विद्यार्थीहरू समूहमा मिलेर बस्ने र कक्षा कोठाबाट नै समाधान खोज्ने गरेका त्यस्ता विधिहरू पनि धेरै कुरा पायौं हामीले त्यो अन्त सँगसँगै हामी अब सामान्य लाइन व्यवस्थापनदेखि लिएर गएर विद्यालयमा चाहिँ जङ्क फुड निषेध क्षेत्रदेखि लिएर गएर यो बनाउने हामी लक्ष्यका साथ हामीले अहिले सबै कुरा विद्यार्थीलाई जिम्मा लगाएर हामीले पहिलो कुरा चाहिँ विद्यालयलाई हामीले जङ्क फुड निषेध विद्यालय गर्ने भनेर हामीले विद्यालय हातभित्र विद्यार्थी भाइ बहिनीहरूलाई पसलबाट जङ्क फुड लिएर आउन निषेध गरेका छौँ। त्यसले बाहिरी वातावरण सरसफाइमा अलिकति सुधार भएको देखिएको छ। अहिले भाइ बहिनीहरूलाई नै हामी उहाँहरूको सदन अनुसार समूह अनुसार कक्षा अनुसार उहाँहरूको चाहिँ हाउस क्याप्टेनहरू मार्फत क्लास मोनिटरहरू मार्फत नै व्यवस्थापन गर्नको लागि हामीले त्यसलाई कुरा अलि बढी जोड़ दिएका छौँ र विद्यालयलाई अलि निगरानी गर्नको लागि विद्यालयमा अहिलेको आधुनिक रूपमा हामीले मात्रै निगरानी गर्न नभ्याउँदा अलिकति सहज हुने रहेछ भनेर त्यसपछि आरसीसी क्यामेराको व्यवस्था गरेका छौँ। त्यो हामीले त्यो जुन शैक्षिक आदान प्रदानकै एउटा उपज हो त्यो। त्यसपछि अरू व्यवस्थापन हामीले शैक्षिक व्यवस्थापनमा जुन शिक्षकहरूको माझमा बसेर एउटा कार्य सम्पादन पनि गरेका छौँ। त्यसपछि आएर कार्य सम्पादन सम्झौता गरेका छौँ। कार्य विभाजन पहिले पनि गर्थ्यौँ, अहिले झन् व्यवस्थित रूपमा कार्य विभाजन गरेका छौँ। पक्कै पनि अबको दिनमा चाहिँ हामीलाई केही खुड्किला अघि बढ्नको लागि उसले चाहिँ सकारात्मक ऊर्जा दिएको छ। धेरै कुराहरू हामीले इम्प्लिमेन्ट गरिसकेका पनि छौँ। अब केही कुराहरू बाँकी छन्। सबै पैसा खर्च लाग्ने भन्दा नि कि नलाग्ने पनि त्यस्ता जुन सफलताका चाहिँ पोइन्टहरू छन् जुन गर्न सकिने हामीले जुन बालबालिकालाई एक्टिभ गराउँदा हामी एक्टिभ हुँदा अभिभावकसँग चाहिँ काउन्सिलिङ हुन सक्दाखेरि सपोर्ट हुने खालका कार्यक्रमहरू धेरै कार्यक्रमहरू सिकेका छौँ।
0: हुन्छ सर, हामी अहिले कार्यक्रमको अन्तिम समयमा आएका छौँ। यतिखेर यो कार्यक्रम सुनेर बस्नुभएका तमाम विद्यार्थी भाइ बहिनीहरू अभिभावक र सरकारवाला निकायलाई यहाँको सन्देश के छ?
2: अब विशेष गरी हामीले जुन संस्था मार्फत प्रयास नेपाल धादिङ मार्फत जुन हामीले शैक्षिक यो आदान प्रदानको अवसर पाएका थियौँ त्यसमध्येमा हामी 17 विद्यालयका झन्डै हामी 55 संख्यामा थियौँ। उहाँहरू मार्फत पनि हामीले धेरै कुराहरू आदान प्रदान गर्ने अवसर पाएका थियौँ र अन्य विद्यालयहरू जुन जुन हामी विद्यालयहरूमा रामेछापदेखि नुवाकोट हुँदै हामीले जुन जुन विद्यालयहरू र असल अभ्यासहरू चाहिँ पायौँ यो चाहिँ हामीले गर्न हामी गर्ने भनेको हामी पहिला आफैबाट सुरु गर्नुपर्ने रहेछ भन्ने कुरा मनमा लागेको छ। तैपनि यो गर्ने क्रिया सुरुवात चाहिँ गरेका छौँ। कतिसम्म सफल भइन्छ तपाईँहरूको साथ सपोर्ट हामीले पाउँदाखेरि मैले समग्रमा अभिभावक विद्यार्थी शिक्षक सरकारवाला सम्पूर्ण संघ संस्था अरू स्थानीय सरकार थियौँ र अन्य विद्यालयहरू जुन जुन हामी विद्यालयहरूमा रामेछापदेखि नुवाकोट हुँदै हामीले जुन जुन विद्यालयहरू र असल अभ्यासहरू चाहिँ पायौँ यो चाहिँ हामीले गर्न

0: भन्ने लाग्दछ। र यो कार्यक्रम मार्फत सबैलाई मैले चाहिँ तपाईँहरूको साथ सपोर्ट भयो भने जुनै पनि ठाउँको विद्यालय, हाम्रो विद्यालय, सबै ठाउँको विद्यालयहरूलाई हजुरहरूको सहयोगले गर्दाखेरि एकदमै अघि बढ्न सपोर्ट पुग्छ, सहयोग गरिदिनु होला।
1: हुन्छ, समय दिनुभयो, यहाँका लागि धेरै धेरै धन्यवाद सर।
0: हस्, थ्याङ्क यू सर।
1: हस्, धन्यवाद सर।
2: तपाईँले कार्यक्रममा सुन्नुभयो बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6 रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कोइरालासँग गरिएको कुराकानी।
3: सुरक्षित विद्यालय, सुरक्षित बाल बालिका।
4: भूकम्प, आगलागी, बाढी, पहिरो जस्ता विपदबाट हामी बचौं,
3: त्यसैले विद्यालयमा विपद जोखिम न्यूनीकरणका उपायहरू लागू गरौं।
4: जस्तै सुरक्षित भवन, नियमित अभ्यास र विद्यार्थीलाई सचेत बनाउने कार्यक्रम सञ्चालन गरौं। सुरक्षित विद्यालय नै उज्जवल भविष्यको आधार हो। प्रयास नेपाल धादिङ, बेनीघाट ओराङ गाउँपालिका र चाइल्ड फण्ड जापानद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चित 100 परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: यदि तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा। चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रहेको यो कार्यक्रम रेडियो राजमार्ग र रेडियो बिहानीबाट एकैसाथ सुन्न सक्नुहुन्छ।
2: अब कार्यक्रममा पालो भएको छ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय माध्यमिक विद्यालयका अंग्रेजी विषयका शिक्षिका सुशीला बुढाथोकीसँग मनोपरामर्श तालिम, तालिम पछिको अनुभव, प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच, सुनिश्चितता परियोजना सेप मार्फत भएका गतिविधि तथा त्यसले विद्यार्थी, विद्यालय र समुदायमा पारेको प्रभावका बारेमा कुराकानी गरेका छौ। अब सुनौ उहाँसँग गरिएको कुराकानी।
6: यहाँलाई हार्दिक स्वागत छ।
7: हजुर नमस्कार, अंग्रेजी शिक्षक सुशीला बुढाथोकी, राष्ट्रिय मावि विद्यालयमा चाहिँ कक्षा 10 अंग्रेजी पढाइरहेछु, 11-12 अंग्रेजी।
6: केही समय अगाडि तपाईँले तालिम लिनु भएको छ होइन, मनोपरामर्श सम्बन्धी, यो तालिमको मुख्य उद्देश्य चाहिँ के थियो बताइदिनुहोस्।
7: यो चाहिँ मुख्य उद्देश्य चाहिँ यसमा अब सामुदायिक विद्यालयहरूमा अहिले जुन बढ़िरहेको ड्रप आउट, विद्यार्थीको ड्रप आउट संख्या चाहिँ घटाउन, मुख्य चाहिँ त्यही हो। अनि अब त्यसपछि चाहिँ अब ड्रप आउट घटाउनको लागि के केले असर गरिरहेको छ, त्यसको उपायहरू, त्यो घटाउने उपाय चाहिँ पत्ता लगाउनको लागि अब जस्तो विद्यार्थीहरूमा के समस्या आइरहेको छ, कस्तो समस्या, अब गाउँघरको विद्यालयमा त अब गाउँघरका केटाकेटीहरूलाई पर्ने समस्या उनीहरूले बताउन, खुलेर बताउन नसक्ने हुँदाखेरिमा अब त्यो कसरी चाहिँ उनीहरूबाट कसरी चाहिँ समस्या पत्ता लगाउने अनि त्यो ड्रप आउट चाहिँ घटाउने, मुख्य उद्देश्य चाहिँ त्यही हो।
6: तालिमबाट चाहिँ विद्यार्थीहरूको मनोवैज्ञानिक अवस्था बुझ्न कस्ता नयाँ ज्ञान वा सिप प्राप्त गर्नुभएको छ यहाँले?
7: मनोवैज्ञानिक अवस्था बुझ्नलाई अब सबभन्दा पहिले त आफ्नो विद्यार्थीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सक्नु पर्यो, होइन, उनीहरूको मनको कुराहरू उनीहरूले हामीसँग खुलस्त भन्न सक्नु पर्यो। त्यसपछि उनीहरूको अब समस्या भएको बेलामा चाहिँ विद्यार्थी कसरी पहिचान गर्ने, त्यो पहिचान गर्ने उपायहरू हामीहरूले तालिममा प्राप्त गर्यौं। समस्या पत्ता लागिसकेपछि चाहिँ कसरी चाहिँ त्यो समस्यालाई कता कता सम्बोधन गर्ने अनि आफ्नो स्तरबाट कसरी त्यो समस्यालाई समाधान गर्ने, आफ्नो स्तरबाट समाधान भएन भने कहाँ जाने, कता गएर चाहिँ भन्ने, यो कुराहरू सबै उहाँहरूले राम्रोसँग सिकाइ भन्नुभएको छ, सिकाउनु भएको छ।
6: जस्तै यहाँले मनोपरामर्श तालिम लिनु भएको छ, विद्यार्थीहरूको सिकाइ उपलब्धि र व्यवहार सुधारमा कस्तो भूमिका खेल्न सकिन्छ होला?
7: मनोपरामर्श तालिमबाट विद्यार्थीहरूको सिकाइ उपलब्धि धेरै नै राम्रो हुन्छ, किनभने बच्चाहरूले पढ्दाखेरिमा उनीहरूको मन चाहिँ होइन खाली होस्, खुल्ला होस्, अनि त्यसपछि बल्ल उनीहरूले चाहिँ पढाइमा राम्रोसँग ध्यान दिन सक्छन्। मनमै उनीहरूको चाहिँ तनाव छ, मन भारी छ, तनाव छ, त्यसरी चाहिँ उनीहरू विद्यालय आयो भने शिक्षकहरूबाट नयाँ ज्ञानहरू लिन सक्दैनन्, त्यो नयाँ ज्ञान लिन नसकेपछि चाहिँ पढाइमा धेरै असर गर्छ। त्यही भएर उनीहरूको मनमा जे जति पनि तनाव छन् त्यो सबै चाहिँ निकाल्न सक्यो भने सिकाइ उपलब्ध त्यसै राम्रो हुन्छ।
6: विद्यार्थीहरूले आफ्ना समस्या खुलस्त रूपमा राख्न सकुन् भन्ने वातावरण चाहिँ कसरी सिर्जना गर्न सकिन्छ होला? मिन्स
7: विद्यार्थीहरू खुलस्त हुनको लागि त सबैभन्दा पहिलो चाहिँ उनीहरूसँग सम्बन्ध नै, हामीले त्यस्तै खुल्ला किसिमले बोल्न सक्ने सम्बन्ध कायम गर्न सक्नु पर्यो, उनीहरूसँग साथी मित्रको व्यवहार जस्तो गरेर, अब त्यो अघि मैले भने नि अब के अरे गुरु र शिष्य मात्र भएर हुँदैन, होइन, उनीहरूको मन भित्र पसेर उनीहरूसँग खुलस्त

0: खुशी व्यवहार गरेर खुशीको व्यवहार गरेर उनीहरूसँग राम्रोसँग व्यवहार गर्न सक्यो भने उनीहरूले आफ्नो मनको कुरा खोल्ने रहेछन् खोल्छन्।
1: प्रयास नेपालले सञ्चालन गरेको शिक्षामा पञ्चनिष्ठा परियोजनाले चाहिँ विद्यार्थीलाई कस्तो सहयोग पुगेको छ यहाँको विद्यालयमा?
0: हाम्रो विद्यालयमा प्रयासले यस्ता कार्यक्रमहरू धेरै नै ल्याइसकेको छ र धेरै मैले चाहिँ इफेक्टिभ पनि देखेको छु। अब यो परामर्श तालिम नै भनौ न होइन, यो परामर्श तालिम ल्याएको एकदमै राम्रो भएको छ। अब म आफैले गएर यो तालिम लिएँ, यो तालिम लिएर अब यसलाई चाहिँ आफ्नो स्कुलमा ल्याएर चाहिँ राम्रोसँग काम गर्नेछु। प्रयासको चाहिँ राम्रो छ सबै कुराहरू, मतलब सबै अहिलेसम्म ल्याएका तालिमहरू मध्ये चाहिँ यो चाहिँ अझै धेरै राम्रो छ। अरू तालिमहरूमा पनि म गएको छु होइन, तालिमहरू धेरै राम्रो छ।
1: जस्तै यो परियोजनाबाट चाहिँ विद्यार्थी, शिक्षक र अभिभावकले कस्ता प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्?
0: सबैभन्दा ठूलो कुरा चाहिँ त्यही नै भयो होइन, विद्यार्थीको पढाइको स्तर धेरै राम्रो भएको छ अनि उनीहरूमा एक किसिमको आत्मविश्वास पनि जागेको छ।
1: कहिले काहीँ त विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू पनि वितरण गरिरहेको पाइन्छ।
0: हजुर हजुर, त्यो पनि छ। हजुर हजुर, त्यो पनि समयमा गरिरहनु भएको छ। कुनै कुनै प्रतियोगिताहरू गर्दा उनीहरूलाई पुरस्कार प्रदान गरेर चाहिँ उनीहरूलाई अझै हौसला दिएको छ, त्यो धेरै राम्रो छ।
1: विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा बाल मैत्री वातावरण निर्माणमा परियोजनाले योगदान पुर्याएको छ?
0: हजुर पुर्याएको छ। अब सिकाइ केन्द्र बनाएको छ अनि एक दिनको बाल कोठामा अब बाल मैत्री कोठालाई सजाएर होइन राम्रोसँग बनाइदिएको छ अनि अतिरिक्त क्रियाकलापहरूमा पुरस्कारको व्यवस्थापन, किताब कपीहरू होइन पेनहरू तिनीहरू पनि वितरण गरेको छ, राम्रो छ।
1: महिनावारी स्वच्छता सामग्रीहरू पनि वितरण गरेको भन्ने सुनिन्थ्यो, तपाईँको विद्यालयमा छ कि छैन संस्थाले?
0: छ सर, महिनावारी स्वच्छता कार्यक्रम पनि हुन्छ अनि हेल्थ किटहरू पनि वितरण हुन्छ समयमा।
1: सिकाइमा कमजोर वा जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गर्न यो संस्थाले कस्ता कार्यक्रमहरू सञ्चालन गरेको तपाईँले थाहा पाउनु भएको छ? त्यस्तो
0: गरेको छ सर, अब अतिरिक्त कक्षाहरू सञ्चालन गरेको छ अनि खानाको व्यवस्था, अब टाढा टाढाबाट आउँछन् स्टुडेन्टहरू टाढाबाट आउनेहरूलाई उनीहरूलाई चाहिँ खानाको पनि व्यवस्था छ राम्रो।
1: आगामी दिनमा विद्यालयमा मनोपरामर्श सेवा विस्तार गर्न चाहिँ के गर्नुपर्छ होला?
0: पाँच दिने तालिम भयो नि, अब यो भनेको त बेसिक भयो होइन, यसको लागि अझै तालिम अझै चाहियो होइन, यसमा अझै थप तालिम पाए हुन्थ्यो। अनि एकजना मनोपरामर्श कर्ता भए उहाँले चाहिँ फुल टाइम दिन सक्नुहुन्थ्यो कि।
1: विद्यार्थीहरूको मानव सामाजिक स्वास्थ्य र शिक्षामा पहुँच सुनिश्चित गर्न स्थानीय सरकार, अभिभावक र समुदायलाई यहाँको सन्देश चाहिँ के छ?
0: स्थानीय सरकारले यस्तो किसिमको मनोपरामर्श तालिम चाहिँ अझै पनि ल्याएर सबैजनालाई चाहिँ पुर्याउन सक्नु पर्यो अनि त्यसपछि अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरूलाई चाहिँ यस सम्बन्धी उनीहरूको मनका भावनाहरू बुझेर उनीहरूसँग सम्बन्ध राखेर अब उहाँहरूको भावना बुझ्न सक्नु पर्यो।
1: हुन्छ, हामी कार्यक्रमको अन्तिममा समय दिनुभयो, यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। जाँदा जाँदै रेडियो सुनेर बस्नुभएका तमाम अभिभावक विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ के भन्न चाहनुहुन्छ?
0: सबै विद्यार्थी अभिभावकहरूलाई चाहिँ म अब अहिलेको समयमा यो मनोपरामर्श तालिम एकदमै महत्वपूर्ण छ र अभिभावकहरूले चाहिँ आफ्ना घरमा आफ्ना परिवारहरूको मनोसामाजिक अवस्था राम्रोसँग बुझेर त्यही अनुसार उनीहरूसँग खुलेर बोलेर आफ्नो परिवारलाई चाहिँ मनोसामाजिक तवरले राम्रोसँग व्यवहार गरेर चाहिँ उनीहरूको ख्याल राख्नु होला।
1: समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद।
0: हजुरलाई नै धन्यवाद सर।
2: तपाईँले भर्खरै सुन्नुभयो बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक सुशीला बुढाथोकीसँग गरिएको कुराकानी।
3: तपाईँ अहिले हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रम सुनिरहनु भएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा बहस, छलफल र पैरवी गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको हित र चासोका विषयलाई उजागर गर्दै नागरिक समाजका आवाजलाई सशक्त बनाउने र शैक्षिक सुधारमा सरकारवालाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
2: आजको कार्यक्रममा हामीले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 8 स्थित कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइराला, बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक सुशीला बुढाथोकीसँग गरिएको कुराकानी प्रस्तुत गर्यौं।
3: हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रम चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमको संवेदनमा सम्भव भएको हो।
2: आज भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यो कार्यक्रम कस्तो लाग्यो?
3: तपाईँ हामीलाई आफ्नो मनमा लागेका कुरा भन्न चाहनुहुन्छ भने रेडियो राजमार्गको फोन नम्बर 010-4140-14 अथवा चालिफण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमको फोन नम्बर 010-5204-50 नम्बरमा फोन गर्नुहोला।
2: हाम्रो ठाउँ हाम्रा कुराको आउँदो कार्यक्रमलाई पनि आजको जस्तै साथको अपेक्षा गर्छौ र नियमित कार्यक्रम सुन्नका लागि अनुरोध गर्छौ।
3: आउने हप्ता परियोजना अन्तर्गत भएका क्रियाकलाप र विभिन्न व्यक्तिसँग गरिएको कुराकानी सहित अर्को अङ्क लिएर आउने नै छौ। तबसम्मका लागि हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमका सबै साथीहरू सँगै म शिवराज
2: र म लक्ष्मी पनि बिदा हुन्छौ।
3: स्वस्थ र शिक्षित बाल बालिका हाम्रो चाहना। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: एसए ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण, मौज्दात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने, 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
3: भक्तपुर भने अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती बनेपा हिरिखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
2: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो, छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ, तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर दितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा प्राप्त विदेशी मुद्रा संचित कायम राख्ने, आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
6: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
5: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला, यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
1: कपड़ा उद्योगको 33 लाख रूपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ एउटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
5: सरकारले बहुजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी बहुजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले बहुजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
7: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ, यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिशन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिभुवनमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
5: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आयोग विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मता काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
8: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने खोल्दै गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नु चाहिँ पैसा पाइसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिको त निर्देशन पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ। 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
5: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
3: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा मोरङ सुनसरी त्यसपछि चितवन 4 भइहाल्यो पाँचौमा महोत्तरी त्यसपछि 12 थट्यो भइहाल्यो अनि चितवन त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ र भक्तपुरमा नै अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती बनेपा हुरीखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
5: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना नेगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
9: Fantasy Raul.
2: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
10: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
2: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
14: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
15: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
15: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
13: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 129,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
10: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामीले चाहिँ नि स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोडम्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
9: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ, यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ?
10: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन। कार्यविधि आउँदाखेरि धेरै खुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा?
16: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
2: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
20: कृषिमा आत्मनिर्भर बन्न के गर्ने कुन मौसममा कस्तो बाली लगाउने बाली अनुसारको जलमल कसरी गर्ने नमस्कार म सन्तोष गन्धर्व आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ किसानले बाली अनुसारको मलजल कसरी गर्ने यसबाट के फाइदा हुन्छ यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौ
21: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ यसमा छोटोमा भन्नुपर्दा
22: हजुर पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिए धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ हाम्रो डिमाण्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ
21: धान खेती विस्तार गर्न पर्यो उत्पादन बढाउन पर्यो
22: दुईटा तीनटा कुरा छ हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले
21: जग्गा बढाउन सकिँदैन
22: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ 0.36% जति घटेको रहेछ तथ्याङ्कले त्यो देखाउँछ अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको
21: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई
22: एकदम समस्या छ कतिपय कुराहरूमा अब त्यो सिड सप्लाई सिस्टम भन्छौँ हामी त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन प्रति हेक्टर जति छ भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने कति बेला चाहिँ मल दिने कुन बेला पानी दिने त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गर्यो भने धेरै जसो गाली पनि खाइन्छ मलको समस्या छ तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के भन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
21: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छन् त किसानले?
22: मैले चाहिँ अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ भन्दैछु, कुनै ठाउँमा ठूलो पानी पर्दैछ कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
21: जस्तो
22: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ जमा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
21: कसरी जम्मा गर्न सकिन्छ त यहाँले सुझाव दिनुपर्छ।
22: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ तर 1%मा पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो।
21: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
22: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने चाहिँ त्यो भनेको
21: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो
22: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ।
21: चाहिने बेलामा दिने
22: जस्तो कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट हो। धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्ने फ्लावरिङ स्टेज भन्छ फुल फुल्ने समयमा चाहिँ र त्यो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाट्टै 50% घट्छ। अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर त त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने समय भने त्यो पानी दिउँ कमसे कम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो कि
21: त्यो भनेको
22: धानको क्रिटिकल स्टेज के हो गहुँको क्रिटिकल स्टेज के हो त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँ
21: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ हामीले कुर्न अहिलेको समय
22: अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ यदि गाह्रो होला तर पानी जुन ठाउँमा कासे पानीको भरमा हामी खेती गर्दैछौँ धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ पानी कलेक्ट गर्न कोसिस गरौँ के पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पोन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जमा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
21: अब अहिले कतै कतै थोरै पानी परिरहेछ कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा
22: गराको
21: छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
22: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ प्लास्टिकको पोखरीहरू बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जमा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखिन्छ।
21: किसान पनि चनाखा हुनुपर्ने बेला चाहिँ भयो
22: पक्कै पनि नभए त सकिन्छ।
20: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
2: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः संचालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति 10:15 अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
4: 98-61-97-65-47।
8: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Érata?
1: Lau.
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 9741-031-429।
11: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
11: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत

0: मुक्त तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0057 437 र 010-590-0093 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक, नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 9855240934।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: विभा रेमन्ड सुटिङ हाउस एन्ड रिटेल टेलर्स। हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 98 49185110।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सिक्सलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
3: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरयाइएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्,
5: Technically she can run.
4: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यु स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ, तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइयो। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया भेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये एकजना पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रेटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओकी प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25औं मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रूग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
6: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
7: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
6: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
7: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
6: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
3: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौँ।
2: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ झट्टै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। खालि यसले चाहिँ के भनेका छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएछ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
3: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनु भयो?
2: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
3: अनि यो शेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
2: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आछ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको।
3: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
3: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनु भयो?
2: हजुर, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसनभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
3: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
2: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने, धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनेटरीले गरिदिनु पर्यो, मोनेटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या व्यवसायीले व्यापारीले उद्योगपतिले ब्याङ्करले त्यो हुँदाखेरि चाहिँ मोनेटरी पोलिसीले चाहिँ मोनेटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ दायित्व दिने मात्रै हो है यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ प्योरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मोडदेखि लिएर
3: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला अब अर्को विषय पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन् सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट
1: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्टो मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्
8: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो दुई महिना त 90% को हारिमा अकुपेन्सी भयो भने अहिले 50% को हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको
1: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको विजय कुमार
9: हम पंजाब से यूट्यूब
10: में देखे भारत को पंजाब बाट यहाँ आएको हूँ पोखरा एकदम राम्रो छ परिवार लिएर यहाँ सबै जना आउनु पर्छ
1: सामाजिक सञ्जाल बाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहार की अंशु कुमारी पण्डित बताउँछिन्
11: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो मैले इन्स्टाग्राम र युट्यूबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए
1: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्
12: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्छ प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इण्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ
1: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् कृष्णमणि बराल बीबीसी पोखरा
3: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन् न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खटिओडाले बीबीसीलाई बताए उनले भने
13: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दै थियो यस अदालतमा यो मुद्दामा चाहिँ लिगत तिर्थ्य राज्य विरूद्ध कसुर ठगी र संगठित अपराध तर्फ मतिया तर्फ कसुरमा सफाई पाउने भनेपछि यसमा सफाई पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी टंक कुमार गुरूङ सन्दीप रायमाझी प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशी बुढा चौकीले सफाई पाउनुभयो अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुर ठहर भएको अवस्था छ यही 2083 असारको 29 गते अर्को फेसी चढ्छ त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ
3: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
14: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो